0: रेडियो अन्नपूर्ण 93.4।
1: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
2: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
3: अर्थात् यही जेठ 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
2: पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनु हुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
1: उपचार हुने रोगहरू
2: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भालु बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा 1 हरिचोक, फोन 061586536, मोबाइल 98560036536, 98560005036। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
5: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
4: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कवेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
5: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
4: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
5: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
4: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
6: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, फोन 061533123, 98028501, 98028501702।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको भार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
9: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
9: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513559928, विजिट www.landmarknepal.com।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कुलदेखि कक्षा 9 सम्म भर्ना खुलिसकेको छ।
2: हाम्रा विशेषताहरू
1: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था, गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा फोन 061-574-0513-552-796। पुनश्च विद्यालय प्रशासन बिहान 9 बजेदेखि पूर्वान्न 4 बजेसम्म खुला रहने जानकारी गराउँदछौ।
3: प्राचार्य पङ्फा गुरुङ, लिटिल स्टेप मावि सिमलचौर पोखरा।
4: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि, हो र होइन होला त्यस्तो त?
5: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
6: केही भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेलो, के छ तेरो खबर?
10: ठिक छु यार, सन्चै छस्?
9: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
10: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
9: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
10: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
9: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
10: सबै ठाउँको व्यवसायी अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किन्नु संसार हो, त्यही जाऊँ न।
9: ए मैले पनि खुब सुनेको छु किन्नु संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
11: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864-67887।
12: तन्ना आज फेरि हाल्नुहोस्।
13: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्वत 2083 साल वैशाख 29 गते मंगलबार। तदनुसार सन् 2026 मे 12 तारीक नेपाल सम्वत 1146 जेठ कृष्ण पक्ष दशमी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत, संविधान संशोधन बहस पत्र तयारीको विषय समावेश। सरकारको नीति तथा कार्यक्रमले निराश बनाएको विपक्षी दलहरूको प्रतिक्रिया, प्रधानमन्त्री बालेनको हरकत अशोभनीय भएको दावी। विद्यार्थी संगठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश, दुवै पक्षलाई छलफलको लागि बोलाइयो। स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायको माग, बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने उनीहरूको सुझाव। विपदबाट यस वर्ष 19 लाख बढ़ी प्रभावित हुन सक्ने अनुमान, विपद पूर्व तयारी तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़। इन्धन प्रयोग हटाउने र विदेशी मुद्रा बचत गर्न मदत गर्ने भारतीय प्रधानमन्त्री मोदीको उद्घोष, अफगानिस्तान महिलाहरूका लागि विश्वकै सबैभन्दा असुरक्षित देशहरूमध्ये पहिलो स्थानमा, र इंग्ल्याण्ड क्रिकेट टोलीले नेपाल भ्रमण गर्ने सम्भावना, ईसीबीले छलफल थाल्यो अमेरिका विरूद्धको खेलमा नेपाल 7 रनले विजयी।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू

0: घात
1: हाई ब्लड प्रेसर
0: हार्ट फेल
1: छाती को दुखाई तथा थकान
0: मुटु को भल्व मा समस्या
1: मुटु को बाथ रोग
0: हाई ट्राइग्लिसेराइडिटीजी
1: मुटु को धड़कन मा अनियमितता
0: हाई कोलेस्ट्रोल
1: पेसमेकर राखे को वा राख्नु पर्ने
0: एंजियोग्राफी एंजियोप्लास्टिक गरेको वा गर्नु पर्ने
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजे देखि दिउँसो 3 बजे सम्म
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
0: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 65 553 834

अब समाचार विस्तारमा आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम मार्फत सरकारले संचार सूचना प्रविधि दूरसंचार हुलाक मुद्रण तथा चलचित्र क्षेत्रलाई संरचनात्मक सुधार मार्फत आधुनिक पारदर्शी र परिणाममुखी बनाउने घोषणा गरेको छ। संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा डिजिटल सुशासन ब्लू प्रिन्ट अनुरूप राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गर्दै जी क्लाउड र डाटा नीतिको कार्यान्वयनका लागि केन्द्रीय समन्वय प्रणाली विकास गर्ने नीति सरकारले लिएको उल्लेख गरिएको छ। सरकारले राष्ट्रिय डिजिटल रणनीति, डिजिटल खरिद प्रणाली, डाटा नीति, अन्तर संचालन मापदण्ड तथा सरकारी क्लाउड पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने नीति अगाडि सारेको छ। नीति तथा कार्यक्रममा सरकारी सेवा प्रवाहलाई प्रविधि मैत्री, पारदर्शी र प्रभावकारी बनाउन डिजिटल संरचनाको एकीकृत विकास गरिने उल्लेख गरिएको छ। यसैगरी डाटा, कृत्रिम बौद्धिकता एआई, डिजिटल प्रविधि तथा साइबर सुरक्षाको प्रयोग मार्फत नव प्रवर्धन र स्टार्टअप प्रवर्धन गरिने जनाइएको छ। साथै ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित प्रविधि क्षेत्रमा निजी क्षेत्र र युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने नीति लिएको छ। दूरसंचार क्षेत्रमा नवीनतम प्रविधिको विस्तार, रेडियो फ्रिक्वेन्सी व्यवस्थापनका मापदण्ड निर्माण तथा प्रभावकारी अनुगमन प्रणाली सुदृढ बनाइने, दुर्गम तथा पिछड़िएका क्षेत्रसम्म डिजिटल पहुँच विस्तार गर्दै डिजिटल विभेद न्यूनीकरण गरिने सरकारको योजना रहेको छ। विज्ञापन तथा संचार क्षेत्रलाई थप पारदर्शी र उत्तरदायी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी नियामक संरचना सुदृढ गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। हुलाक सेवाको प्रविधिकरण, आधुनिकीकरण तथा डिजिटल रूपान्तरणलाई सरकारले प्राथमिकतामा राखेको छ। सरकारले चलचित्र, वृत्तचित्र, फोटोग्राफी तथा डिजिटल सामग्री उत्पादनलाई उद्योगका रूपमा विकास गर्ने योजना अगाडि सारेको छ। प्राकृतिक तथा सांस्कृतिक सम्पदाको अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकन तथा सृजनात्मक सामग्री उत्पादनको आकर्षक गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य लिएको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। सरकारले आउँदो आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनको लागि बहस पत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलबाट हिजो प्रस्तुत नीति तथा कार्यक्रममा यो विषय समावेश गरिएको हो। सरकारले संविधान संशोधनका लागि बहस पत्र तयार गर्न प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकतामा कार्यदल गठन गरेको छ। कार्यदलले राजनीतिक दलका साथै विभिन्न पेशा र क्षेत्रका व्यक्तिसँग सुझाव लिइरहेको छ।

विपक्षी दलहरूले दुई तिहाई नजिकको सरकारको नीति तथा कार्यक्रमले निराश बनाएको प्रतिक्रिया दिएका छन्। संघीय संसदको संयुक्त बैठकमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि विपक्षी दलहरूले यस्तो प्रतिक्रिया दिएका हुन्। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले नीति तथा कार्यक्रमले ठूलो परिवर्तन ल्याउन नसकेको टिप्पणी गरेका छन्। नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि कंग्रेस सांसद केसीले भनेका छन् नीति तथा कार्यक्रमले ठूलो परिवर्तनको अपेक्षालाई सम्बोधन गर्न सकेन, संयोजन गरिनेछ, केन्द्रित हुनेछ, जस्ता कुरा आएका छन् यी सबै पहिला पनि यस्तै हो। निरन्तरतामा कर्मकाण्ड केही जलप र केही आकर्षण मात्र देखाउन खोजेको उनको भनाइ छ। कर्मकाण्डी खालको नीति तथा कार्यक्रम छ, ठूलो परिवर्तनको दिशा पकड्ने भन्ने संकेत पाएको छैन उनको भनाइ छ। देशको स्रोत साधनको कमी र जनताको आकांक्षालाई सन्तुलन गरेर कस्तो बजेट आउँछ भन्नेमा पर्खनु पर्ने केसीको भनाइ छ। प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक एन महरले सरकारको नीति तथा कार्यक्रमलाई झूठको पुलिन्दाको संज्ञा दिएका छन्। नीति तथा कार्यक्रममा झूठको पुलिन्दा बाहेक केही होइन, कार्यान्वयन हुन नसक्ने खालको देखिन्छ। महरले भनेका छन् यसमा थप टिप्पणी गर्नुपर्ने खालकै छैन। यस्तै विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम जेएनजी आन्दोलनको मर्म अनुसार नआएको बताएका छन्। उनले भनेका छन् सरकारको नीति तथा कार्यक्रममा नयाँ पाना देखिएन, निरन्तरता मात्र देखियो, क्रम भंग गर्ने, जनताको अपेक्षा, युवाहरूको धेरै अपेक्षा पूरा गर्ने आएन। नव युवाहरूको चाहना थियो नि त नयाँ कार्यक्रम, नयाँ नीति, नयाँ शक्ति भन्ने थियो, निरन्तरता मात्रै भयो। नीति तथा कार्यक्रमले युवा निराश हुने र जनतामा निराशा छाउने उनको भनाइ छ। उत्साहप्रद छैन, बजेट पनि यस्तै आयो भने त जनता युवा निराश हुन्छन्, जनमत निराश हुन्छ, असाध्यै छरिएको पनि भयो। के भन्न खोजेको, कता केन्द्रित हुन खोजेको, प्राथमिकता निर्धारण नै गर्न सकेको देखिएन उनको भनाइ छ। पूर्व अर्थमन्त्री समेत रहेका पुनले अगाडि भनेका छन् सुशासनमा हो कि समृद्धिमा हो कि रोजगारी सृजनामा हो कि शिक्षामा हो कि स्वास्थ्यमा केमा फोकस गर्न खोजेको देखिएन, प्राथमिकीकरण गर्नुपर्थ्यो। यसै श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईले सरकारको नीति तथा कार्यक्रम समय सुहाउँदो नआएको प्रतिक्रिया दिएका छन्। यो समय सुहाउँदो र स्वाभाविक भएन, यसबारे गम्भीर छलफल गर्नुपर्ने भयो। प्रधानमन्त्रीलाई बोर लाग्ने नीति तथा कार्यक्रमले जनतामा के आशा जगाउँछ उनले भनेका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले पनि सरकारको नीति तथा कार्यक्रममा पुरानै कुरा दोहोरिएको बताएका छन्। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा संसदमा तीनवटा रोचक दृश्य देखियो। पहिलो राष्ट्रपतिको सम्बोधनको बीचमा कतै टेबल ठटाइएन, दोस्रो सम्बोधनकै बीचमा प्रधानमन्त्री बालेन्द्र शाह बालेन उठेर हिँडे, अर्थमन्त्री सोडिम वागले निधाए। नीति तथा कार्यक्रम निर्माण गर्ने निकाय हो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, त्यसको नेतृत्वकर्ता हुन् प्रधानमन्त्री शाह। यही नीति तथा कार्यक्रमलाई टेकेर बजेट निर्माण गर्ने जिम्मेवार व्यक्ति हुन् अर्थमन्त्री वागले, अनि यही नीति तथा कार्यक्रमलाई लिएर जनतामा जानुपर्ने प्रतिनिधि हुन् सांसदहरू। यही विषयलाई टिप्पणी गर्दै अर्थविद दिलनाथ दंगाल व्यङ्ग्य गर्दै भन्छन् प्रधानमन्त्रीज्यूलाई नै मन नपरेको नीति तथा कार्यक्रममा हामीले के टिप्पणी गर्नु, सरकारले 44 पेज र 100 बुदामा आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम ल्याएको छ। सुन्ने प्राय नारा रहेको उक्त दस्तावेजमा सीमित धेरै नीति र थोरै कार्यक्रम रहेको देखिन्छ। समग्रमा यो कार्यक्रम व्यवसायी र प्रवासीहरूप्रति अनुग्रही र कर्मचारी र पुराना राजनीतिक दलहरूप्रति पूर्वाग्रही रहेको देखिन्छ। प्रारम्भिक दृष्टिमा हेर्दा यो नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ़न खोजेको देखिएको नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे बताउँछन्। नीति तथा कार्यक्रमको विश्लेषण यसमा टेकेर आउने बजेटमा गरिएको व्यवस्थाबाट मात्र प्रष्ट हुने भए पनि प्रारम्भिक रूपमा यो निजी क्षेत्र मैत्री नै रहेको उनको भनाइरहेको छ। यसरी सरकारको कार्यक्रमप्रति सकारात्मक हुनुमा पाण्डे 4 र 5 वटा कारण औल्याउँछन्। आगामी वर्ष सरकारले नयाँ चरणको आर्थिक सुधार गर्ने नीति लिएको छ। यो भनेको सुशासन, संस्थागत सुधार, नीतिगत र संरचनागत परिवर्तन र प्रतिस्पर्धात्मक बजार जस्ता अवधारणा पर्दछन्। यो निजी क्षेत्रले माग गर्दै आएको विषय पनि हो। दोस्रो विषय करको संरचना हेरफेर गर्नेछ। खास गरी मध्यम वर्गलाई लक्षित गरी कर सहुलियतका कार्यक्रमहरू ल्याउने सरकारको कार्यक्रम छ। मध्यम वर्गलाई सहुलियत
कार्यक्रमले बजारको माग संरचनामा सकारात्मक प्रभाव पार्न सक्छ। करको भार कम गर्ने र दायरामा विस्तार गर्ने नीतिलाई सकारात्मक रूपमा हेर्नुपर्ने अध्यक्ष पाण्डे बताउँछन्। यी बाहेक आईटी क्षेत्रलाई बढ़ावा दिने, कर सम्बन्धी विवादहरू समाधान गर्ने, विदेशी लगानीलाई प्रोत्साहन गर्ने र सार्वजनिक संस्थानमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने विषयलाई समेत सकारात्मक रूपमै लिन सकिने उनको भनाइरहेको छ। नीतिता कार्यक्रमले नेपाल बाहिर रहेका नेपाली प्रति भने निकै सकारात्मक देखिएको छ। उनीहरूलाई गर्ने सेवा प्रवाह, सहजीकरणदेखि राहतसम्मका कार्यक्रम धेरै कार्यक्रम समावेश गरिएको देखिन्छ। विप्रेषण लगानी मिलान कोष मार्फत रेमिट्यान्सको उपयोग, डायस्पोराको पूँजी परिचालन, पूँजी बजारमा पहुँच, लगानीको सुरक्षा मात्र नभएर नागरिकता र लोकतान्त्रिक अधिकारको सम्बन्धमा समेत उल्लेख गरेको पाइन्छ। निजी क्षेत्र र डायस्पोराप्रति अनुग्रही देखिएको सरकार नीतिगत कार्यक्रममा कर्मचारीप्रति भने अत्यन्तै पूर्वाग्रही देखिएको छ। कर्मचारीको नियतमाथि नै आशंका गर्दै नियन्त्रणका लागि कैयौं कार्यक्रमहरू ल्याइएका छन्। नीतिगत कार्यक्रममा कर्मचारीहरू राजनीतिक गतिविधिमा संलग्न हुने कार्यलाई फौजदारी कसुर जस्तो व्यवहार गरिएको छ। यस्तो भेटिए उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी बर्खास्त गर्ने उल्लेख गरिएको छ, जबकि यस्तो कार्यवाही फौजदारी कसुरमा सजाय पाएकाहरूलाई मात्रै हुन्छ। त्यसै कुलिङ अफ पीरियडको व्यवस्था गर्दै अवकाश भएको कुनै निश्चित समयसम्म अर्को पदमा रहेर काम गर्न नपाउने व्यवस्था गर्न लागिएको छ। कर्मचारीहरूको योग्यतामा आधारित नियुक्तिको व्यवस्था गर्न निजामती सेवा बोर्ड गठन गरिनेछ। साथै कर्मचारीहरूको नैतिकता र आचरण जाँच्न नैतिक परीक्षण संयन्त्र बनाइने व्यवस्था गर्दै कर्मचारीमाथि दबाव बढ़ाउने व्यवस्था गरिएको छ। कमजोर कार्य सम्पादन स्तर भएका कर्मचारीलाई नकारात्मक सूचीमा राख्ने व्यवस्था समेत उल्लेख गरिएको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजे अनुपूर्ण हाइलाइट्स सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
2: आवश्यकता पोखरा दुई हरिचोकमा शीघ्र सञ्चालनमा रहेको एक प्रतिष्ठित माछा पोस्ट्रे खाजा घर एन्ड रेस्टोरेन्टको लागि अनुभवी कुकको आवश्यकता भएको हुँदा इच्छुक व्यक्तिले 97000067130 सम्पर्क गर्नुहोला। पुनश्च खाना बस्नको सुविधा सहित आकर्षक तलबको व्यवस्था रहेको छ।

0: फोन पॉइंटसँग सधैं रिवार्डेड।
1: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
2: दिपी नयन आँखा घर क्लिनिक प्राली,
1: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट बैंक नजिक। फोन 061-577-007, 97-62-33-68-16।
3: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
4: यसो बसी बियालो पनि हुन्छ, डियर्स मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
3: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
4: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्रे गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
5: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
4: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
3: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
6: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
3: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
8: फ्रिस्टाइल आइवेफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आइवेफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
11: विस्तृत जानकारीको लागि
12: 061-576-361 98461 98460-1796
11: संस्थापक प्राचार्य जीईएफ गिफ सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार।
13: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
14: सर्टिफिकेट इन डेन्टल साइन्स,
15: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
14: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
15: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
14: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
15: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
13: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
15: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
16: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
17: लिटिल स्टेप माभि सिमलचौर पोखरामा प्री स्कुलदेखि कक्षा 9 भर्ना खुलिसकेको छ।
18: हाम्रा विशेषताहरू
17: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप माभि सिमलचौर पोखरा फोन 061-574-513-552-796 पुनश्च विद्यालय प्रशासन बिहान 9 पूर्वान्न 4 खुला रहने जानकारी गराउँदछौ।
15: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप माभि सिमलचौर पोखरा।
16: भर्ना खुल्यो
15: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा
10: शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 नयाँ भर्ना खुल्यो।
15: हाम्रा विशेषताहरू
19: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि दायी कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
20: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ।
15: विस्तृत जानकारी लागि मेरीगोल्ड अंग्रेजी आवासीय माभि पोखरा 15 नयाँ गाउँ
16: फोन 061-434-9000 मोबाइल 98-560-70-705।
21: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
22: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
21: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
22: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
23: हेलो
24: हजुर नमस्कार।
23: हेलो
24: नमस्कार काका, सुन्नु भएन?
23: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
24: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
23: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
24: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
23: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
24: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
23: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
24: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
23: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-89-77।
5: न्यू ग्यालेक्सी मावि नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना, शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढाइ हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा,
12: फोन 061-570-2 10-585-307।
5: Be the Galaxy Ends, be the difference. Dedicated to academic excellence since 1994.
25: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

स्वागत छ। अब बाँकी रहेका समाचारहरू पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरिनीमा दुईवटा बस ठोकिँदा 12 जना घाइते भएका छन्। घाइते मध्ये 3 जनाको अवस्था गम्भीर छ। काठमाण्डुबाट पोखरा र वीरगंजतर्फ गइरहेका बस गएराती आपसमा ठोकिएका हुन्। घाइतेहरूलाई प्रहरीले राति नै उद्धार गरी अस्पताल पठाएको थियो। आपसमा ठोकिएका बस र घाइतेहरूको विस्तृत विवरण खुल्न बाँकी छ। राष्ट्रिय परीक्षा बोर्डले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा 29 दिनमा सार्वजनिक गर्यो। सोमबार सार्वजनिक गरेको नतिजामा 65.98% विद्यार्थी ग्रेडेड भएका छन्। यो नतिजा गत वर्ष भन्दा 4.17% बढ़ेको हो। 2081मा 61.81% विद्यार्थी ग्रेडेड भएका थिए। यस वर्ष परीक्षामा सबैभन्दा बढ़ी जीपीए 3.60 ल्याउने विद्यार्थीको संख्या 48,392 छ। 4,30,667 विद्यार्थी मध्ये सबैभन्दा बढ़ी 3.60 जीपीए ल्याउनेको छ। जीपीए 3.20 3.60 ल्याउने विद्यार्थीको संख्या 80,372 रहेको छ। 2.80 3.20 जीपीए ल्याउने विद्यार्थीको संख्या 94,222 रहेको छ। 55,977 विद्यार्थीले यस वर्ष 2.80 जीपीए ल्याएका छन्। जीपीए 2 देखि 2.40 ल्याउने विद्यार्थीको संख्या 5,190 रहेको छ। 1.60 देखि 2 जीपीए ल्याउने विद्यार्थीको संख्या 7 जना रहेको बोर्डले जनाएको छ।

हिजो सार्वजनिक भएको एसईईको नतिजामा नन ग्रेडिङमा परेका विद्यार्थीहरूको ग्रेड वृद्धि परीक्षा आगामी एक असारदेखि हुने भएको छ। परीक्षा तालिका भने चाँडै सार्वजनिक गरिने परीक्षा राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। हिजो सार्वजनिक नतिजा अनुसार 1,46,507 जना परीक्षार्थी नन ग्रेडिङमा परेका छनृ।

0: सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारलाई छलफलमा बोलाउँदै अन्तरिम आदेश जारी गरेको हो। सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेपछि अनिराष्ट्रव्यूका अध्यक्ष दीपक धामी सहित विभिन्न विद्यार्थी संगठनले रिट दायर गरेका हुन्। दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै सर्वोच्चले तत्काल निर्णय कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश हुनुपर्ने वा नपर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई झिकाएको छ। निर्माण व्यवसायहरूले बजेट तथा स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न सरकारसँग माग गरेका छन्। नेपाल निर्माण व्यवसाय महासंघले आउँदो आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री डाक्टर श्रोणी वाग्लेलाई सुझाव बुझाउँदै बिना तयारी आयोजना ठेक्कामा लगाउने पद्धति हटाउन माग गरेको हो। महासंघका अनुसार अहिले धेरै ठेक्का अलपत्र पर्नुको मुख्य कारण नै स्रोत सुनिश्चित नगरी ठेक्का लगाइनु हो। महासंघले मध्य पूर्व युद्धका कारण डिजेल र बिटुमिन लगायत निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्यवृद्धिप्रति चिन्ता व्यक्त गर्दै विशेष व्यवस्थाको माग गरेको हो। साथै निर्माण व्यवसायलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रभाव बढ़ाउनुपर्ने सुझाव पनि दिएको छ। महासंघले गरौं उपकरण र निर्माण सामग्रीमा भन्सार सहुलियत दिन पालिकाले उठाउँदै आएको कवाड़ी कर र सड़क कर बन्द गर्न तथा राज्यबाट भुक्तानी ढिलो हुँदा तिर्न नसकिएको कर र मूल्य अभिवृद्धि कर भ्याटको ब्याज तथा जरिवाना मिना गर्न माग गरेको छ। यस वर्षको मनसून अवधिमा देशभर औसत भन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसून जन्ने विपदको जोखिम उच्च रहने आंकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 मस्यौदामा 19 लाख भन्दा बढ़ी जनसंख्या प्रभावित हुन सक्ने अनुमान गरिएको हो। मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढ़ेको छ भने तराई तथा तल्लो भेगमा बाढ़ी पहिरो डुबान भूक्षय र आकस्मिक बाढ़ीका घटना बढ़न सक्ने सम्भावना औल्याइएको छ। दैनिक तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेष गरी दक्षिणी तराई क्षेत्र बढ़ी प्रभावित हुन सक्ने जनाइएको छ। प्रतिवेदनमा मनसून अवधिमा देशभर करिब 4,57,145 घरधुरीका 19,97,731 जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ। प्रभावित मध्ये 52% महिला र 48% पुरूष हुन सक्ने जनाइएको छ। जोखिममा रहेका जनसंख्या मध्ये 5 वर्ष मुनिका बालबालिका करिब 1,64,060 वर्षमाथिका ज्येष्ठ नागरिक 4,15,000 भन्दा बढ़ी तथा अपाङ्गता भएका व्यक्ति करिब 48,000 रहेको उल्लेख छ। प्रजनन उमेर समूहका महिलाको संख्या उल्लेख रहेको प्रतिवेदनमा जनाइएको छ। प्रदेशगत विश्लेषण अनुसार कोशी मधेश लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मनसून जन्ने विपदको जोखिम तुलनात्मक रूपमा बढ़ी देखिएको छ। विपद पूर्व तयारी तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहलाई जोखिम विश्लेषणका आधारमा तयारी गर्न आग्रह गरिएको छ। राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले संविधान र कानूनको परिधिभित्र रहेर जनअपेक्षा पूरा गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। सभाको हिजोको बैठकमा महँगी नियन्त्रण र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिई अविलम्ब राहत प्याकेज घोषणा गर्न सरकारसँग आग्रह गरेका छन्। नेपाली कंग्रेस संसदीय दलका नेता कमला पन्तले सरकारका सकारात्मक कदमलाई आफ्नो दलले समर्थन गर्ने उल्लेख गर्दै संविधान र कानूनमाथि कोही नभएकोतर्फ सरकारको ध्यान आकर्षण गराएका छन्। लोकतान्त्रिक विधि पद्धति संसदीय सर्वोच्चताको उच्च सम्मान गर्दै जनआकांक्षा पूरा गर्नेतर्फ सरकार गम्भीर बनोस् सरकार शुभकामना छ उनको भनाइ छ। नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता झक्कु प्रसाद सुवेदीले जनआकांक्षा सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन्। नेपाल कम्युनिष्ट पार्टी एमालेका संसदीय दलका नेता प्रेम प्रसाद दंगालले प्रक्रिया छुट्याएर कानून बनाउन सकिने अवस्था हुँदाहुँदै अध्यादेश जारी गरिँदा संसदको गरिमा कमजोर हुने बताएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता महन्त ठाकुरले संविधानका विषयवस्तुबारे आफूहरूको असन्तुष्टि रहेको उल्लेख गर्दै संविधान संशोधनका क्रममा ती विषय सम्बोधन हुने विश्वास व्यक्त गरेका छन्। पोखरा उद्योग वाणिज्य संघले नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय सदस्य हीरा भट्टराईलाई सोमबार बधाई ज्ञापन सहित कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ। पोखरा उद्योग वाणिज्य संघकी पूर्व उप महासचिव तथा हाल साधारण सदस्य रहेकी भट्टराई यही वैशाख 21 र 22 गते सम्पन्न 60 वार्षिक साधारण सभाबाट महिलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएकी हुन्। पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमका अनुसार भट्टराई पोखरा उद्योग वाणिज्य संघको तर्फबाट केन्द्रीय सदस्यको प्रत्याशी बनेकी थिइन्। नवनिर्वाचित केन्द्रीय सदस्य भट्टराईलाई बधाई ज्ञापन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले मातृ संस्थाको गरिमामय यसलाई नबिर्सन र निजी क्षेत्रको हितका लागि निरन्तर क्रियाशील रहन आग्रह गरेका छन्। 2022 सालमा नेपाल उद्योग वाणिज्य महासंघको स्थापना हुँदा नै पोखरा उद्योग वाणिज्य संघको तर्फबाट त्रैलोक्यनाथ श्रेष्ठले उपाध्यक्षको भूमिका निभाउनु भएको प्रसंगबाट आफ्नो भनाई शुरू गरेका अध्यक्ष कार्कीले त्यसपछि विभिन्न कालखण्डमा पोखराको तर्फबाट महासंघमा भएको प्रतिनिधित्व तथा पूर्वाध्यक्ष आनन्दराज मुल्मीले अध्यक्षको रूपमा सम्पादन गर्नुभएको कार्यकालको पनि स्मरण गर्दै अगाडि भने, यो गर्वीले इतिहासलाई हामीले भुल्नु हुँदैन। कार्यक्रममा बोल्दै नवनिर्वाचित केन्द्रीय सदस्य हीरा भट्टराईले मातृ संस्थाको गरिमा बढ़ाउन र निजी क्षेत्र अनि खास गरी महिला उद्यमशीलता विकासका निम्ति काम गर्ने प्रतिबद्धता जनाएका छन्। पोखरा उद्योग वाणिज्य संघमा साधारण सदस्यको रूपमा भएको प्रवेश र त्यसपछि महिला उद्यमशीलता विकासका निम्ति खेलेको भूमिकाको स्मरण गर्दै उनले आफूलाई केन्द्रीय सदस्यको रूपमा अगाडि सारेकोमा संघको नेतृत्वलाई धन्यवाद ज्ञापन गरिन्। संघकी महासचिव शोभा गौतमको संचालन रहेको सो कार्यक्रममा कोषाध्यक्ष मनोज कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्स सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल।
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्भमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड़कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
6: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
7: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
8: अर्थात् यही जेठ 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
7: पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक सिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
6: उपचार हुने रोगहरू
7: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको ढल बिग्रिएको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा एक हरिसो, फोन 061586536, मोबाइल 9856036536, 9856006036। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
10: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
9: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
10: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928, विजिट www.landmarknepal.com।
11: छोरा छोरी भर्ना गर्ने बेला भइसक्यो, आफू भने कुन स्कुलमा भर्ना गर्ने, नि त गर्नै सके होइन।
12: स्कुल भनेको शिक्षा मात्रै होइन, संस्कार पनि हो। स्कुल भनेको पढाई मात्र होइन, स्वस्थ हुर्काई पनि हो। त्यसैले असल संस्कार र आनी बानी भएको स्कुल रोज्नु पर्छ क्या।
11: अहिलेको समयमा त्यस्तो स्कुल कहाँ छ र?
12: बीएम मन्टेश्वरी एन्ड ब्लिस मिमोसा स्कुल रानीपोवा छ नि।
13: सफा स्वच्छ अनि सुन्दर वातावरणमा रचनात्मक शैक्षिक क्रियाकलाप एवं खेलहरू, पौष्टिक आहार, अनुभवी एवं दक्ष शिक्षक शिक्षिका सहित अडियो भिडियोको माध्यमद्वारा अन्तरक्रियात्मक सिकाइ, बाल मैत्री वातावरणबाट पढाइ हुने अनि विद्यालयको सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि विद्यार्थीहरूको गतिविधिलाई अवलोकन गर्नका लागि सीसीटीभी पनि जडान गरिएको छ नि।
14: हजुर, तपाईँहरू पनि आफ्नो नानी बाबुहरूको भविष्यको लागि बीएम मोन्टेसरीमै जानुहोला।
13: बीएम मोन्टेसरी एन्ड एलिमेन्ट्री स्कुल रानीपौवा पुरानो धारबाट सीटीभीटी फुलबारी जाने बाटोमा।
12: फोन 061578788, 9841717230।
15: आवर स्कुल्स मोटो इज प्ले, लर्न, ग्रो एन्ड अचीव।
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
16: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
12: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
16: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
12: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
16: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
12: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
16: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
12: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
17: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
16: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
11: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
11: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
18: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
19: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
18: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
11: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
20: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
21: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
20: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
21: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
20: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
21: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
22: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
23: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
25: ओहो, नेपाल टेलिकम त वार्षिक उत्सवमा पोखरा बासीको लागि अफर नै अफर ल्याएको छ नि।
26: के ल्याएर अफर?
25: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 Mbps वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा।
26: ए, अनि त्यो नयाँ NTA बाटे सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
25: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा सेयर गर्नु गरे क्लिक शेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने अनि 22 सरकारी विद्यालयमा त एआई र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
26: वाह, प्रविधि पनि, शिक्षा पनि र उपहार पनि।
25: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्। डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
0: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: यता नआऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
1: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
23: नेपाल सरकार विज्ञापन बोर्ड।

पुनः हेलर्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्षमा ज्ञानराज शर्मा निर्वाचित भएका छन्। क्याम्पसको 16 साधारण सभा एवं 6 अधिवेशनले शर्मालाई निर्वाचित गरेको हो। क्याम्पस संचालक समितिको सदस्यहरूमा नारायण बराल, कृष्ण प्रसाद लम्साल, ईश्वरी लम्साल, दीपक राज बराल र बिन्दु कार्की रहेका छन्। क्याम्पस संचालक समितिका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर टंकराज अधिकारीले स्व अधिवेशनको उद्घाटन गर्दै शैक्षिक विकासका लागि क्याम्पसले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै विद्यार्थीको रूचिको विषयमा जोड़ दिनुपर्ने आवश्यकता पोखरा 3 नदीपुर भीसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा नमूना निर्वाचन प्रक्रिया सम्पन्न भएको छ। सोमबार भएको नमूना निर्वाचन मार्फत निर्वाचन विधि र प्रक्रिया बारे विद्यार्थीहरूलाई सचेत गराउन नमूना निर्वाचनको कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य सैन्द्र राज श्रेष्ठले बताएका छन्। नमूना निर्वाचन कार्यक्रम मार्फत संवैधानिक निकायको रूपमा रहेको निर्वाचन आयोगकै संरचनामा आधारित रहेर निर्वाचन आयोग माउन्ट अन्नपूर्ण समेत गठन गरिएको थियो, जसमा विद्यालयका प्राचार्य सैन्द्र राज श्रेष्ठ, प्रमुख निर्वाचन आयुक्त, संचालकहरू तेज बहादुर गुरूङ, चीज काजी गुरूङ, चित्र गुरूङ र झम गुरूङ निर्वाचन आयुक्तको रूपमा रहेका थिए। प्रवक्ताको जिम्मेवारी शिक्षक शिवशंकर बस्यालले दिएको थियो भने त्यसै गरी परीक्षा प्रमुख शुभ श्रेष्ठ निर्वाचन अधिकृत, मतदान अधिकृतमा सेजल बेजुक्ष रहेका थिए। उक्त नमूना निर्वाचनका निमित्त निर्वाचन आयोग गण्डकी प्रदेशसँग समन्वय समेत भएको प्रवक्ता बस्यालले जानकारी गराएका थिए।

0: नमूना निर्वाचन मार्फत विभिन्न सदनको नेतृत्व समेत छनौट भएको थियो, जसमा पहिलो सदनबाट कस्मिक विश्वकर्मा, हरियो सदनबाट प्रस्ताव विश्वास, नीलो सदनबाट प्रकृति पुन र रातो सदनबाट सायल पुन सदन नेताको रूपमा छनौट भएका हुन्। सदन नेताहरू पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली मार्फत निर्वाचित भएका हुन्। उक्त निर्वाचनमा मतदाता नामावली संकलन, परिचय पत्र वितरण, उम्मेद्वारी दर्ता, निर्वाचन घोषणा पत्र तयारी, चुनाव चिन्ह वितरण पश्चात स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाबाट सम्पन्न भएको, साथै नमूना सुरक्षाकर्मी, कर्मचारी, प्रतिनिधि समेतको व्यवस्था गरिएको मतदान अधिकृत सेजल बिजुक्षेले जानकारी गराएका छन्। प्रमुख आयुक्त श्रेष्ठले यस्तो खालको नमूना निर्वाचनले विद्यार्थीहरूलाई निर्वाचनबारे स्पष्ट हुन मद्दत मिलेको बताएका छन्। त्यसै गरी निर्वाचन परिणाम घोषणा कार्यक्रममा बोल्दै आयुक्त चित्र गुरूङले निर्वाचनले विद्यार्थीहरूमा लोकतान्त्रिक विधि प्रक्रिया, भविष्यमा राज्यका विभिन्न तहको निर्वाचनमा मतदान गर्न र प्रतिनिधिको रूपमा प्रत्याशी बन्न समेत प्रेरणा मिलेको बताएका छन्। कार्यक्रममा बोल्दै ईसीए डाइरेक्टर तेजबहादुर गुरूङले विद्यालय तहदेखि नै विद्यार्थीलाई लोकतान्त्रिक अभ्यास र निर्वाचन प्रक्रियाबारे व्यवहारिक ज्ञान दिन आवश्यक रहेको बताएका छन्। निर्वाचन केवल मतदानमा सीमित विषय नभई नेतृत्व चयन, जिम्मेवारी बोध, अनुशासन र नागरिक सचेतनासँग प्रत्यक्ष जोड़िएको प्रक्रिया भएको उल्लेख गरेका छन्।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला बिहानको 7 बजेको छ।
4: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
6: 93.4 ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
12: थाहा छ, थाहा छ।
13: सल्लाहकार के रे के बच्चे?
12: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
11: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

0: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
1: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हुन्छ यार, आजको पास त उतै होला हुन्छ यार।
0: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जामिड भन, मेरो ब्यागमा गएर आइहालम।
2: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9861048082।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा
3: पाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन मासिक नियमित खोप सेवा
3: चौबिसै घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न ICU सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ECG EEG PTA
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061-572-648-579
4: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
5: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
5: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
6: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलिज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
5: अनि बाबा यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
4: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेकसाइड पोखरा फोन 061-454-6899 452-715
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

अनुपूर्ण हेलर्समा स्वागत छ। बाँकी रहेका समाचारहरू। सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउन कूटनीतिक पहल गर्ने र यस क्षेत्रको कनेक्टिभिटीका लागि काठमाण्ड तराई मधेस द्रुत मार्गका लिंक सड़कहरू छिटो सम्पन्न गर्ने लक्ष्य पनि राखेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पोखरा र गण्डकी प्रदेशको विकासका लागि सरकारले विशेष योजनाहरू सार्वजनिक गरेको छ। पोखरा विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई आकर्षण गर्न कूटनीतिक पहल गर्ने र पोखरालाई पर्यटकीय हबका रूपमा विकास गर्दै साहसिक पर्यटनका लागि सुरक्षा मापदण्ड सुदृढ बनाइने नीतिमा उल्लेख छ। पौडेलले भनेका छन् गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई आकर्षण गर्न कूटनीतिक पहल गरिनेछ। सरकारले भिजिट नेपाल 2085 को पूर्व तयारीका लागि पर्यटकीय आगमन र बसाई अवधि बढ़ाउने गरी अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने बताएको छ। पोखरास्थित गण्डकी मेडिकल कलेज जीएमसीमा अध्ययनरत एक चिकित्सकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। कलेजमा एमएस अटोलिंगिरोगोलोजी दोस्रो वर्षमा रेजिडेन्ट डाक्टरका रूपमा कार्यरत डाक्टर अमीर उप्रेतीको पोखराको बोलौदीस्थित एक रिजोर्टको पोखरीमा पौडी खेल्ने क्रममा निधन भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साथीहरूसँगै पौडी खेल्न गएका उप्रेतीको डुबेर ज्यान गएको हो। उप्रेती डुबेपछि सँगै रहेका साथीले उद्धार गर्ने प्रयास गरे पनि उनलाई बचाउन नसकेको प्रवक्ता बस्नेतले जानकारी दिएका छनृ।

मानवसेवा आश्रमले पोखरा 25 हेम्जामा आयोजना गरेको 14 श्रीमद भागवत सप्ताह पितृ उद्धार ज्ञान विज्ञान महायज्ञ 2083 सम्पन्न भएको छ। आश्रमको कास्की हेम्जा शाखाको भौतिक पूर्वाधार तथा सेवा विस्तारको लागि सञ्चालन गरिएको 3,03,00,000 रूपियाँ दान संकलन भएको यज्ञ मूल संयोजक अनिल कुमार साईले जानकारी दिएका छन्। आश्रमको मूल भवनलाई पूर्णता दिन लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ सेवा धर्मशाला निर्माण सम्पन्न तथा आश्रमको अक्षय कोष वृद्धि गरी दिगो सेवा सुनिश्चित गर्ने उद्देश्यले वैशाख 19 देखि 26 गतेसम्म महायज्ञ गरिएको हो।

0: अब अन्तर्राष्ट्रिय समाचार। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वमा चलिरहेको युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्न नागरिकलाई घरबाटै काम गर्ने बानी बसाल्न, एक वर्षसम्म सुन नकिन्न र विदेश यात्रा सीमित गर्न अपील गरेका छन्। प्रधानमन्त्री मोदीले कोविड 19 महामारीको सम्झना दिलाउने मितव्ययिताका उपायहरूले भारतको इन्धन प्रयोग घटाउने र विदेशी मुद्रा बचत गर्न मदत गर्ने बताएको बीबीसीले जनाएको छ। विश्वमा महिलाका लागि सबैभन्दा असुरक्षित देशको सूचीमा अफगानिस्तान पहिलो स्थानमा परेको छ। वर्ल्ड पपुलेशन रिभ्यूले सार्वजनिक गरेको महिला शान्ति तथा सुरक्षा सूचकांक 2026 अनुसार तालिबान शासनपछि अफगानिस्तानमा महिलाको अवस्था झन कमजोर बनेको उल्लेख गरिएको छ। अब खेल समाचार। इंग्ल्याण्ड क्रिकेट बोर्ड ईसीबीले पुरूष टोलीको नेपाल भ्रमणबारे छलफल शुरू गरेको छ। सन् 2027 देखि 2031 सम्मको अन्तर्राष्ट्रिय तालिकामा इंग्ल्याण्डले नेपालसँग T20 श्रृंखला खेल्ने सम्भावनाबारे छलफल भइरहेको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक इन्फोले जनाएको छ। अन्तिम खेलमा अमेरिकालाई पराजित गर्दै नेपाली ए टोलीले स्कटल्याण्ड सम्मिलित अभ्यास खेलमा 7% नतिजा हात पारेको छ। आईसीसी विश्वकप लीग 2 खेल्न नेपाल आएको अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल ए टोलीले 2-2 खेलको सिरिज खेलेको थियो। नेपाल ए टोलीले सबै खेलमा जित निकालेको हो। सोमबार भएको अन्तिम खेलमा नेपालले अमेरिकालाई 7 रनले पराजित गरेको छ। नेपालले पहिलो खेलमा अमेरिकालाई 45 रनले हराएको थियो। नेपाली टोलीले स्कटल्याण्डलाई पहिलो खेलमा 45 र दोस्रो खेलमा डीएल मेथडमा 9 रनले जित हात पारेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत, संविधान संशोधन बहसपत्र तयारीको विषय समावेश। सरकारको नीति तथा कार्यक्रमले निराश बनाएको विपक्षी दलहरूको प्रतिक्रिया, प्रधानमन्त्री बालेनको हरकत अशोभनीय भएको दावी, विद्यार्थी संगठन खारेज गर्ने निर्णय कार्य नगर्न सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश, दुवै पक्षलाई छलफलका लागि बोलाइयो, स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न, निर्माण व्यवसायको माग, बजारमा नगद प्रवाह बढ़ाउन पर्ने उनीहरूको सुझाव, विपदबाट यस वर्ष 19 लाख बढ़ी प्रभावित हुन सक्ने अनुमान, विपद पूर्व तयारी तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़, इन्धन प्रयोग घटाउने र विदेशी मुद्रा बचत गर्न मदत गर्ने भारतीय प्रधानमन्त्री मोदीको उद्घोष, अफगानिस्तान महिलाहरूका लागि विश्वकै सबैभन्दा असुरक्षित देशहरू मध्ये पहिलो स्थानमा र इंग्ल्याण्ड क्रिकेट टोलीले नेपाल भ्रमण गर्ने सम्भावना, ईसीबीले छलफल थाल्यो, अमेरिका विरूद्धको खेलमा नेपाल 7 रनले विजयी। यहाँ 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।

0: फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेजरको बानी लागिसकेको छ। बेजर अप्लायन्सेस, बेजरको बानी लाग्छ।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
2: डिजिटल ठगीबाट बचौ।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
4: त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
5: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख।
6: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
6: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
6: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
4: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
7: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
11: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन, सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
10: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
11: शिखर इन्स्योरेन्सको सहकार्यमा
10: अस्पताल खर्च सहाराले गर्छ।
11: ई सेवा सबै सधैँ सँगै।
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
12: सर्टिफिकेट इन डेन्टल साइन्स,
13: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
12: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
13: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
12: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
13: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
13: एक्सेलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा, फोन 061-588-364-580-725।
14: किन आँखा मिचेको मिचे गरेको
15: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
14: धेरै समय मोबाइल चलाइसी क्या
15: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
14: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
15: ए, त्यसो भए जोगिन के गर्ने त?
14: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
15: बुझेँ।
14: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
16: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: Admission are open.
19: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
18: phone 061-576-361, mobile 98461-571-44.
19: Contact school administration, GEF Secondary School. Education for enlightenment.

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: भर्ना खुल्यो
2: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
1: 21 औं शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आरामदायी कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
2: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ। विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ,
3: फोन 0164349000, मोबाइल 98560707005।
4: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
11: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
10: उपचार हुने समस्याहरू
11: हृदयघात,
10: हाई ब्लड प्रेसर,
11: हार्ट फेल,
10: छातीको दुखाइ तथा थकान,
11: मुटुको भल्भमा समस्या,
10: मुटुको बाथ रोग,
11: हाई ट्राइग्लिसेराइडिजी,
10: मुटुको धड्कनमा अनियमितता,
11: हाई कोलेस्ट्रोल,
10: पेसमेकर राखेको वा राख्नु पर्ने,
11: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
10: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
12: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
10: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
11: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
2: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
5: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
3: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंह खडाज्यू हरेक महिनाको दोस्रो शनिबार
2: अर्थात् यही जेठ 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
3: पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
5: उपचार हुने रोगहरू
3: छाती दुख्ने घाँटी गर्दन र कानको बाहिरी भाग दुख्नु कमजोरी थकाई लाग्नु श्वास प्रश्वास छिटो छिटो हुनु मुटुको धड्कन घटबड हुनु मुटुको भल बिग्रेको मुटु वा फोक्समा पानी जम्मा हुनु हृदयघातका बिरामीहरू रक्त नलीको रोगहरू जन्मजात हुने मुटु रोग मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा एक हरिसो फोन 06586536 मोबाइल 98560636 98560536 पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ अफ्रेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच कोर्निया जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण प्रदर्शन यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट आँखा परीक्षणमा 30% छुट चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान
13: दिपी नयन आँखा घर क्लिनिक प्राली
2: न्यू रोड भाटभटिनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 061577007 97625338316

0: कति छ डिजाइन बे मारे गना खिनानी खनी तोला
1: खनाई बेवा ना सर्वे रूपा कोट ज्योति सुनचाटी दुकान महेंद्र पुलारी तोला
0: ए नई श्याबा मार दुकान पो मोना नई प्रेसोलाई नी चार चूरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनाई तो होनी जग मात्र आंगी खैमा खैमा समस्या पर्दी मार चुअल तुई बिसानारी बेल्ले छ्याबा पोपिम ओछे
1: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुआ जो दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिकी चोकै यावै क्यार मोहै
0: जग मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: समुदाय रवा ताक रिवा ज्याला जाति कृवा छतैरा नत खैमा बिलन चन्न यामो
0: तोय मिल ती विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनाथ
1: छतैरा त तान नि बिन्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
3: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना किसानका लागि सुनौलो छ यो सपना
4: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ अब मेहनतको फल झन् मिठो हुन्छ
3: 70% लगानी अब चिन्ता किन बाली राम्रो फल्छ आमदानी बढ्ने दिन
4: 10 वर्षसम्म सहज किस्ता कहिल्यै नहोस् भार ब्याज दर पनि न्यून कृषकको राम्रो आधार
3: राष्ट्रिय वाणिज्य बैंक
4: तपाईँको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ
5: हेलो
6: हजुर नमस्कार
5: हेलो
6: नमस्कार काका सुन्नु भएन
5: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
6: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
5: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
6: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
6: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
5: अनि कति बेला बस्नुहुन्छ डाक्टर
6: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए डाक्टरलाई देखाउनुहोस्
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
7: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
8: समसामयिक तथा सामाजिक विषय वस्तुमाथिको बहसमूलक कार्यक्रम आजको बैठक
9: नमस्कार कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ म अर्जु उपस्थित भएको छु हाम्रो साथीहरू मेरोसँगै आजको बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौं आजको यो श्रृंखला सरकार केन्द्रित श्रृंखला रहेको छ हरेक वर्ष जसो नै बजेट आउँदाखेरि होस् वा प्री बजेटका कुराकानी हुँदाखेरि होस् नीति तथा कार्यक्रमका सन्दर्भमा हामीले यसै गरी छलफल गर्ने गर्छौं के कस्तो ल्याएको छ के कस्तो हुन्छ र यो पटक नयाँ सरकारले ल्याएको अझ विशेष त भनौ भदौ 23 र 24 को आन्दोलनपछि र त्यो आन्दोलनपछि भएको चुनाव र चुनावपछि बनेको नयाँ दल र नयाँ दलको यो सरकारले ल्याएको नीति तथा कार्यक्रमका सन्दर्भमा आज हामी केन्द्रित हुने चर्चा गर्दैछौ यसै परिवेशमा केही दिन अघि मात्रै नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व पनि आएको छ त्यो नेतृत्वले आफ्ना केही बुदाहरू पनि दिएको छ यसै सन्दर्भमा निजी क्षेत्रका विभिन्न संघ संस्थाले पनि सरकारलाई आफ्ना सुझाव सल्लाहहरू दिएको यो अवस्था छ हिजो मात्रै नेपाल सरकारले नीति तथा कार्यक्रम ल्याएपछि यसका चर्चा पनि हुन थालेका छन् र प्रधानमन्त्री बालेन्द्र शाहले 15 महिना जति बसेर बाहिरिएपछिका सन्दर्भहरू पनि स्वतमा केही आउन थालेका छन्, किन यसो गरियो भन्ने कुराहरू पनि छन्। तर आज हामी विशेष गरी यो नीति र कार्यक्रमको सन्दर्भमा केही केन्द्रित हुन चाहन्छौ, पहिले र अहिलेको यो अवस्थालाई कसरी तुलना गर्ने। मसँग अहिले भर्खरैको यो महासंघको चुनावलाई पनि निहाल्नुभएका र पूर्व अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ आनन्द राज मोलेविजय हुनुहुन्छ। नमस्कार, यहाँ स्वागत छ। अब सन्दर्भ नीति कार्यक्रमसँग जोडौं र भर्खरै अब यहाँको यहाँले नेतृत्व गर्नुभएको महासंघको पनि चुनाव सकिएको छ, नेतृत्व पनि आएको छ र केही समयपछि फेरि नेतृत्वमा पोखरा पनि पुगेको छ, यसलाई कसरी हेर्नुहुन्छ?
10: हेर्नुहोस्, अब आज चाहिँ यो नेतृत्व परिवर्तन त एउटा प्रक्रिया हो। अब जसले जुनसुकै संस्था पनि आफ्नो समर्पण र आफ्नो समय बिताइसकेपछि एउटा आकांक्षा रहेको हुन्छ, त्यसको नेतृत्व गरी पाउने जुन आकांक्षा बोकेर लागेका हुन्छन् त्यसको प्रतिफल हो भन्ने मलाई लाग्दछ। त्यसैले यो स्वाभाविक रूपमा एक डेढ महिना ढिलो भए पनि नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व नयाँ टिम गठन गरेको छ र यसको कामहरू अब हेर्न बाँकी नै छन्। काम बाँकी भन्न साथै हामीले के बुझ्नुपर्छ भन्दाखेरि नयाँ सरकार र नयाँ महासंघको नेतृत्व यी दुई बीचको तारतम्य कसरी अगाडि बढ्न सक्छ भन्ने कुरोले माने राख्दछ। अहिले मलाई लाग्छ दुवै पक्षको बीचमा समन्वय र विश्वासको संकटले मन्दारिएको छ। एकले अर्कालाई बुझ्ने प्रयास चाहिँ जारी छ। सरकारका कस्ता खालका नीतिगत संरचनालाई आफूलाई समावेश गर्ने हो र महासंघले त्यसप्रति के धारणा लिने हो भन्ने कुरो एक अर्काका परिपूरक हुन जान्छन् र निजी क्षेत्रको महत्वलाई यथावत कायम राखेर रा, यो सरकारले हामी यसलाई नै अगाडि बढाउँछौ भन्ने कुरा गरिरहँदा पनि जसरी नीति तथा कार्यक्रमहरू वा बजेटमा जस्ता प्रावधानहरू हुन्छन् त्यसले पनि एउटा प्रतिबिम्ब देखाउनेछ, त्यसलाई प्रतीक्षा गर्नुपर्ने विषय छ। तर जतिसुकै कुरा गरे पनि एउटा नीतिगत र कार्यक्रमलाई कार्यान्वयन गर्नेको लागि नै सबभन्दा ठूलो चुनौती हो नेपालको अहिलेको सन्दर्भमा। नीति तथा कार्यक्रममा चाहिँ धेरै कुराहरू समेटिएका हुन्छन्, अलमोस्ट राज्यले गर्नुपर्ने सबै कुराहरू त्यसमा उल्लेख गरिएका हुन्छन्। त्यसका बावजुद पनि हामीले बजेटमा समातिने, समायोजन गर्ने र त्यसलाई कार्यान्वयन गर्ने पछि हाम्रो जहिले पनि कमजोर रहेको विगतका इतिहासले पनि हामीलाई बताएको छ। त्यसो हुनाहुँदै पनि यो नयाँ सरकार स्थिर सरकार भनौँ, अहिले धेरै वर्षपछि नेपालले चाहेको स्थिर सरकार गठन पश्चात केही आशा भरोसा जगाएको छ, तापनि विगत चैत 13 गते गठन भएको यो सरकार आजसम्मको क्रियाकलापहरू हेर्दाखेरि यसका केही मूलभूत कुराहरू बारेमा हामीले अलिकति विचार पुर्याउनु पर्ने जरुरी कहाँनिर छ भन्दाखेरि कहीँ यो सरकार लोकप्रिय बाटोको लागि मात्र आफ्नो कामहरू अगाडि बढाएको छ कि भन्ने आशंका व्याप्त भएको छ। दोस्रो कुरो, नेपालले अहिलेसम्म जुन बहुल व्यवस्था राजनीतिक रूपमा जुन बहुल व्यवस्था काम गरेको छ त्यो बहुल व्यवस्थामा आफूसँग सहमत हुने र असहमत हुने पक्ष सबैलाई समान दृष्टिकोणले हेर्नुपर्ने एउटा आवश्यकता पनि हो र त्यसका विचारहरू बुझेर अगाडि जानुपर्ने अवस्था पनि हो। तर आजसम्म यो सरकारको गठन पश्चात नेपालको सत्ताधारी र त्यसका विपक्षमा रहेका प्रतिपक्षीय दलहरूको संवाद र समन्वय अहिलेसम्म सुन्न पाएको छैन। त्यो भनेको
9: संसदमै पनि देखियो र कुनै पनि छलफल भयो।
10: त्यसैले यो राष्ट्रिय स्वतन्त्र पार्टीले नेतृत्व गरेको यो सरकारले स्पष्ट रूपमा आफू बहुल बाटको लागि नै संघर्ष रहेको र यसलाई स्थापित गर्नको लागि नागरिक स्वतन्त्र कायम गर्नको लागि पनि यसले काम गरेको हो भन्ने कुरो देखाउन अब जनताका आवाजहरू सुन्न जरूरी भएको छ। तेस्रो कुरो भनेको, अहिले यो सरकारले जहिले पनि हामीले पहिलो हप्तामै हामीले शासकीय सुधारको नाममा जुन सयवटा कार्यक्रम ल्याएका छौं र जुन हामीले वाचा पत्र चुनावको बेलामा तयार गरेका छौं त्यसलाई नै मूल मन परिएर हामी अगाडि बढ्छौं भन्ने धारणा बारम्बार व्यक्त गरेको सन्दर्भ पनि हो। त्यसैले त्यो सय दिने सुधार कार्यक्रम बारेमा अब हामीले सय दिने प्रतीक्षा गर्नुपर्छ भन्ने मलाई लाग्दछ। त्यसपछि हामी त्यसबारेमा चर्चा परिचर्चा गर्न सक्छौ, कति सफल भए, कति असफल भए, कति यिनीहरूले प्रभावकारी ढंगले लागू गरे भन्ने कुरो सोध्न जरूरी छ। तेस्रो भनेको, राजनैतिक परिदृश्यमा चाहिँ यो संसदीय व्यवस्था बारेमा अब टिकाटी पनि शुरू भएको छ। अहिलेको सरकारले यो संसदीय व्यवस्था नै कायम राख्ने प्रयास गर्ने हो वा संसदीय व्यवस्था भन्दा छुट्टै शासकीय प्रणाली बारेमा पनि छलफल गर्ने हो भन्ने कुरो मलाई लाग्छ संविधान संशोधनको लागि तयार गरिने बहस पत्रमा यो कुरा आउला. तर जसरी व्यवहारमा देखाइरहेको छ कि अब संसदको आवश्यकता छैन, हामी सरकारले जस्तो किसिमको कार्यक्रमहरू ल्याउँछ त्यसलाई चाहिँ सबले सहयोग गर्नुपर्छ भन्ने धारणाबाट जुन अगाडि बढेको देखिन्छ हिजोकै संसदमा पनि
9: सरकारको स्टार्टअप नै संसदीय मूल्य मान्यता भन्दा पृथक किसिमले
10: जुन शुरू भएको देखिन्छ त्यसले नै अहिले संशय जन्माएको हो नि त. संसदीय व्यवस्थाप्रति यिनीहरू साँच्चैकै समर्पित छन् वा प्रत्यक्ष राष्ट्रपति वा प्रत्यक्ष कार्यकारी को निर्वाचनमा यिनीहरू बढी डेडिकेटेड भएका हुन् भन्ने कुरो संसद यो संविधान संशोधनको बहस पत्रले केही कुराहरू अगाडि ल्याउला. त्यसबारेमा हामी चर्चा पर्चा पछि गरौंला. तर संविधान संशोधन नभएसम्मलाई यो व्यवस्था कायम छ भन्ने कुरो मनन गर्न जरूरी छ. तेस्रो कुरो कि राष्ट्रिय स्वतन्त्र पार्टीको दलको बैठकहरूमा पनि प्रधानमन्त्रीमा मनोनित गरिएका व्यक्ति उपस्थित नहुनले पनि संशय जन्माएको छ. ऊ पार्टीप्रतिको आसक्त हो कि होइन, पार्टीको सदस्य हो कि होइन, पार्टीप्रति आफ्नो जिम्मेवारी छ कि छैन भन्ने कुरोलाई अब मान्छेले मूल्याङ्कन गर्न थालेको छ. यदि एउटा पार्टीको क्याडर हो भने पार्टीका महत्वपूर्ण कार्यक्रममा उसको सहभागिता जरूरी हुन जान्छ, अन्यथा त्योसँग विमति राखेको भने ठहरिन्छ नै. त्यसैले अहिलेको अवस्थामा सरकार चलाउनको लागि एउटा व्यक्ति र पार्टी चलाउनको लागि पार्टी सभापतिलाई जिम्मेदारी दिने जुन किसिमको अहिले देखिएको छ यो नेपालको लागि नयाँ मोडेल हो. आजसम्म सरकार प्रमुख जो पार्टीले बहुमत प्राप्त गर्छ विश्वास गर्छ त्यही पार्टीको प्रमुख नै सरकार प्रमुख हुने जुन प्रचलन छ त्यसलाई क्रमभङ्ग चाहिँ गरिएको छ. त्यो क्रमभङ्गले अलिकति संशय खानेर पैदा गरेको छ भन्दाखेरि पार्टी र सरकारको बीचमा समन्वय हुन सकेन भने त्यसले एउटा ठूलो दुर्घटना जन्माउन सक्छ भन्ने कुरो पनि हामीले हेक्का राख्न जरूरी छ. यसबारेमा पार्टी सभापतिजीलाई पनि हामीले प्रश्न राखेका थियौं, उहाँले होइन यो समन्वय भएरै जान्छ भन्ने खालको आश्वस्त पार्नुभएको छ. तर व्यवहारले त्यो देखिन्न, चाहे त्यो
9: प्रधान न्यायाधीशको केसमै पनि देखियो.
10: प्रधान न्यायाधीश केसमा
9: उनले स्तरको मध्यम खालको विचार व्यक्त गर्दै हुनुहुन्थ्यो, म सभापतिलाई भन्छु भन्ने खालको कुरा गर्दै हुनुहुन्थ्यो, तर त्यो भएन.
10: अब होइन प्रक्रियागत अब सरकारले चलाउने प्रक्रियागत उसका राज्य संयन्त्रहरू बारेमा हामीले धेरै टिका टिप्पणी गर्न आवश्यकता छैन. होइन एउटा क्रमभङ्ग चाहिँ यिनीहरूले शुरू गरेका छन्, क्रमभङ्ग हरेक दृष्टिकोणले. मैले अघि पनि भनिहालेँ संसद दलको बैठकमा संसद दलको नेता उपस्थित नहुनु, आफ्नै मातृ पार्टीको दल महत्वपूर्ण बैठकहरूमा उपस्थित नहुनु, त्यसपछि एकहोरो लोकप्रियवादका कुराहरू आफू खुसी निरन्तर जारी गर्नु र बजेटको सन्दर्भमा पनि अर्थ मन्त्रालयले गर्नुपर्ने कुरो प्रधानमन्त्री कार्यालयले सुझावहरू पोर्टल राखेर सुझावहरू माग्नु, यसले अलिकति संशय चाहिँ पैदा गरेको छ. यो क्रमभङ्गको एउटा सुरुवात हो कि जुन हिजो हामीले सुनेका थियौँ, एउटा ओमुक पार्टीको अध्यक्षले नेपालमा अब क्रमभङ्गको श्रृङ्खला सुरुवात हुन्छ भन्ने सुनेका थियौं नि, त्यसलाई कहीँ यसले लागू गर्न खोजेको हो कि भन्ने पनि यसले देखाउँछ. त्यसैले हेर्न बाँकी नै छ. र यो जहाँसम्म तपाईँले उठाउनु भएको प्रश्न छ यो नीति तथा कार्यक्रम बारेमा, निजी क्षेत्रको सुझाव कति यसले समाहित गरेको छैन भन्ने महत्वपूर्ण कुरो होइन. महत्वपूर्ण के भन्दाखेरि यसले डिपार्चरको रूपमा चाहिँ कति नयाँ प्रयोग गर्न सकियो कि भन्ने कुरोलाई हेर्न जरूरी छ. मुद्दाहरू उही हुन्, नेपाल राज्यको मुद्दाहरूमा कुनै पनि पार्टीको फरक फरक दृष्टिकोण हुन सक्दैन. हामी अविकसित छौं, विकसित हुने प्रयासमा छौं, महँगीले जनता मारमा परेका छन्, आमदानी बढ्न सकेका छैन, रोजगारी वृद्धि हुन सकेका छैन, हाम्रो धारणाकारहरूमा ठूला ठूला उपलब्धि हासिल गर्न सकेका छैनौं, उत्पादन बढाउन सकेका छैन, हामी अझ आयातमुख्य अर्थतन्त्रमा निर्भर छौं, राजस्वको दायरा एकदम कमजोर छ, हाम्रो प्रशासनिक संयन्त्रहरूमा हामीले सबलपन ल्याउन सकेका छैनौं, हाम्रो गति ढिलो छ. यी सबै हाम्रा मौलिक समस्याहरू हुन्, हिजोदेखि चलिआएको आजसम्म विद्यमान छन्। यसलाई परिवर्तन गर्न सक्ने हैसियत चाहिँ यो सरकारले गर्न सक्नुपर्छ. किन भन्दाखेरि नयाँ सोच र नयाँ दृष्टिकोणले हामी आएका हौं, हामी हिजोका पुरानो दलभन्दा अलिक पृथक छौं, हामी त्योभन्दा अलिकति पृथक ढंगले अगाडि जान चाहन्छौं भन्ने जुन बारम्बार व्यक्त गरिएका भावना अनुसार नै यो नीति तथा कार्यक्रमहरू आएको छ त्यति मैले महसुस गर्न सकेको छैन. परम्परागत रूपमा समेट्नु पर्ने सबै कुरा समेटिएका छन्, तर शब्दमा कहीँ न कहीँ परिवर्तन देखिएको छ. धेरै जसो आईटी सेक्टरमा डिजिटल हबका कुराहरू बढी मात्रामा व्यक्त गरिएका छन्। हरेक ठाउँमा हामी सुशासनका कुरा गर्दाखेरि, लगानीका कुरा गर्दाखेरि, व्यवस्थापनका कुरा गर्दाखेरि सबै ठाउँमा चाहिँ हामी डिजिटल्ली नै प्रयोग गर्छौँ र यो आईटी सेक्टरलाई, सूचना तथा प्रविधिलाई हामी सबभन्दा बढी प्रयोग गर्छौँ भन्ने कुरो बारम्बार दोहोऱ्याइएको छ। पहिलो महत्वपूर्ण कुरो। दोस्रो महत्वपूर्ण कुरो के भन्दाखेरि, अब पूर्वाधारमा, अब सरकारले पूर्वाधारमा मात्र लगानी गरेर नेपालमा पूर्वाधार विकास हुन्न भन्ने कुरोको महसुस गरेर पूर्वाधार विकासमा निजी क्षेत्रलाई समावेश गर्ने भन्ने एउटा वैकल्पिक व्यवस्थाको सुरुवात भएको छ। मलाई लाग्छ त्यो अब देशभित्रका निजी क्षेत्र वा बाहिरका निजी क्षेत्रहरू कति समाहित हुन सक्ने हो, कसरी नीतिगत रूपमा यसले आफ्नो डिपार्चर कोर्सहरू तयार गर्ने हो त्यो हेर्न बाँकी नै छ। तर पूर्वाधारको विकासमा चाहे सड़क, पुल, हवाईजहाज, रेल आदि सबैमा पूर्वाधारको लागि निजी क्षेत्रलाई समावेश गर्ने भन्ने एउटा नयाँ संकल्प यसले देखाएको छ। तेस्रो महत्वपूर्ण कुरो के भन्दाखेरि, अब नेपालको वित्तीय स्रोतको दायरा असाध्य सानो छ, हाम्रो अर्थतन्त्र सानो छ, राजस्वको घेरा सानो छ, त्यसैले वित्तीय स्रोत व्यवस्थापनको लागि हामी प्रयास गर्छौं भन्ने कुरो गरिरहेको छ। त्यो डायस्पोराको पुँजी पनि हुनसक्ला वा नेपालभित्रकै मान्छेको पुँजी पनि हुनसक्ला। अब त्यो पुँजीको व्यवस्थापन कसरी गर्छ, त्यसका वेज एन्ड मिन्सका बारेमा अब हामी छलफल हेरौंला, कस्ता खालका नीतिगत ल्याउला भन्ने कुरोमा। तेस्रो महत्वपूर्ण कुरो के छ भन्दाखेरि, हामी सुशासनतर्फ उन्नत छौं र कर्मचारीलाई हामीले काम गराएर छोड्छौं र हामी निर्मम प्रहार गर्नको लागि हिचकिचाउनु भन्ने कुरो यसले गरेको छ। त्यसको सन्दर्भमा हामीले के बिर्सनुहुन्न भन्दाखेरि, कर्मचारीले अहिलेसम्म चाहिँ कर्मचारी युनियनको नाममा जुन किसिमको विकृतिहरू पैदा गरेका छन् त्यसलाई अन्त गर्छु भन्ने खालको जुन अठोट यसले पैदा गरेको थियो, आज हिजोको सर्वोच्चको न्यायालयले अन्तरिम फैसलाले अब यसलाई हाललाई रोक्या छ। त्यो एउटा ठूलो ब्रेकडाउन भएको छ। यसले कर्मचारी तन्त्रलाई कसरी ट्रिमिङ गर्न सक्छ, कसरी यसले लगाम लगाउन सक्छ भन्ने कुरो हेर्न बाँकी नै छ। र कर्मचारीले काम गर्न सकेन भने जतिसुकै राम्रा कुरा ल्याए पनि काम अगाडि बढ्दैन भन्ने कुरो आज प्रमाणित भएको इतिहास हो। त्यसैले कर्मचारीको प्रशासनलाई सुदृढ गर्छु भन्ने जुन चाहना यिनीहरूले व्यक्त गरेका छन् त्यसलाई अब हेर्न बाँकी नै छ, कसरी काम गराउँछ भनेर। तर एउटा कुरो निश्चित के भन्दाखेरि, अठोट गर्यो भने, काम गर्न लगाउन सकियो भने चाहिँ फट्टे हुन्छ भन्ने कुरो दुईटा महत्वपूर्ण मैले मानेको छु। एउटा एसएससीको रिजल्ट जसलाई एकै महिनाभित्रमा ल्याउन सफल भयो, त्यसले एउटा इच्छा शक्ति भयो भने चाहिँ हुनसक्छ भन्ने कुरोको एउटा प्रमाण हो। दोस्रो प्रमाण भनेको मरिसकेको हुलाक सेवालाई जीवन्त बनाउनु होइन। हामीले सबैले हुलाक सेवालाई कति महत्व दिएका थियौँ, बीचमा यो सबै मृत प्राय भएको थियो, तर होइन यसले पनि काम गर्न सक्छ है, यसलाई सलामान गर्न सकिन्छ भन्ने कुरोको दृष्टान्त अहिले झन्डै झन्डै 20-21 जिल्लामा घर घरमा पुर्याउने सेवाले पनि यसले प्रमाणित गरेको छ भने यो सकारात्मक पक्ष हो। अर्को महत्वपूर्ण पक्ष चाहिँ आम जनताको सुरक्षा सबभन्दा महत्वपूर्ण पक्ष हो। आम जनताको सुरक्षाको लागि नेपाल प्रहरी त्यही शक्ति छ, त्यही मान्छे छ, त्यही कार्य अधिकारीहरू छन्, तर काम गर्न सक्ने रहेछ नि त। अहिले अपराध उन्मूलन गर्नको लागि गुण्डागर्दीमा जुन किसिमको कठोर अनुशासन यिनीहरूले कायम गर्न खोजेको छ त्यसले सफलता प्राप्त गर्छ भन्ने कुरो त देखाएको छ नि त। त्यसैले हामीले नेपालमा रहेका जनशक्तिलाई परिचालन गर्न सक्यो भने चाहिँ यसले एउटा रिजल्ट दिन्छ भन्ने कुरोको हामीले आधार लिँदै हाम्रो सम्पूर्ण जनशक्तिहरूलाई अब परिचालन गर्नेतर्फ यो सरकारको ध्यान कसरी अगाडि बढ्छ भन्ने कुरो हेर्न बाँकी नै छ। अर्को महत्वपूर्ण पक्ष के भन्दाखेरि, यसले वित्तीय अपराध रोक्नको लागि अलिकति बढी महत्व दिएको हामीले पाएका छौं। निजी क्षेत्र त्रसित पनि त्यही नै हो। वित्तीय अपराधमा जसरी
9: हतारमा लामी छानेले भेटघाट पनि गर्नुभयो,
10: निजी क्षेत्रको जसरी सहभागी अहिले देखिएको छ, हामीलाई निजी क्षेत्रलाई पनि एउटा असाध्य यो लाज लाग्ने विषय हो। चाहे त्यो निर्माणमा बिडिङ ह्याक गर्ने कुरा होस् वा शेयर बजारमा इनसाइडर ट्रेडिङको कुरा होस् वा बिमामा अनावश्यक रूपमा अर्काको पैसाले परिचालन गर्ने खालका कुराहरू होस् वा तस्करका कुरा होस् वा बिचौलियाले सेटिङ गरेर जुन किसिमको आर्थिक अपराध गर्ने कुरा होस् त्यसलाई रोक्नको लागि जुन प्रयास गरेको छ मलाई लाग्छ त्यो चाहिँ सराहनीय कुरा हो। र कोही पनि अपराधी छुट्नुहुन्न र निर्दोषलाई आफ्नो प्रतिशोध सार्नुहुन्न भन्ने कुरोको सिद्धान्तलाई मूल मन्त्र मारेर निजी क्षेत्रको विश्वास चाहिँ जित्नुपर्छ। निजी क्षेत्रलाई अहिले के भनेको छ भन्दाखेरि, हामीमाथि आतंकित गरियो, हामीलाई थुन्ने काम पहिला गरियो, सुन्ने काम हामीलाई पछि गरियो भन्ने खालका जुन उठाएका छन् नि, अब निजी क्षेत्र पनि आफू संयमित भएर आफू आचार संहितामा कति हदसम्म बस्ने भन्ने कुरो महत्वपूर्ण कुरा हो। हामी बिजनेसमा गुड प्र्याक्टिसलाई जबसम्म लागू गर्न सक्दैनौ तबसम्म यो मुलुक अगाडि बढ्न सक्दैन। त्यसैले सरकारले यस्ता कठोर कदम वित्तीय अनुशासन राख्नको लागि वित्तीय अपराध रोक्नको लागि जुन कठोर कानूनहरू बनाउने तर्फ उन्मुख छ, खास गरी हामी ग्रे लिस्टमा जुन परेका छौं, आज हामी काम गर्न सकेनौँ भने ब्ल्याक लिस्टमा पर्छौं, हाम्रो छवि हाम्रो गरिमा सम्पूर्ण नष्ट भएर जान सक्ने सम्भावनालाई पनि ख्याल गर्नु जरूरी छ। सम्पत्ति शुद्धिकरणलाई अलिकति बलियो बनाउनेखेरि अख्तियारले निजी क्षेत्रलाई प्रवेश गराउने कुराहरू गर्दाखेरि निजी क्षेत्र आतंकित हुनुपर्ने कुनै कारण छैनन्। किन भन्दाखेरि यो स्वयं नै स्वच्छ व्यवसाय लागेपछि त कोहीसँग डराउनु पर्ने कारण पनि छैन, तर हो वित्तीय अपराधमा लागेको छ, छिटो धन आर्जन गर्ने, राजनीतिक संरक्षणमा आर्जन गर्ने, बिचौलियाको प्रयोग गरेर सबै कुरा आफूले हट्याउने खालका प्रयासहरू गर्यो भने त्यसले दुर्गति ल्याउँछ भन्ने कुरोमा हामीले बुझ्न जरूरी छ। त्यसैले यो निजी क्षेत्रको सन्दर्भमा यो सरकारले स्पष्ट धारणा मलाई लाग्छ केही दिनभित्र ल्याउन सक्छ। त्यो सक्छ भन्नुको तात्पर्य के भन्दाखेरि हामी कुन अर्थसम्म हाम्रो व्यावसायिक आचार संहिताभित्र बस्ने भन्ने कुरोको एउटा मापदण्ड पनि सृजना होला। हाम्रो लगानीका अवसरहरू अहिले लगानी गर्न आओ हामी अवसर दिन्छौँ, हामी 30 दिनभित्र सम्पूर्ण कालको व्यवस्था गर्न सक्छौँ, लगानी एक्सप्रेसका नीति अगाडि गर्न ल्याउन सक्छौँ हामी भन्ने कुरोको जुन व्यक्त गरेको छ त्यो धारस मात्र होइन, त्यसले व्यवहारमा यथार्थमा परिणत गर्न जरूरी छ। तेस्रो कुरो अहिले आर्थिक चलामान गर्नको लागि खास गरी मध्यम तहका व्यवसायहरूलाई मध्यम वर्गीय परिवारलाई जुन किसिमको कठिन परिस्थितिबाट गुज्र्नु पर्ने अवस्था आएको छ, राष्ट्र ब्याङ्कले देखाएको छ चैत महिनामा सबभन्दा बढी मुद्रास्फीति भयो, त्यो मुद्रास्फीतिको कारणले गर्दाखेरि मूल्य अत्यधिक वृद्धि भइरहेको छ। त्यो विभिन्न कारण हुन सक्ला, मध्यपूर्वको लडाई होला वा संसारभरको विश्व अर्थतन्त्रले परेको प्रभाव हुन सक्ला, तर नेपाली जनताले मार त खुवाउनु पर्यो नि। त्यसैले मूल्य वृद्धि रोक्नको लागि सरकार कहीँ पनि बोलेको छैन, उसँग अहिले पनि अन्यन्य अवस्था कहाँनिर छ भन्दाखेरि के गर्ने हो त भन्ने कुरो उसले भ्याउनै पाउन सकेको छैन। त्यसैले आम जनतालाई साँच्चीकै भरोसा र विश्वास दिलाउने हो भने यो मूल्य मारबाट कम गर्न सक्ने अवस्थाको सृजना हो। आमदानी बढाउनेतर्फ अब नसोची हुन्न, बचतहरू झन्डै झन्डै कमजोर भएका छन्। तपाईँले बचत गर्ने मुद्रास्फीतिभन्दा कम भएको छ, अहिले मुद्रास्फीति झन्डै झन्डै 5 भएको छ, तपाईँले बचत गर्ने बैंकबाट प्याउने रकम भनेको 3.5-4% छ। त्यसैले जब मुद्रास्फीतिले ब्याज दरलाई ओभरल्याप गर्छ भने त्यहाँनिर मध्यम वर्गीय परिवार संकटको अवस्थामा पुग्न सक्दछ, ऊ जिउनको लागि अत्यन्त कठिन दिनहरू आउने छन् भन्ने कुरोको एउटा पूर्वाभास पनि हो। त्यसैले यस विषयमा चाहिँ नीति तथा कार्यक्रममा नबोलेको हुनाले मलाई लाग्छ करका दरहरू कम हुन सक्छन्, करका भारहरू कम हुन सक्छन्, तर करका भार कम हुनुको मतलब हो उसले जीविका उपार्जन गर्नको लागि यथेष्ट पैसा हुन्छ कि भन्ने कुरो हो, त्यो बाँकी हेर्न बाँकी नै छ। त्यो मध्यम वर्गीय परिवारलाई मध्यम तरी स्तरीय व्यवसायलाई अगाडि बढाउनको लागि कस्ता कदमहरू चाल्छन् भन्ने कुरो यो नीति तथा कार्यक्रममा स्पष्ट नभए पनि हामी प्रतीक्षारत रहनु पर्ने अवस्था देखिन्छ।
9: यो सुशासन र सीमा सुरक्षाको कुरा उठाइएको छ, भ्रष्टाचारमा सुन्ने सहनशीलता, सीमा नाकामा फेस रिकग्निसन अर्थात अनुहारको त्यो पहिचान प्रणाली र ड्रोन मार्फत निगरानी गरी सुरक्षा व्यवस्था सुदृढ बनाइने भन्ने यो कुराले हाम्रो त उता छापादेखि तपाईँको दोधारा चाँदनी पारिसम्म पनि जानु पर्यो नि होइन, यसमा त लिपियाद्वारा लिपुलेख यिनीहरू त जोडिएला नि कि जोडिनु पर्दैन?
10: अहिले हेर्नुहोस् अहिले जुन किसिमको यो सरकार आएपछिका जुन किसिमका गतिविधिहरू भएका छन् यसले नेपालको कूटनीतिक क्षेत्रमा पनि अलिकति हलचल भएको छ। हिजोको दिनमा पनि नेपालमा नयाँ सरकार गठन हुँदाखेरिको जुन किसिमको बधाई दिने प्रचलनमा एउटा तात्विक फरक भयो, क्रमभङ्ग भयो भन्छु म, त्यो पनि एउटा महत्वपूर्ण विषय ठहरिएको छ। अहिले कसरी चित्रित गरिएको छ भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी अलिकति वामपन्थी विरोधी शक्तिको रूपमा स्थापित भएको हो कि भन्ने आभास पनि दिन थालेको छ। चीन जहिले पनि सशङ्कित भएको छ, चीनले बारम्बार के प्रश्न उठाइरहेको छ भन्दाखेरि ताइवानलाई तिमीहरूले बढावा दिनु भएन भन्ने खालका कुराहरूले बढी सन्देशहरू प्रवाह गरेका छन्। विगत डेढ महिनामा नेपालमा भ्रमणमा आएका चीनका कम्युनिष्ट पार्टीको वैदेशिकका अधिकारीहरूले यो सन्देशहरू पठाइरहेका छन्, नेपाल चीन बारेमा नेपालको नीति बारेमा पुनर्मूल्याङ्कन हुने हो कि वा एक चीन नीति हुने हो कि वा चीनलाई अलिकति पाका पार्न खोजेको हो कि भन्ने खालका आशंका जन्माएका छन्। अर्को दिशातर्फ अमेरिकाबाट पनि दुईटा महत्वपूर्ण प्रतिनिधिमण्डल नेपालमा आयो,
9: ड्रोन पनि
10: यो बीचमा र सगरमाथाबाट ड्रोनहरू उडाएका खबरहरू पनि हामीले प्राप्त गर्यौं। यो नेपालको सुरक्षाको दृष्टिकोणले नेपाल सरकारको अनुमति लिएर गरेको हो कि होइन भन्ने प्रश्नले यसले गहिरो जग र गहिरो शंका चाहिँ उत्पन्न गराएको छ। एउटा विशेष दूतको नादाले उसले जे पनि गर्न सक्ने अधिकार त उसँग हुँदैन, तर नेपाल सरकारकै अनुमति लिएर गरेको हो भने पनि त्यो सगरमाथा क्षेत्रबाट उडाइएका ड्रोनको आवश्यकता र औचित्य बारेमा हामी स्पष्ट हुन जरूरी छ। कहीँ त्यो चीनको विरूद्ध प्रयोग गरिएको एउटा प्रविधिको एउटा शुरूआत हो कि भन्ने कुरो पनि शंका गरिएका छन्। त्यसैले अमेरिकनको बारेमा जसरी अब चर्चा परिचर्चामा आएको कुरो त के भन्दाखेरि हिजो जसलाई पनि सरकार प्रमुखले भेट्ने प्रचलनलाई यसले क्रमभंग गरेको छ भन्ने खालको जुन सन्देशहरू आएका छन् त्यो क्रमभंगले नेपालको कूटनीतिक क्षेत्रमा कति प्रभाव पार्छ भन्ने कुरो त हामीले वाचनसी अवस्था छ। त्यो भारतको विदेश सचिवको यात्राको रद्द हुनुको पछाडि पनि एउटा महत्वपूर्ण कारण हो। मालदिवमा भारतका विदेश मन्त्रीसँग नेपालका परराष्ट्र मन्त्रीको राम्रो व्यवहार र राम्रो कुराकानीको आधारमा जुन तय भएको थियो तत्कालै भारत भ्रमण हुन्छ भन्ने कुरोलाई त्यसलाई ब्रेक लाग्नुको पछाडि कहीँ न कहीँ कूटनीतिक असफलता चाहिँ देखिन्छ। त्यो भारतको वा नेपालको कुन चाहिँको कूटनीतिक असफलता हो हामीले हेर्नु बाँकी नै छ, तर नेपालको कूटनीतिक रूपमा चाहिँ हामी ठूलो डेपार्चर लिन सकेका छैनौँ। नेपालप्रतिको अलि संशय हरेक दृष्टिकोणले, अमेरिकाको संशय छ, भारतको संशय छ, चीनको संशय छ, युरोपियन युनियनहरू चुपचाप छन्। त्यसमाथि पनि मध्य पूर्वको युद्धको लिए गर्दाखेरि हामीमाथिको जुन प्रभाव परेको छ त्यो प्रभावलाई हामीले कसैले सहयोग गरेको छैन। यी कुराहरू महत्वपूर्ण पछि हुन्। त्यसैले नेपाल एक्लै बाँच्न सक्छ वा नेपाल आत्मनिर्भर हो हामी हुन सक्छौ वा हामी कसैलाई सहयोग चाहिन्न भन्ने कुरोलाई यदि हामीले मनन गर्दै जाने हो भने पनि तत्कालै चीनले चक्रपटको लागि आफ्नो पैसा रिलिज गर्यो। विगत दुई वर्षदेखि यो बन्द गरेको थियो तर आज रिलिज गर्यो। त्यसका पछाडि पनि यो सरकारसँगको आफ्नो सुमधुर सम्बन्ध विकसित गर्ने एउटा प्रयासको थाली हो भन्ने कुरो हामीले बुझ्न जरूरी छ। यसै बीचमा एसियन विकास बैंक र विश्व बैंकले पनि केही ऋणका रकमहरू रिलिज गर्यो। त्यसका पछाडि पनि हामीले बुझ्नु जरूरी छ,
9: सरकारले स्वीकार पनि
10: गरेन, नेपालले स्वीकार पनि गरेको छ। त्यसैले यी सबै कुरा के भन्दाखेरि नेपालको कूटनीतिक प्रयासहरू कति अगाडि बढ्छन्, यसले म्याच्योरिटी कति देखाउँछ भने चीनले चक्रपटको लागि आफ्नो पैसा रिलिज गर्यो। विगत दुई वर्षदेखि यो बन्द गरेको थियो तर आज रिलिज गर्यो। त्यसका पछाडि पनि यो सरकारसँगको आफ्नो सुमधुर सम्बन्ध विकसित गर्ने एउटा प्रयासको थाली हो।

0: पूर्ण जहाँ जहाँ दूतावासहरू छन् दूतावास अधिक छन् यसलाई हटाउनुपर्छ भनेर हामीले बारम्बार आवाज उठाएको सन्दर्भमा सरकारले त गहन छलफल गरेको छ, सायद हट्ला पनि, तर हाम्रा खाली छन्। हाम्रा राजदूतहरू नभएको हुनाले हाम्रो संवादमा ब्रेक लागेको छ। त्यसैले नेपालको अरू मुलुकसँगको सम्बन्ध कुन तहमा छ भन्ने कुरो बुझ्न अहिले कठिन अवस्थामा पुगेको छ। त्यसैले कूटनीतिक सम्बन्ध बिना जतिसुकै लडाईँ भए पनि कूटनीतिक सम्बन्धको आवश्यकता छ भन्ने कुरो त इरान युद्धले देखाएको छ, गाजा युद्धले देखाएको छ, सिरिया युद्धले देखाएको छ। युद्धको बेला पनि हाम्रो सम्बन्ध हुन्छ नि त भन्ने कुरोको प्रमाणित गरेको छ, चाहे त्यो रूस युक्रेनको कोही किन नहोस्। त्यसैले नेपालको यो कूटनीतिक प्रयासलाई अगाडि बढाउनको लागि प्रयास अब कसरी अगाडि बढ्छ, हुन त तपाईँले भने जस्तै यो नीति तथा कार्यक्रममा त्यति साह्रो यसले विस्तार त गरेको छैन। यसले खालि नेपालको सीमा नाकासँगको भएको जुन विकृतिहरू छन् त्यो विकृति हटाउनको लागि हामी जोरदार प्रयास गर्छौं भन्ने कुरोलाई, चाहे त्यो शेरेपाको वस्तु ल्याउँदाखेरि पनि हामी कर उठाउने वा अब नेपाल प्रवेश गर्ने बेलामा पनि परिचय पत्र हेर्ने भन्ने खालका जुन कुराहरू अगाडि बढाएका छन् त्यो एउटा चाहिँ क्रमभङ्ग हो। म त भन्छु क्रमभङ्ग हो। मधेसका जनताले जुन सहुलियत प्राप्त गरेका थिए त्यसलाई अवरोध खडा गरेको छ, त्यसैले त्यो एउटा क्रमभङ्ग हो। त्यो हामी कति दिगोपन राख्न सक्छौँ र त्यसले सम्बन्धमा कति राम्रो सुमधुर वा दरार के हुन्छ भन्ने कुरो हेर्न बाँकी छ। त्यसबारेमा विस्तृत चर्चा हामी एउटा चरणमा गर्न सक्दछौं। त्यो नेपालको लागि अहिले कूटनीतिक महत्व त्यति साह्रो नदेखिए तापनि त्यो किन देखिएको छैन भन्दाखेरि लिपुलेख अर्को महत्वपूर्ण सम्बन्ध त्यहाँ विस्थापित भएको छ। चीन र भारत संघले जुन किसिमको सन्धि गर्यो त्यसमा नेपाललाई जुन किसिमको नितान्त एकल पनि देखायो त्यो दुवै ठूला मुलुकले नेपालप्रति गरेको दुर्व्यवहार हो भन्छु म। नेपालको भूमि बारेमा समझदारी गरेर त्यो लेखबाटै पास गर्नु छ भने बाटै खोल्नु छ भने पनि हामी सँग गर्न सक्छौ नि त त्रिपक्षीय। त्यसैले नेपाललाई त्यसबाट टाढा राख्नु मतलब चीन र भारतले हामी प्रति गरेको अलिकति लापरवाही हो भन्ने चाहिँ मलाई ठान्छु। र अहिले त भारत सरकारले घोषणा गरिसकेका छ हामी 500 जना लिपु लेक पासबाटै मान्छेहरू लान्छौं भन्ने कुरोलाई अब नेपालको क्षमता छैन त्यसले रोक्नको लागि। हामी केवल प्रोटेस्ट मात्र गर्न सक्छौ, हामी केवल विरोध मात्र गर्न सक्दछौ, तर यो नै नेपाल भारतको सम्बन्धमा फेरि ठूलो अवरोध खड़ा हुनुहुन्न भन्ने कुरोमा हामीले सतर्क हुन जरूरी छ। किन भन्दाखेरि त्यो मात्र एउटा मुद्दा होइन, हाम्रा मुद्दाहरू सिमाना मुद्दाहरू भारतसँग त्यतिकै छन्, चीनसँग त्यतिकै छन्। ती सिमाना मुद्दाहरूमा समाधान गर्नको लागि कूटनीतिक बाटै जरूरी छ, त्यो दिशातर्फ पनि अग्रसरता देखाउन जरूरी छ। त्यसैले लिपुलेख बारेमा स्थान लिएर नै भारतसँगको सम्बन्ध भारत भ्रमणको रद्द गरिएको वा विदेश सचिव नआएको भन्ने कुरो चाहिँ मलाई लाग्दैन, तर कूटनीतिक म्याच्युरिटी हामीले देखाउन सकिरहेका छौँ।
1: यो कुरा त प्रधानमन्त्रीले पक्कै पनि बुझ्नुभयो होला, सायद अब त्यो मनन पनि गर्नुभयो होला। उहाँकै महानगरको प्रमुख हुँदाखेरि नक्सा परिवर्तन गर्नुभएको थियो नि, कम्तीमा यो केसले त दुख्या होला नि त।
0: होइन होला, यसमा हेर्नुहोस् व्यक्तिगत विचार र राज्य प्रमुखको विचार हुँदाखेरिको स्ट्याटस फरक हुन जान्छ होइन। राज्य प्रमुखको स्ट्याटसले कति संवेदनशील कुराहरूलाई डिल गर्नुपर्छ भन्ने कुरोलाई बुझ्नेको हुनुपर्छ भन्ने मलाई लाग्दछ। तर अहिलेसम्म हेर्दाखेरि मैले भनिहालेँ क्रमभङ्ग जुन किसिमको गरिएको छ, अहिले प्रधानमन्त्रीको विचारहरू सुन्न मान्छेले पाइरहेका छैनन्। उसका अभिव्यक्तिहरू के छन् भन्ने कुरो उसको मनभित्रै जान्ने कुरो हामीले सम्भव हुने कुरा आएन। तर बाहिरबाट हेर्दाखेरि अन्तर्मुखी स्वभाव भएको हुनाले, धेरै नबोल्ने भएको हुनाले, धेरै भाषण नगर्ने भएको हुनाले, धेरै बोल्दैनन् है भन्ने कुरो बाहिर आए तापनि राज्य प्रमुखको हैसियतले देशका कुराहरू, देशका विचारहरू, देशका नीतिगत कुराहरूमा कार्यकारी प्रमुखले नबोली सुखै छैन। त्यो नबोल्ने हो भने त्यो आत्मघाती हुन सक्दछ। त्यसैले क्रमभङ्ग त गरेको छ, उद्घाटन कार्यक्रम छैनन्, शिलान्यास गरेका छैनन्, तडक भडक कार्यक्रम नगरिएको हामीले बुझेका छौं। त्यो चाहिँ राम्रो पक्ष हो, हामी सबले महसुस गरेका छौं। त्यसका बावजुद पनि राज्यले प्रतिपादित गर्ने कुराहरू, राज्यका नीतिगत कुराहरू, राज्यले अवलम्बन गर्ने कुराहरू बारेमा सबैले बुझ्न जरूरी छ। खास गरी नेपालको परराष्ट्र नीति बारेमा, नेपालको कूटनीतिक क्षेत्रमा, नेपाल भारत सम्बन्धमा, नेपाल चीन सम्बन्धमा, नेपाल अमेरिका सम्बन्धमा, अब जतिसुकै नीतिका कुरा गरे पनि हामी अन्तर्राष्ट्रिय प्रयास गर्छौं भनेका छ नि त अन्तर्राष्ट्रिय प्रयास गर्नको लागि त अन्तर्राष्ट्रिय कूटनीतिको आवश्यकता होला नि। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नको लागि हामी अन्तर्राष्ट्रिय कूटनीतिक माध्यमबाट हामी शुरू गर्छौं भनिएको छ। मलाई लाग्छ त्यो फेरि एकपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बारेमा सरकारले पोखरेली जनतालाई अझ पनि झुक्क्याउने प्रयास गरिरहेको छ। किन छ भन्छु भन्दाखेरि अनिल सिन्हाको आयोगले अहिले पनि के भनेको छ भन्दाखेरि

0: पोखरामा अन्तर्राष्ट्रिय उडान सम्भव छैन प्राविधिक रूपले, जबसम्म यसमा सुधार हुन सक्दैन। त्यसैले सरकारमा बसेका मन्त्रीका प्रतिवेदन ज्यौका त्यौं सरकारले अवलम्बन नगर्ने हो भने अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा पोखराबाट बाहिर मुलुकमा उडान हुन्छ भन्ने कुरोमा हामी कल्पना गर्न सक्ने अवस्था छैन। यो सम्भव छैन, हुन पनि हुँदैन, खालि आश्वस्त पार्ने कुरो बाहेक अरू सम्भव छैन। त्यसैले सबभन्दा पहिले साँच्चिक यथार्थमा हामीले परिणत गर्ने हो भने अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्राविधिक रूपमा सबल र सक्षम तुलाउनको लागि तत्कालिक काम शुरू गर्नु जरूरी छ। हामी के आशा गरौं भन्दाखेरि अब नेपालमा अन्तर्राष्ट्रिय उडान होस् वा रेलवे होस् वा यातायात होस् वा पूर्वाधार निर्माणमा होस् निजी क्षेत्रको संलग्नको नीतिगत व्यवस्था गरिएको हुनाले पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अन्तर्राष्ट्रिय लगानी आउन सक्लान् कि, अन्तर्राष्ट्रिय व्यवस्थापन आउन सक्ला कि, अन्तर्राष्ट्रिय उडानको सम्भावना त्यहाँनिर छ कि भनेर हामी अनुमान मात्र गर्न सक्दछौं। त्यसैले यसलाई प्राविधिक रूपमा जबसम्म हामीले सबल र सक्षम तुलाउनु पोखराबाट अन्तर्राष्ट्रिय उडान एक दुई चारवटा चार्टर उडान होलान् त्यो पनि कम क्षमतामा, यसमा पेलोड छैन भन्ने कुरो सबै जाहिर जगजाहर भएको छ
1: संसारमा छैन,
0: सम्भवै छैन। प्राविधिक रूपले अन्तर्राष्ट्रिय उडानको लागि सम्भव नभएको भन्ने कुरोलाई त तीनवटा यो अख्तियार दुर्योग अनुसन्धान आएको मुद्दाले पनि देखाइसकेको छ नि त। कति भ्रष्ट गरिएको छ, कति लापरवाही गरिएको छ, कति नेपालप्रतिको चीनका ठेकदारले अन्याय गरेका छन् भन्ने कुरो त प्रमाणित भइसकेका छन्। त्यसैले हामीले झुक्क्याइएको छ, हामीले ठगिएको छ। अन्तर्राष्ट्रिय उडान लायक पनि बनाउन नसक्ने एयरपोर्ट बनाउँदाखेरि पनि नेपालका अधिकारीहरू चुपचाप बस्नु मतलब हाम्रो निरीह हो, हामी कति भ्रष्टमा लिप्त छौं भन्ने कुरोको प्रमाण त्यहीँनिरबाट देखिन्छ। त्यसैले जबसम्म यसलाई सुधार गर्न सक्दैन तबसम्म हामी आशा नगरौं। जुन आन्तरिक विमानस्थलको रूपमा हामीले यसलाई सदुपयोग गरेका छौं त्यसमा हामीले चित्त बुझाएर बस्नु बाहेक अरू कुनै विकल्प छैन। त्यसैले म आह्वान गर्छु सरकारलाई कि तत्कालै यसलाई प्राविधिक रूपमा अन्तर्राष्ट्रिय उडानको लागि सक्षम बनाउनको लागि आजबाट काम शुरू गरौं, चाहे त्यो रनवे विस्तार होस् वा प्राविधिक पक्षको विस्तार होस् वा टेक्निकल्ली यसलाई भ्याबल बनाउनको लागि जे जे गर्नुपर्ने हो कुरो त्यो शुरू गरौं।
1: यो 7% आर्थिक वृद्धि दर कसरी सम्भव छ?
0: होइन, हेर्नुहोस्, अब आर्थिक वृद्धि दरको लागि लगानी सबभन्दा महत्वपूर्ण कुरा हो, हरेक सेक्टरमा लगानी गर्न जरूरी छ। 1% तपाईँको ग्रोथको लागि झन्डै झन्डै 10 खरब रुपियाँ बराबरको लगानी गर्न जरूरी छ। त्यसैले 7% वृद्धि गर्नको लागि हामी त्यही अनुसारको लगानी र त्यसबाट प्रतिफल प्राप्त गर्ने उपायको खोजी गर्न जरूरी छ। आज निजी क्षेत्रले नयाँ लगानी विस्तार गर्न सकिरहेका छैनन्, बाह्य लगानी हामीले आकर्षित गर्न सकेका छैनौं। हामी जति भित्र छौं त्यो भित्रको ग्रोथ भनेको 3.5% 4% भन्दा बढी हुन सक्दैन। हाम्रो आन्तरिक ग्रोथ भनेको तपाईँको कृषि क्षेत्रमा, यातायात क्षेत्रमा, उड्डयन क्षेत्रमा, व्यापार क्षेत्रमा कति नै ग्रोथ गर्न सक्छौ र किन भन्दाखेरि एक त नेपालमा उपभोगको दर कम भएको छ, बचत दर कम भएको छ, उपभोग गर्ने मान्छेहरू विदेशिएका छन्, विदेशबाट आएका मान्छेले नेपालमा खरिद प्रणालीलाई त्यति महत्व दिएका छैनन्। यी सबै कुरा भनेको नेपालको आर्थिक चलामानका सूचकहरू हुन्। त्यसैले आर्थिक वृद्धि दरलाई जबसम्म 7-8% पुर्याउन सक्दैनौ हामी 100 ट्रिलियन डलरको कुरा गर्न सक्दैनौ। त्यसैले लगानी जरूरी छ, लगानी आकर्षित हुनु छ। नेपालकै आन्तरिक स्रोत बैंक वित्तीयका रकमहरू झन्डै झन्डै 13-14 खरब रुपियाँ हामी लगानी गर्न सकिरहेका छैनौं, होइन? लगानीका क्षेत्र विस्तार गर्न जरूरी छ, लगानीमा विश्वास बढ़ाउनु छ, लगानीमा एउटा विश्वासको प्रत्याभूति र साँच्चीकै तपाईँहरू व्यवसायीकरण गर्न सक्नुहुन्छ भन्ने कुरोको सरकारको आश्वस्त आवश्यकता छ, जसले रोजगारी सृजना गर्नलाई मद्दत पुर्याउँछ। रोजगारी सृजना नभएको हुनाले मान्छेहरू बाहिर भौतारिएका छन्, हामीले चाहेर पनि रोक्न सक्दैनौँ। मान्छे त काम खोज्छ नि, चाहे इण्डिया होस्, चाहे चाइना होस्, चाहे भारत होस्, चाहे मलेसिया होस्, जहाँसुकै उसले आफ्नो मौका खोज्दै जान्छ। पानी त बग्ने नै हो, जहाँ छ त्यही नै खाल्टो छ, त्यही नै जान्छ। त्यसैले मान्छे पनि जहाँ अवसर पाइन्छ त्यहाँ जान्छन्। त्यसैले यो रोजगारका अवसर भनेको हामीले जुन बाह्य रिमिटेन्सका कुराहरू गरेका छौं, अहिले 16 खरब चान्चुन पुगेको छ, 16 खरब रुपियाँ चाहिँ हामी उपभोगमा सिद्ध्याएका छौं, हामी ठूलो बचत गर्न सकिरहेका छैनौं। त्यसैले बचतका उपायहरू बारेमा हामीले सोच्न जरूरी छ। अब बचत गर्नको लागि तपाईँले ब्याङ्कको ब्याज दर कम भएको छ, यो गम्भीर चिन्ताको विषय हो। सामान्य बचत गरेर आफ्नो जीविका उपार्जन गर्ने मान्छेको लागि त यो ब्याङ्क ब्याजको कमीले गर्दाखेरि उसले जीविकै चलाउन मुस्किल परिरहेको छ। त्यसैले कहीँ न कहीँ एउटा वैकल्पिक व्यवस्था जरूरी छ। एउटा निश्चित आमदानी भएसम्म वर्षको 1 लाखसम्म ब्याज आउनेको लागि कहीँ छुट दिने हो कि, चाहिँ उलाई रेट दर बढाइदिने हो कि अथवा पहाड़ी क्षेत्रमा लगानी गर्नेलाई कर्जाको ब्याज दरमा अझ कम गर्ने हो कि आकर्षित गर्नको लागि आदि विधि बारेमा हामी विस्तृत चर्चा परिचर्चा पछि गरौंला बजेटको माध्यमबाट। त नेपालमा लगानी वृद्धि गर्नको लागि नै यो सरकारको चुनौतीपूर्ण हर्कुलियन टास्क भन्छौ हामी, अत्यन्त कठिन कार्य चाहिँ शुरू भएको छ। मुखले मात्र हुन्न, आईटीका कुरा गरेर मात्र सम्भव छैन, टेक हबका कुराहरू मात्र गरेर सम्भव छैन, ठूला रोजगार अवसरका प्रदान गर्न सक्ने कुराहरूलाई अब हामीले बुझ्न जरूरी छ। उदाहरणको लागि डाटा सेन्टर, मैले बारम्बार तपाईँहरूसँग पनि भनेको छु कि गण्डकी क्षेत्रमा कहीँ डाटा सेन्टर एउटा स्थापना गर्न सक्यो भने यसले ठूलो रोजगार अवसर सृजना गर्न सक्थ्यौं। र अहिले जुन किसिमको बारम्बार हामीले अवरोध खड़ा गरेका छौं नि, हाम्रो मोबाइल चलेन, कहिले सूचनाहरू हाम्रो अवरूद्ध भए, राष्ट्रिय परिचय पत्र फलान फलान फलान, यो डाटा सेन्टरको कमजोरको कारणले गर्दाखेरि हो। त्यसैले डाटा सेन्टरलाई मजबूत गर्नको लागि ठूलो लगानीको आवश्यकता छ, यो गण्डकी क्षेत्रमा सम्भव छ भन्ने कुरा गर्दा गर्दा आज हामीले हाम्रो कमजोरी, गण्डकी प्रदेशका निजी क्षेत्र र सरकारको कमजोरी भन्छु म, आज मेटाले चितवन र वीरगंजमा त्यो डाटा सेन्टर लगानी गर्नको लागि 5 अरब रूपियाँ प्रतिबद्ध गरेको छ। त्यसैले यस्ता खालका कुरामा अब हाम्रो ध्यान जरूरी छ, खास गरी गण्डकी प्रदेश सरकार र गण्डकी प्रदेशका निजी क्षेत्रमा लाग्ने साथीहरूको यस्ता विचारहरूलाई अगाडि बढ़ाउन सक्यो भने रोजगारका अवसर हुन सक्दछन्। त्यो विषयमा पनि हामीले छलफल गर्न जरूरी छ।
1: एउटा उत्पादनको क्षेत्र, अब कृषि पर्यटन हाम्रो परम्परागत क्षेत्रहरू हुन्, यिनीहरूलाई भन्दा पनि अब आईटी र अर्को जलविद्युतलाई फेरि यो पुनर्ताजगी बनाइएको छ, पुनः परिभाषित गरिएको छ कि 30,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य यो पुरानै हो, यसलाई दोहोऱ्याइएको
0: पाँच वर्षभित्रमा होइन। हेर्नुहोस्, यो त हाम्रो जुन सामर्थ्य छ त्यो सामर्थ्यले नै प्रयोग गर्ने हो। अर्को सामर्थ्य भएको क्षेत्र यसपटकको नीति तथा कार्यक्रममा के आएको छ भनेदेखि, नेपालको प्राकृतिक स्रोतलाई व्यवस्थित गरेर त्यसलाई व्यवसायिक उपयोग गर्ने भन्ने कुरोको अंकित गरेको छ। अहिलेसम्म चाहे त्यो पानी होस्, चाहे त्यो ढुङ्गा गिटी बालुवा होस्, चाहे त्यो जड़ीबुटी होस्, चाहे त्यो वन होस्, हामी समुचित व्यवसायिक प्रयोग गर्न सकेका छैनौं। जसले जहाँ ढोहन गरेको छ सरकार मुग्धोत्सव भएको छ, मेलोमिटो गरेको छ, प्रहरी, आम जनता, यातायात व्यवसायी सब मिलेर खेदो गरेको छ, दोहन गरेको छ, कहीँ हामीले रोक्न सकेका छैनौं। त्यसैले त्यसको समुचित व्यवस्था नगर्दाखेरि जलवायु प्रकोलनले त्यत्तिकै असर पारेको छ, हामी सबले बुझेका छौं। त्यसैले यसपटक सरकारले नेपालको प्राकृतिक स्रोत व्यवस्थापनलाई महत्व दिएको हुनाले हामी के आशा गरौं भन्दाखेरि, हाम्रा नदी दोहनहरू, ढुङ्गा बाटो पनि व्यवस्थित हुन सकोस्, हामी निर्यात योग्य वस्तु बनाउन सकौं, नेपालको लागि निर्माण व्यवसायले चाहिने कुरोमा चाहिँ कहिले कम्प्रोमाइज नहोस्, उनीहरूले आपूर्ति नियमित हुन सकोस् भन्ने हामी चाहन्छौ होइन। जड़ीबुटी त्यसै खेर गरिरहेको छ, हामी कच्चा पदार्थ मात्र प्रयोग गरेका छौं, बाहिर पठाएका छौं, त्यसलाई प्रशोधन गर्ने व्यवस्थित शुरू गरौं। वनका कुराहरू हामी बारम्बार उठाएका छौं, वन कुहिएका छन् काठमा, हामी बाहिरबाट मगाइरहेका छौं, त्यसैले वनको प्रयोग बारेमा पनि यसले केही नीतिगत रूपमा सुधार गर्न सक्ला कि। त्यसैले जे भए पनि प्राकृतिक स्रोतका कुराहरूलाई यसले व्यवस्थित गर्न सक्यो भने एक त तीनै तहका सरकारलाई पनि यसले आमदानीका स्रोत बढ़ाउन सक्ला, अर्कोतर्फ हाम्रो प्राकृतिक स्रोत साधन र नयाँ व्यवसायतर्फ हामी उन्मुख हुन सकौंला, र कमसेकम पनि नेपालमा जुन पहाड़ी क्षेत्रमा जुन किसिमको अन्यलता देखिएको छ, अनुपयुक्त देखिएको छ, मान्छेहरू बसोबास गर्न छोडेका छन्, त्यसलाई पनि एउटा समाधानको बाटो निकाल्न सकिएला कि भन्ने मलाई पनि आशा लागेको छ। त्यसैले त्यसलाई मात्र प्राथमिकता दिएर यो सरकारले कार्य सञ्चालन गर्ने हो भने एउटा ब्रेक थ्रू चाहिँ हुन सक्ला।
1: हस्, हामी नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा पनि यसरी छलफलमा जुट्नेछौ। सरकार ल्याएको नीति तथा कार्यक्रम 2083 कस्तो रह्यो, यो हामीले केही कुराकानी आज जोड्ने प्रयास गर्यौं। मसँग हुनुहुन्थ्यो स्टुडियोमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्द राज मुलमिच्यौं, यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद आरजी।
1: प्राविधिक साथीहरूलाई पनि धन्यवाद। तपाईँको बाँकी पल्चुकत्र हुन् म आरजू विदा हुन्छु। नमस्कार।

0: एक्सेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
2: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत। गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
1: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
2: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
1: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
2: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
1: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
2: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
1: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
2: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
4: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
4: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि डेभलपमेन्ट बैंकको पहल।
5: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9560-0279-29।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796141905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: हामीले लघुवित्तबाट लिएको ऋण त मिलाउने भएछ नि।
6: होइन, कसले भन्यो?
5: गाउँभरि हल्ला चलिरहेछ त।
6: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ? कागले कान लग्यो भन्दैमा
5: कागको पछि लाग्ने त?
6: एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफ्नालाई त कसरी पो ढाँट्न सकिन्छ रे बुढी?
5: कस्तो मन छ नि कुरा गर्यो बुढा। खोला तरेपछि लौरो बिर्सन त भएन नि। हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ।
6: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नु भन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
5: हो नि, अब यो कुरा सबैले बुझ्नुपर्छ।
7: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
8: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
7: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
9: विस्तृत जानकारीको लागि
2: 061-576-3161-94-1744, 98-460-1796।
9: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
10: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
10: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू:
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाई तथा थकान,
9: मुटुको भल्भमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नु पर्ने,
9: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
10: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
11: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
12: सर्टिफिकेट इन डेन्टल साइन्स,
13: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
12: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
13: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
12: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
13: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
11: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
13: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
14: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
15: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
14: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
11: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
16: दिपी नयन आँखा घर क्लिनिक प्राली,
11: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट बैंक नजिक। फोन 061-577-007, 97-62-33-68-16।
17: काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
18: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
0: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
18: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
0: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
18: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
0: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
19: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
20: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ, पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ, यो त सबैको विश्वासिलो पाइप हो।
21: थाहा छ सल्लाहकारहरू के अरे के बच्चे
22: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
20: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
23: न्यू ग्यालेक्सी मावि नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना, शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढाइ हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा।
24: फोन 061-570-2 50-3007।
23: Be the Galaxians, be the different, dedicated to academic excellence since 1994.
25: फिस्टल आईबीएफ केन्द्रमा जाऊ, अब बाजोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
26: हाँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
25: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
26: साँच्चै हो र?
25: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाजुपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हो नि, बरु आजै गइहालौ। फिस्टल आईबीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
26: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
26: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
26: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
26: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
26: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
26: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निबागल्दी र बुढी बजार, फोन 061411777, मोबाइल 98560997।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
3: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
3: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
3: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि।
24: के ल्याएर अफर?
10: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 Mbps वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा।
24: ए, अनि त्यो नयाँ एनटी एप बाटे सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
10: हो त, अझै कार्यालय पुगेर खिची फेसबुकमा सेयर गरे क्लिक सेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने, अनि 22 सरकारी विद्यालयमा त एआई र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
24: वाह, प्रविधि पनि, शिक्षा पनि र उपहार पनि।
10: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामीसँगै जोडिनुहोस्, डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
27: नेपाल टेलिकम, राष्ट्रको संचार।
28: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
29: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
30: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बढ्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
0: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
8: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
9: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिट को सुव्यवस्था। अब घरमा पठाउनुस् पैसा,
2: हटाउनुस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईको परिवारको खाँचो हामीले बुझ्यौं रीति।
1: सदरमुकाम गाउँगाउँमा छन् शाखा हरेक ठाउँमा। तपाईको पैसाको यात्रा हामीले देखाउने बाटो। राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो।
3: राष्ट्रिय वाणिज्य बैंक, तपाईको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: Colgate Max Fit. Nindra bhagao, taazgi jagao. TNT Express.
1: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061538369। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो
4: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061 433 342 433 640।

0: हरे कृष्णा कृष्णा, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
0: ए,
1: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए,
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
5: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
7: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
8: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
7: नेपाल आदिवासी जनजाति महासंघ।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
10: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
10: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
10: आहा, हस् हस्, अनि हुलाकमा पो जानु
1: हो नि हुलाकमा जाऊ न
10: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
1: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
10: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
1: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
10: ए सहरमा मात्र होला नि
1: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
10: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
2: नेपाल सरकार विज्ञापन बोर्ड
11: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर वन ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
3: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
4: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
3: पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
2: उपचार हुने रोगहरू
3: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा एक हरिचोक, फोन 061586536, मोबाइल 9856036536, 9856000536। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: हेलो, के छ तेरो खबर?
6: ठिक छु यार, सन्चै छस्?
5: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
6: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
5: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
6: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
5: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
6: सबै ठाउँको व्यवसायको अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
5: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
7: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
8: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9560131412, 9464667887।
9: तन्ना आजै फेरि हाल्नुहोस्।
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
8: दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन।

0: यति बेला पूर्वाह्नको 9 बजेको छ।
1: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
2: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने सामान।

0: कुमुदिनी होम्स माबीमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
1: गण्डकी प्रदेशको 11 वटै जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 वटै जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
0: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
1: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
0: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
1: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
0: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
1: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
0: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।

अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ.
6: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
5: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु.
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
6: हो त,
5: हत्तेरी हो नि, बरु आजै गइहालौ. फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा. फोन 061-450-424, 98-0084-46-525.
7: भर्ना खुल्यो.
8: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो. हाम्रा विशेषताहरू
7: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आरामदायी कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको.
8: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सीसी क्यामेरा जडान गरिएको छ. विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि, पोखरा 15 नयाँ गाउँ.
7: फोन 061-434-900, मोबाइल 98-560-70-705. सुवर्ण अवसर.
9: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
7: उपचार हुने रोगहरू
9: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
10: खुट्टाको रगतको नसा सम्बन्धी
9: भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
10: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाइ कम हुने,
10: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
10: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा.
11: फोन 061-590-162-590-163.
12: डिजिटल ठगीबाट बचौ.
13: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्. बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला.
12: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन.
13: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल.
14: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
15: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ.
14: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
13: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
0: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061577007, 97625338316।

0: होइन कसको अनि कस्तो छु?
1: नेपाल लाइफ इन्सुरेन्स 2500 वर्षमा प्रवेश गरेको अवसरमा बेतिट बिमा लेख नवीकरणमा लाग्ने विलम्ब शुल्कमा 50% छुट छ है। यति धेरै छुट पाइँदैन फेरि? भुक्तानी गरौ ढिला नगरी। थप जानकारीका लागि नेपाल लाइफ इन्सुरेन्स को शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।
2: खै जन्म दर्ता दिनुस् त?
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
6: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी MRI टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 0615917728, मोबाइल 9856007729।
8: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
9: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
8: नेपाल आदिवासी जनजाति महासंघ।
10: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
11: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
10: उपचार हुने समस्याहरू
11: हृदय घात,
10: हाई ब्लड प्रेसर,
11: हार्ट फेल,
10: छातीको दुखाई तथा थकान,
11: मुटुको भल्कमा समस्या,
10: मुटुको बाथ रोग,
11: हाई ट्राइग्लिसेराइडिटिजी,
10: मुटुको धड़कनमा अनियमितता,
11: हाई कोलेस्ट्रोल,
10: पेसमेकर राखेको वा राख्नु पर्ने,
11: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
10: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
12: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
10: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
11: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2665-5334-834-834।
6: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढ़िरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
13: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुष्प गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
14: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
15: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
16: हाम्रा सेवाहरू
6: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
16: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
6: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
16: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
6: न्युरो सर्जरी सेवा,
16: बाल रोग,
6: नाक कान तथा घाँटी रोग,
16: मानसिक तथा स्नायु रोग,
6: प्रसूति तथा स्त्री रोग,
16: छाला, यौन तथा कुष्ठ रोग,
6: नेत्र रोग,
16: दाँत तथा मुख रोग,
6: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
16: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
6: सुविधा सम्पन्न आईसीयू सेवा,
16: डिजिटल एक्सरे,
6: सिटी स्क्यान सेवा,
16: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
6: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
16: फिजियोथेरापी, युरोफ्लोमेट्री,
6: केमोथेरापी,
16: सुरक्षित गर्भपतन सेवा,
6: होल बडी चेकअप, हेल्थ प्याकेज,
16: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
6: फोन 061-572-648-5782-849।

0: 100, 200 हजार यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति कहिले करोडपति
1: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटल को समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटल को वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नु होला
2: हेर त रगतै रगत भो म त त्यस्तो हेर्न नि सक्दिन
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
2: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
3: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: IMB Life Insuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। होम केयर सेवा, होम केयर सेवा,
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2-77।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कुलदेखि कक्षा 9 सम्म भर्ना खुलिसकेको छ।
8: हाम्रा विशेषताहरू:
7: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा, फोन 061-574-513-552-796। पुनश्च विद्यालय प्रशासन बिहान 9 बजेदेखि पूर्वाह्न 4 बजेसम्म खुला रहने जानकारी गराउँदछौ।
9: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि, सिमलचौर पोखरा।
10: व्यवसायमा सुधारको लागि SME कर्जाको विस्तार। राष्ट्रिय वाणिज्य ब्याङ्कले तपाईँको व्यवसायलाई दिन्छ एक मजबुत आधार, कम ब्याज, सहज प्रक्रिया, 5 करोड़सम्मको आकर्षक सुविधा। नलिनुहोस् अब कुनै चिन्ता, उत्पादनमूलक उद्योगलाई ब्याङ्कले दिनेछ प्राथमिकता। व्यवसायका लागि सुनौलो अवसर, न्यूनतम शुल्क, प्रतिस्पर्धात्मक ब्याज दर।
11: राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
2: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
3: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
2: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप्राउमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
2: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
2: सम्पर्क मोबाइल 9560-19218, 9008-57710।
4: ट्रिङ ट्रिङ जब घण्टी बज्यो,
5: छोरा छोरी भर्ना गर्ने बेला भइसक्यो,
6: आफू भने कुन स्कुलमा भर्ना गर्ने नि त गर्नै सके होइन।
7: स्कुल भनेको शिक्षा मात्रै होइन, संस्कार पनि हो। स्कुल भनेको पढाइ मात्र होइन, स्वस्थ हुर्काई पनि हो। त्यसैले असल संस्कार र आनी बानी भएको स्कुल रोज्नु पर्छ क्या।
6: अहिलेको समयमा त्यस्तो स्कुल कहाँ छ र?
7: बीएम मन्टेश्वरी एन्ड ब्लिस मिमोसा स्कुल रानीपोवा छ नि।
8: सफा स्वच्छ अनि सुन्दर वातावरणमा रचनात्मक शैक्षिक क्रियाकलाप एवं खेलहरू, पौष्टिक आहार, अनुभवी एवं दक्ष शिक्षक शिक्षिका सहित अडियो भिडियोको माध्यमद्वारा अन्तर्क्रियात्मक सिकाइ, बालमैत्री वातावरणबाट पढाइ हुने अनि विद्यालयको सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि विद्यार्थीहरूको गतिविधिलाई अवलोकन गर्नका लागि सीसीटीभी पनि जडान गरिएको छ नि।
9: हजुर, तपाईँहरू पनि आफ्नो नानी बाबुहरूको भविष्यको लागि बीएम मोन्टेसोरीमै जानुहोला।
8: बीएम मोन्टेसोरी एन्ड एलिमेन्ट्री स्कुल रानीपौवा पुरानो धारबाट सिटी ब्युटी फुलबारी जाने बाटोमा।
7: फोन 061-578-788, 9841-17230।
10: आवर स्कुल्स मोटो इज प्ले, लर्न, ग्रो एन्ड अचीभ।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: ए बुढा, हामीले लघु वित्तबाट लिएको ऋण त मिन आउने भएछ नि.
5: होइन, कसले भन्यो?
4: ल, गाउँभरि हल्ला चलिरहेछ त.
5: अरे, हल्लाको पछि लागेर नि हुन्छ कै? कागले कान लग्यो भन्दैमा
4: कागको पछि लाग्ने त?
5: एकचोटि त्यो दिन सम्झौ त बुढी. हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ. सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
4: कस्तो मन छाने कुरा गर्यो बुढा. खोला तरेपछि लौरो बिर्सन त भएन नि. हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ.
5: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ. त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ.
4: हो नि, अब यो कुरा सबैले बुझ्नुपर्छ.
6: सदस्य बनाऊ, बचत गरौं, कर्जा लिऊ, समयमै तिरौं र असल नागरिकको पहिचान बनाऊ.
7: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य.
6: डिप्रोक्स लघु वित्त वित्तीय संस्था लिमिटेड.
8: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्.
9: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
10: अर्थात् यही जेठ 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
9: पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला.
8: उपचार हुने रोगहरू:
9: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भालु बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप. विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा 1 हरिचो. फोन 061586536, मोबाइल 98560636536, 98560536. पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ.

0: कोलगेट मैक्स फ्रेश, मिंत्रा भगाओ, ताजगी जगाओ।
1: मानसिक स्वास्थ्य समस्या का लक्षण,
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो
4: हेलो, अलिक ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
7: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
8: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
7: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
9: वार्ड ICU NICU जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: मानसिक समस्याबाट बच्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
2: असल साथीहरूसँग मात्रै संगत गरौं
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं
2: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
1: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउ
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
5: टाइम चेक
6: यति बेला पूर्वाह्नको 10 बजेको छ
7: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको

0: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
0: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
1: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
0: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
1: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
0: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
1: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
0: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
2: डिजिटल ठगीबाट बचौ।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि शांग्रीला डेभलपमेन्ट बैंकको पहल।
4: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
6: अब सुन्नुहोस् पूरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
6: मद्यपान र धूम्रपान सेवन नगरौ।
7: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू:
10: हृदयघात,
9: हाई ब्लड प्रेसर,
10: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
10: मुटुको भल्भमा समस्या,
9: मुटुको बाथ रोग,
10: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड्कनमा अनियमितता,
10: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नुपर्ने,
10: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
11: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
12: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
13: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
12: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
13: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0161 590 162

0: 100, 200 हजार यत्रा वर्षा देखुन मरिमेटेर बचत गरेया पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने आउन लखपति कहिले करोडपति
1: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
2: समय बितेको पत्तै हुँदैन तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ मात्र 1000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट न बजारको उतार चढ़ावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
3: न्यू ग्यालेक्सी मावि नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढाइ हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि फारम वितरण भइरहेको छ विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा
4: फोन 061-570-2105-85-307
3: Be the Galaxians. Be the difference. Dedicated to academic excellence since 1994.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: अनि कति बेला बस्छन् त डाक्टर
2: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640

0: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण प्रदर्शन। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
0: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: IME Life Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतियाबिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-592-19।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
9: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
1: ल देख्नु भएन औषधि हालेको
0: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
4: सल्लाहकार के रे के
5: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
3: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक
6: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
7: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
6: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि त्यही भव्य पार्टी गरिन्छ
7: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
6: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
7: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
6: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्ने सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702 विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
8: सर्टिफिकेट इन डेन्टल साइन्स
9: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी
8: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
9: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने
8: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला
9: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन
6: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ
9: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
10: Bascom, Sudhida Dham Dhan, Abagari, Kinnegaram Vita.
11: विचार राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जा
12: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा
11: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार
12: बैंकले दिन्छ 1 करोड कर्जाको आधार सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर जीवन सधैँ मधुर गाडी चढौ सरल घुमौ गाउँ सहर फरर
11: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ
13: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
1: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंह खडाज्यू हरेक महिनाको दोस्रो शनिबार
2: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
1: पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
0: उपचार हुने रोगहरू
1: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घडबड हुनु, मुटुको भलो बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा 1 हरिचोक, फोन 061-586-536, मोबाइल 98-560-36-536, 98-560-00-536। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 11 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।

हेलो हाई नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जसँगै उपस्थित भइसकेको छु। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्जसँगै हाम्रो अनलाइन माध्यम मार्फत एकैसाथ सुनिरहनु भएको छ। विश्वको जुनसुकै ठाउँमा रहेर पनि सुन्न सक्नुहुन्छ नेपाली मनहरू। तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। अनलाइन अन्नपूर्ण .com www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो होइन, त्यहाँभित्र तपाईँले रेडियोको अप्सन भेटिहाल्नुहुन्छ कि जस्तै हाम्रो पात्रो नेपाली पात्रो चलाउनुहुन्छ नि होइन, त्यहाँभित्र रेडियोको अप्सन छ र त्यहाँ रेडियोभित्र सर्च गरेर तपाईँले रेडियो अन्नपूर्ण भेटाइहाल्नुहुन्छ, सजिलो छ, त्यताबाट पनि सुन्न सकिन्छ। र हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा पनि लाइभ छ कार्यक्रम र लाइभ सँगसँगै त्यहाँ कमेन्ट पनि गर्न सक्नुहुन्छ। अब अहिले त तुरन्तै फिडब्याक दिन मिलिहाल्छ नि त होइन, त्यही भएर त्यसलाई कमेन्ट पनि गर्दै गर्नुहोला। र रातो पार्टी अनलाइन पोर्टल हो, एकदमै नेपाल नम्बर वान अनलाइन पोर्टल होइन, एउटा मूलधारको मिडिया रातोपार्टी.com मार्फत पनि यहाँहरूले सुनिरहनु भएको छ। 11:04 गएको छ, करिब करिब 12 बजेसम्म म तपाईँको साथमै रहनेछु। आज मिति 2083 साल वैशाख 29 गते मंगलबारको यो बसाईमा छौं र आज अंग्रेजी तारिक अनुसार मे 12, 2026 रहेको छ। र बाहिर मौसम कुराकानी गर्नुपर्दा बिहान पानी पर्ला पर्ला जस्तो भइरहेको थियो, अहिले स्टुडियो छिर्नु पूर्व चाहिँ ठिकै ठिकै छ, पानी पनि परेको छैन, घाम पनि त्यति धेरै चर्को लागेको अवस्था चाहिँ छैन। अब के हुन्छ हेरौँ, आज दिनभरि पानी पर्छ भनिएको छ, अवस्था चाहिँ त्यो तपाईँ कतै निस्कँदै हुनुहुन्छ भने पनि विचार गर्नुहोला। अहिले आज मौसम पूर्वानुमानको जुन प्रक्षेपण छ यसले जनाए अनुसार प्रमुख शहरहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज दिउँसो पोखरा जिरी ताप्लेजुङमा पानी पर्ने सम्भावना सबैभन्दा बढ़ी रहेको छ, 70% पानी पर्ने सम्भावना छ, यति भएपछि त पानी पर्छ नै। र तीनवटै शहरमा मेघगर्जन र चट्याङ सहित वर्षा हुने अनुमान गरिएको छ। र काठमाडौँ उपत्यकाको

कुराकानी गर्नुपर्दा 60% पानी पर्ने सम्भावना छ र अन्य डडेलधुराँदी बायल जुम्ला घोराई भैरहवाको सम्भावना चाहिँ 40% छ र यो खास ठ्याक्कै हेर्नुपर्दाखेरि कस्तो छ भन्दा आज राति पनि अवस्था यस्तै छ जस्तो पोखरा विराटनगर ताप्लेजुङ यी ठाउँहरूमा चाहिँ 60% पानी पर्छ भनेर भनिएको छ र पक्कै पनि हिजो एकदमै गर्मी थियो आज त अब अलिक हिजो गैरातीबाट नै किडाङगुडुङ सहित पानी पर्यो त्यसले गर्दाखेरि अलिक शीतल महसुस पनि भइरहेको छ होइन के छ तपाईँको गाउँठाउँतिर के हुँदैछ कसो हुँदैछ होइन अवस्था के छ त्यो कार्यक्रम मार्फत कुराकानी गर्दै गर्दाखेरि मैले पक्कै पनि सोध्ने नै छु तपाईँले भन्नु पनि हुनेछ र आज यो मंगलबारको बसाईमा रहेर हामी सामान्य ज्ञानका 10 प्रश्नहरू यहाँहरूको लागि राख्छौं 1 देखि 10 नम्बरसम्म 10 प्रश्न छन् मेरो साथमा र जसले सही जवाफ दिनुहुन्छ नि उहाँलाई आकर्षक बधाई हामी व्यक्त गर्छौं हार्दिक बधाई हामी दिन्छौं अब के गर्ने आकर्षक प्राइज भन्न मन त थियो तर पनि के गर्ने सकिएको छैन होइन हामी हार्दिक बधाई चाहिँ दिन्छौं र तपाईँसँग कुराकानी गर्ने क्रममै रहनेछु र कार्यक्रममा मैले केही महत्वपूर्ण विषयवस्तु जानकारी र गीत सँगसँगै कुराकानीलाई अगाडि बढाउँछु कुराकानी गर्ने क्रममा प्रश्न सोध्छु यसो यताउता गफगाफ पनि भइ नै हाल्छ एकैछिन पछाडि फोन गर्नुहोला हामीलाई धेरैजना साथीहरूले यति बेला सुनिरहनु भएको छ शिव कृष्ण होइन शिव कुमार विश्वकर्मा कृष्ण परियार लगायत धेरैजना साथीहरूले यति बेला सुनिरहनु भएको छ तपाईँको कमेन्टहरूमा एकैछिनमा लिन्छु नाम दिइहाले होइन अब अर्को कुरा के छ भन्दाखेरि एसईई जुन माध्यमिक शिक्षा परीक्षा एसईई को परीक्षाफल हिजो प्रकाशित भएको छ र प्रकाशित नतिजा अनुसार अब कतिजनाको कति जीपीए आयो के भयो होइन त्यो तपाईँले थाहा पाइसक्नु भएको छ होइन अहिले त त्यस्तो धेरै असहज पनि महसुस हुँदैन थाहा पाउनको लागि धेरै सहज छ र यो कस्तो छ भन्दाखेरि मौका परीक्षा जो ग्रेड भएन नन ग्रेडेड भए तिनीहरूको लागि मौका परीक्षा छ र बोर्डले जानकारी दिए अनुसार नियमिततर्फ 2,84,160 उत्तीर्ण हुँदाखेरि 1,46,507 नन ग्रेड भएका छन् र बोर्डले परीक्षा सम्पन्न भएको एक महिनाभित्रै नतिजा सार्वजनिक गरेको हो हुने रहेछ त है असारसम्म पुग्थ्यो होइन अब त सिधै भर्ना हुन गए भइहाल्यो नि 11-12 पढ्नको लागि सहज भइहाल्यो होइन बोर्डले परीक्षा सम्पन्न भएको एक महिनामै नतिजा सार्वजनिक गर्यो ग्रेड वृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा सञ्चालन पनि गर्न आग्रह गरेको छ त्यस्तै बोर्डले एसईईको नतिजा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका समेत सार्वजनिक गरेको छ यस वर्ष कक्षा 11 भर्ना प्रक्रिया पनि छिट्टै शुरू हुने जनाइएको छ राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक अधिकारीले अब कक्षा 11 भर्ना तयारी थालिने बताउनु भएको छ शिक्षा मन्त्रालयले सरकारवालासँग आवश्यक छलफल गरेर भर्ना र पठन पाठनको मिति तय गर्ने भनेर खबरहरू प्राप्त भइरहेका छन् यस अगाडि गएका वर्षहरूमा होइन मैले दिँदाखेरि पनि कुर्दै लगभग असारको अन्तिम साउन लागे पछाडि मात्रै रिजल्ट आएको थियो अब त्यसरी नै लम्बिँदै जान्छ तर एक महिनामै आउने रहेछ त है यस्तो अचम्म गर्यो भने के हुन्न र सबै थोक हुन्छ कि नगरेर पो त हैछ भन्ने यो पुष्टि हुन्छ होइन यसबाट ठिक छ ल गरे सबै कुरा हुन्छ ल ओके 061-543-0040 स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ तपाईँ आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर मार्फत एकैछिन पछाडि फोन गर्नुहोला धेरैजना साथीहरूले कार्यक्रम सुनिरहनु भएको छ र अहिलेको लागि म एउटा गीत राख्छु यो गीत चाहिँ घरी घरी भन्ने रहेछ चलचित्र मित गैरा घरे काइली भन्ने रहेछ चलचित्र चाहिँ के हो भाइ है चलचित्र मिज्यूबाट रहेछ है त ल मिज्यू मेरो त मिज्यू नै हुनुहुन्न के गर्ने है गीत मात्रै सुनौला

0: चलचित्र मिज्यूबाट श्रीकृष्ण बम्मल र मेलिना राईको आवाज तपाईँको लागि मैले प्रस्तुत गरेँ कार्यक्रमको शुरूआतमा। यो चलचित्र अब केही समय पछाडि रिलिज हुँदैछ, एकदम गजब होला जस्तो लाग्छ कि यो चलचित्रको ट्रेलरमा आज मात्रै सार्वजनिक भएको छ र गीत केही दिन अगाडि मात्रै सार्वजनिक भएको थियो। कार्यक्रम पोखरा कलिन मार्फत यो गीत आज पहिलो पटक मैले प्रसारण गरिसकेको छु। कार्यक्रममा सुनेर बस्नुभएका श्रोताहरूले थाहा भइसक्नु भएको छ, सबैजना आफ्नै आफ्नै काममा आफ्नै आफ्नै धुनमा व्यस्त हुनुहुन्छ होला। कोही टक्क होइन अब खाना खाँदै खाना बनाउँदै के छ कलेजबाट फर्किनु हो अथवा के छ होइन एउटा काममा व्यस्त हुनुहुन्छ होला। कोही घरमै बसेर कोही पसलमा बसेर कोही गाडी चलाउँदै जसरी भए पनि हामीलाई सुनिरहनु भएको छ। अबको करिब करिब 12 बजीसम्म साथ दिनुहोला। 0163-5340-40 स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ। आज चाहिँ मैले सामान्य ज्ञानका केही प्रश्नहरू लिएर आएको छु, तिनै प्रश्न सँगसँगै हामी रहनेछौ। 10 वटा प्रश्न मेरो साथमै छन्। कुराकानी गर्ने क्रममा तपाईँलाई म प्रश्न सोध्छु, तपाईँले एउटा नम्बर रोइसके पछाडि र यदि तपाईँले सही जवाफ दिनुभयो भने प्राप्त गर्न सक्नुहुनेछ। हार्दिक बधाई है, धेरै धेरै बधाई छ तपाईँहरूलाई त भनिहाल्छु नि मैले होइन। बधाई पाउन पनि त्यति सजिलो कहाँ छ र होइन, असफल भएको मान्छेले कहाँ बधाई पाउँछ नि, सफल भएको मान्छेले नै हो बधाई पाउने। त्यही भएर 0163-5340-40 मार्फत आउन सक्नुहुनेछ। 11:15 गएको छ स्टुडियो घड़ीमा, बाँकी समय कुराकानीको लागि मैले छुट्याएको छु। फेसबुक लाइभको कमेन्टहरूतर्फ म अगाडि बढ्छु, यति बेला क्रममा कोही साथी आउनुभयो भने हामी कुराकानी गरौंला, नभए हामी फेसबुक लाइभको कमेन्टहरूतर्फ लागौं। यति बेला क्रममा हामीलाई शिवकुमार विश्वकर्माले कार्यक्रम सुनेर कमेन्ट गरिसक्नु भएको छ र उहाँले हाम्रो कार्यक्रम नियमित रूपमा सुन्नुहुन्छ र अहिले पनि सुनिरहनु भएको छ र लेख्नु भएको छ, भुइँमा सुद्धा चिसोको कारण मृत्यु भएको हजुरबाको पुण्यतिथिमा नयाँ खाट पण्डितलाई दान गर्ने समाजमा हामी छौं। जय श्री गणेशाय नम, शुभ प्रभात, नमस्कार नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन। सबिन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने, समय बितेको पत्तै नहुने, शीतल शीतल छ है मौसम पोखरातिर भन्नुभएको छ। सबैजनालाई जानकारी गराउनु भयो शीतल मौसम छ भनेर, र तपाईँले लेखेको सायरी चाहिँ अति नै मन पर्यो, मलाई अति नै मन छोयो। एकपटक फेरि भन्छु म, भुइँमा सुद्धा चिसोको कारण मृत्यु भएका हजुरबाको पुण्यतिथिमा नयाँ खाट पण्डितलाई दान गर्ने समाजमा हामी छौं भने कि कस्तो राम्रो कुरा है। बाँचुन्जेल हो कि सबै गर्ने, मरेपछि त सिद्धिहाल्यो नि होइन, मलाई त त्यस्तो लाग्छ है। तपाईँलाई के लाग्छ फेरि, मैले यस्तो भन्यो भन्ने भन्दा नि आफ्नो आफ्नो विचार हो, कसैलाई राम्रो लाग्न सक्छ कसैलाई नराम्रो लाग्न सक्छ, तर पनि कस्तो छ भन्दा बाँचुन्जेल चाहिँ स्याहार सुसार होइन गर्नुपर्ने कर्तव्यहरू चाहिँ सबै गर्नुपर्छ। अब आखिर मर्न त मर्ने चोला हो सबैको होइन, यहाँ जीवित रहनेवाला त कोही पनि छैन, त्यही भएर पनि अब त्यसलाई चाहिँ जुन हिसाबले होइन जति सकिन्छ सहयोग चाहिँ गर्नु पर्यो, अब सक्दै नसक्ने भएपछि त छुट्टै कुरा हो। त्यही भएर चिसोको कारण हजुरबाको मृत्यु हुन्छ तर त्यहाँ चाहिँ 13 दिनको पुण्यतिथिमा पण्डितलाई खाट दान गरिन्छ कि, हजुरबा खाटमा सुत्न पाएको भए अझै समय बाँच्थे होला, तर चिसोमै सुतेको कारण हजुरबाको मृत्यु भयो, तर तिनै हजुरबाको 13 दिनको जुन काजकर्म छ त्यो सके पछाडि त्यो सक्दाको दिनमा खाट चाहिँ दान दियो भनेर भन्ने कुरा छ। यस्तो खालको समाजमा हामी छौँ भन्ने कुरा छ कि। ओके ल ठिक छ, शिवलाई धेरै धेरै धन्यवाद, मिठो प्रसङ्ग उठाउनु भयो। कृष्ण परियाले कमेन्ट गर्नुभएको छ, हेलो पोखरा कलिन नमस्कार सुनिरहेको छु भन्नुभएको छ, थ्याङ्क यू सो मच। केही कहाँदेखि भन्दा डडटबाट गैराति भारी वर्षा भयो, यतातिर त घाम लागिरहेको छ है भन्नुभएको छ, ल डडटबाटै भने मैले है। ओके थ्याङ्क यू सो मच, कृष्ण परियार हुनुहुन्थ्यो डडटबाट, डडट हुनु कहाँ हो कहाँ हो है, कृष्ण परियार डडटबाट ल। ओके हामीलाई गफाडी केटीले हेलो दर्शन लवली हिरो भाइ के छ न्यू खबर, के हो पोखराको के छ खबर भन्नुभएको छ, एकदम ठिकठाक छ। फेसबुक लाइभ आउनु पर्यो अनि मेसेन्जर इमो लिनु पर्यो, प्लेज प्लेज प्लेज प्लेज भन्नुभएको छ हो, ल ठिक छ, तपाईँले कल गर्नुहोस् न भइहाल्छ नि होइन। 0163-5340-40 मार्फत तपाईँ पनि आउन सक्नुहुन्छ, स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ। हामीलाई धेरैजना साथीहरूले फेसबुक लाइभ मार्फत पनि सुनेर कमेन्ट गर्नुभएको छ, साथीहरूको सहभागिता। विष्णु आचार्य पनि मिस यु अल भन्नुभएको छ, विष्णु थ्याङ्क यू सो मच। अहिलेको लागि एकैछिन कमर्सियल ब्रेक।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड़कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
0: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-834।
3: होम केयर सेवा, होम केयर सेवा,
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-9972।
5: मम्मी गर्मी भयो के चिसो पिउना
6: पिउनालाई चिसो उठाउ हरे
5: हरे गर्मीमा नयाँ ट्रेन्ड
6: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
5: चिसो हरे।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-2727-29।

0: AC, cooler, freeze, cooker, induction, air fryer लगायत अन्य घरेलु सामानहरु घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
2: यसो बसी बियालो पनि हुन्छ डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको
1: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
2: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
1: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
1: सम्पर्क मोबाइल 9856019218 9808557710
3: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
4: थाहा छ
5: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
3: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
7: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
8: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरे तुल्य भए
9: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
10: धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: Admission are open.
13: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF, GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admission forms are available at this school. For more details,
12: Phone 061-576-361. Mobile 98461-57144.
13: Contact School Administration. GEF Secondary School. Education for Enlightenment.
14: डिजिटल ठगीबाट बचौ
15: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन् बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला
14: ध्यान दिनुहोला बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन
15: वित्तीय सचेतनाका लागि डेभलपमेन्ट बैंकको पहल
16: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
17: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।

0: अघि कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ। कार्यक्रम पोखरा कल इन सुनिरहनु भएको छ। एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी के साथ लाइभमा छौं। 11:30 बजेर 29 मिनट गइसकेको छ। हाम्रो भाषामा भन्नुपर्दा 11:30 हुन्छ कि होइन। अहिलेसम्म साथीहरूको सहभागिता हुन सकिरहेको छैन, एकदमै के भइरहेछ भन्ने कुरा म आफैलाई थाहा छैन कि। र एकजना साथीले उद्घाटन गर्नुभयो, उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु। कहाँदेखि को हुनुहुन्छ, खुसी लाग्यो एकजना साथी आउँदा पनि खुसी लाग्छ कहिले कहीँ। नमस्ते।
1: हेलो, गुड मर्निङ सबिनजी। नमस्ते।
0: नमस्ते हजुर, नमस्ते। के छ गणेश, तपाईँले आउनुभयो यार, म त आज बिजोग हुने भयो भने।
1: म यहीँ नै आउँथे
0: हजुर,
1: के अरे अघि नै आउँथे, कसैले झन् श्री गणेश गर्देला भनेर झन् मै नै आएँ
0: कि। ठिक छ, आज मङ्गलबारको दिन पनि हो होइन।
1: हजुर,
0: आज अब श्री गणेश
1: खाना खाँदै थिएँ, खाना खाँदा खाँदै बोल्ने कुरा नि भएन
0: है, मिलेन। खाना खाँदाखेरि बोल्नु पनि राम्रो हुँदैन,
1: खाना खाना भ्याएर बसिरहेको थिएँ, फेरि कार्यक्रम सुरु भयो अनि फोन गरिहालेको।
0: एकदम ठिक छ। होइन, हाम्रा केही साथीहरू हुनुहुन्छ जो प्राइज हुँदाखेरि उहाँलाई नियमित रूपमा आउनुहुन्छ होइन, अब नामै त नभनौँ होइन, तर मलाई एकदम राम्रोसँग थाहा छ कि प्राइज भयो भने उहाँको फोन फ्याट्टै आइहाल्छ कि, फेरि सुरुमै आउँछ, फेरि फरकै पर्दैन।
1: होइन,
0: अब त्यो थाहा भइहाल्छ नि, जस्तो तपाईँले अहिले फोन गर्नुभयो, कन्टिन्यू भयो होइन, अहिले पछि पनि फोन गर्नुहुन्छ। अब अहिले हाम्रो कुनै पनि कार्यक्रममा प्राइज छैन कि,
1: साथीहरू यसो म पनि यो ठाउँबाट सुन्दैछु भनेर यसो हाई हेलो गरे नि भइहाल्यो नि,
0: भइहाल्यो, हाई हेलो गरे नि भयो, अरू केही गर्नै पर्यो,
1: बिसन्छु के छ मौसमको बारेमा जानकारी दिने, त्यस्तो गरेँ भने कुन ठाउँमा कहाँ के भइरहेछ थाहा पाउँछ,
0: अपडेट पनि हुने होइन, मैले भन्दाखेरि तपाईँले थाहा पाउने। तर केही त्यस्ता साथीहरू हुनुहुन्छ जो प्राइज भयो भने उहाँहरू जुनसुकै हालतमा जुन कार्यक्रम पनि आउनुहुन्छ कि, फेरि होइन, अहिले उहाँहरूको नाक अहिले उहाँको बोली नै सुन्न पाइयो होइन, कति समय भयो प्राइज छैन नि त, होइन प्राइज छैन, अब प्राइज नभएपछि त उहाँहरूको अब त्यो आवाज सुन्न पाइँदैन, यस्तै छ। ठिक छ, त्यसमा पनि हामी एकदमै खुसी छौँ, सुनेर भए पनि साथ दिनुहोस् होइन, एकदम ठुलो कुरा हो, एकदम ठुलो कुरा हो होइन, सुनेर साथ दिए पनि राम्रो। तर
1: प्रसङ्ग चेन्ज गरिहाले त हजुर, हजुरले के भन्न लानुभयो
0: भन्नु न भन्नु।
1: ए अब यो एसईको रिजल्ट आए रहेछ के अरे है,
0: हिजो नै हो,
1: एक महिनामै तालिका प्रकाशित गर्यो, एक महिनाभित्रै तालिका प्रकाशित गर्यो, अनि अब तिन उनीहरूले कलेज उनीहरू कलेजहरू पढ्ने हुन्छ होइन, कलेजहरू के पढ्ने हुन्छ, उनीहरूले उनीहरूको पढाइ चाहिँ कहिलेबाट सुरु हुन्छ भन्नु,
0: अब लगत्तै सुरु हुन्छ,
1: अब लगत्तै हुन्छ,
0: अब लगत्तै कलेजहरू लगत्तै, अब धेरै बढीमा एक हप्ताभित्रमै सुरु हुन्छ, अब आजै भनिसकिएको छ, एउटा मिटिङ बसेर तत्कालै कक्षा 11 भर्ना खोल्ने भनेर भनिएको छ, त्यही हो, बढीमा एक हप्ता लाग्ला,
1: अस्ति त फेरि कसले अब एकजना फुपूले त उहाँको बाबुले नि यो पालि एसई दिएको हो, एसई दिएको हो
0: हजुर,
1: फेरि अब यो रिजल्ट आउने कहिले हो, के अरे रिजल्ट त आइसक्यो आउला अब एक महिनाभित्रै, अब फेरि पढाइ हुने चाहिँ कहिले हो
0: हजुर,
1: त्यो भएर अब पढाइ नहुने भयो, रिजल्ट त आरामले आनन्द राम्रोसँग, यो अहिले त हतार भयो नि त रिजल्टहरू, रिजल्ट
0: होइन हतार होइन, एकदम राम्रोसँगै आएको छ, हतार छैन कि, एकदम राम्रो
1: होइन, उहाँले पहिला त 3 महिनामा निकाल्नु हुन्थ्यो,
0: पहिला 3 महिना हुन्थ्यो, अहिले कस्तो
1: निकालिदिनु भयो, त्यो
0: अब अहिले भन्ने कुरा होइन, अब त्यो पहिला नगरेर हो, त्यसरी बुझाउ न, पहिला नगरेर हो होइन, गर्यो भने त हुने रहेछ त,
1: त्यही सोध्नलाई कहिलेबाट फेरि क्लास सुरु हुन्छ
0: होइन, यस्तो अब यति चाँडो रिजल्ट निकाले पछाडि त फेरि ग्याप त पक्कै पनि हुँदैन, ग्याप गर्ने भए त रिजल्टै ढिलो आउँथ्यो,
1: राम्रो काम गरेछ होइन,
0: पहिला कस्तो हुन्थ्यो भन्दा अब एसईको अब स्कुलमै हुन्छ कि, अब अहिले चेकअप कापीहरू सबै चेक चाहिँ उहीदिन भयो, यहीँ पोखरामै चेक भयो, पोखराको कापी पोखरामै चेक भयो होइन, जहाँको त्यही चेक भइहाल्यो कि फ्याट्टै होइन, त्यो
1: स्कुलको
0: अब अब अब अब आफै हुन्छ, अब अर्को सालबाट तपाईँको जुन उयो अघि के अरे नौको क्लास नाइनको एक्जाम दिए जस्तै हो कि, अब टेनको पनि एउटै हुन्छ, अब टुवेल्भमा गए पछाडि अब बल्ल फरक हुन्छ कि, इलेभेन टुवेल्भतिर गएपछि बल्ल इलेभेनमा गइसके पछाडि अब फरक भयो भने बल्ल अर्को सालबाट सम्भवतः नाइनको जस्तै हुन्छ। स्कुल चाहिँ तुरन्तै एक हप्ताभित्रै सुरु भइहाल्छ अब है त।
1: जानकारीको लागि धन्यवाद।
0: हस् तपाईँलाई पनि धेरै धेरै धन्यवाद। अब कति नम्बर?
1: मेरो त फेभरेट नम्बर 8 हो। 8 नम्बर,
0: 8 नम्बरमै रहेको प्रश्न तपाईँको लागि होइन। नेपालको सबैभन्दा सानो जिल्ला कुन हो?
1: यो चाहिँ भक्तपुर।
0: भक्तपुर है?
1: हजुर।
0: ल सबैभन्दा ठुलो जिल्ला कुन हो?
1: डोल्पा।
0: हजुर
1: डोल्पा हो कि?
0: हो कि हो नै
1: लाग्यो, कन्फर्म चाहिँ भन तर डोल्पा नै भन्यो।
0: 100% सही, दुइटै तपाईँले खास सोधेको चाहिँ मैले एउटा हो होइन, नेपालको सबैभन्दा सानो जिल्ला कुन हो भनेर, तर तपाईँलाई
1: कन्फर्म थियो, डोल्पा चाहिँ अलिक कन्फर्म थिएन।
0: एकदम सबैभन्दा ठुलो जिल्ला डोल्पा नै हो है त।
1: हजुर
0: ल एकदम खुसी लाग्यो गणेश, सम्झिँदै गर्नु होला अहिलेको लागि छोडो।
1: हवस्
0: नमस्ते। उहाँ हुनुहुन्थ्यो गणेश गुरुङ, हामीलाई माटे पानीदेखि फोन गर्नुभएको थियो 0165340040 मार्फत तपाईँ पनि आउन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर खुल्ला रहेको छ, हामी तपाईँसँग कुराकानी गर्दैछौँ। यति बेला हामीलाई भर्खरै मात्र कमेन्ट गर्नुभएको छ सूर्यगिरीले, हेलो सर नमस्ते भन्नुभएको छ। नमस्ते सूर्य, के सालको धेरै भयो भेट नभएको है, तपाईँको पसल चाहिँ पोखरा ट्रेडमलमा सकियो अहिले होइन, स्टेपिन यो चोइस नै छ कि के छ नाम चाहिँ, पोखरा ट्रेडमलको कहाँ छ के छ यसो भन्नुहोस् न। तपाईँ सुनेर बस्नु भएको छ, एकदम मेरो नियमित श्रोता होइन, पहिला चाहिँ चिप्ले ढुङ्गामा थियो, अहिले चाहिँ कहाँ सार्नु भएको छ, पोखरा ट्रेडमलको कता छ के छ होइन, एकदम नियमित यस्तै रेडियो सुन्ने श्रोताको लागि त हामीले पनि त केही प्रमोसन गर्नु पर्यो नि होइन। ओके 0165340040 मार्फत तपाईँ पनि आउन सक्नुहुन्छ। आज हामी सामान्य ज्ञानका प्रश्न सँगसँगै छौँ तपाईँसँग कुराकानी गर्ने क्रममा। स्टुडियोको टेलिफोन नम्बर 0165340040 खुला छ, आउनुहोला है त। ओके सूर्यगिरी के छ अरू नयाँ नौला हाल खबर? एकदम खुसी लाग्यो, धेरै समय पछाडि कमेन्ट त गर्नुभयो, तर रेडियो त नियमित सुन्नुहुन्छ तपाईँले होइन। सूर्यलाई थ्याङ्क यू सो मच भन्छु। यति बेला क्रममा अर्को एकजना साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्दैछु। कहाँ भएको हुनुहुन्छ? नमस्ते।
2: नमस्ते।
0: गुड मर्निङ। हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? ए सुमन, के छ हाल खबर?
2: ठिकै छ भन्नु पर्यो नि, ठिक छैन भन्नुहुन्न अरे क्या,
0: त भन्नुहुन्न
2: भन्नुहुन्न अरे, बिरामी उहाँ आइसियुमा के भयो भने फोनहरू आउँछ अरे, म हस्पिटलमा छु, आइसियुमा छु, बिरामी छु भन्नुहुन्न, ठिक छु सँगै छु भन्नु।
0: ल ठिक छ, के छ राम्रो जाती नयाँ नौलो?
2: ठिकै छ, यहाँ जन्तीहरू फल्ले पाखामा, यहाँ जन्तीहरू कार्यक्रममा लेफ्ट साइड
0: बिहेमा जानुभएको
2: होइन, अब जाने तर्फ
0: मगरबाजाहरू
2: बताउने छन्,
0: ल ठिक छ, कति
2: पोइन्ट लाउनै पर्ने अरे फेरि कोर्टको
0: पोइन्टहरू, ल ठिक छ ठिक छ, ल कति नम्बर रोज्नुहुन्छ तपाईँले?
2: त्यतिकै मेरो गणेश सोल्टीले कति नम्बर भन्नु,
0: गणेश सोल्टीले 8 नम्बर रोज्नुभयो, अब तपाईँ सुमन सोल्टीले कति नम्बर रोज्नुहुन्छ?
2: 8 को 12 जाऊँ कि मिलेन,
0: 12 जानु मिलेन,
2: 4 माइनस फोर,
0: ए माइनसतिर जाने है। ल नेपालको राष्ट्रिय खेल कुन हो?
2: नेपालको राष्ट्रिय खेल
0: के
2: भनौँ, भलिबल भनौँ कि डन्डी बुझ भनौँ,
0: होइन एउटा भन्नु पर्यो, दुईटा भन्नु पाइएन, दुईटा
2: डुङ्गा
0: हजुर,
2: भलिबल।
0: ल सही जवाब दिनुभएको छ, नेपालको राष्ट्रिय खेल भलिबल नै हो है त, पहिला डन्डी बुझ थियो, अहिले चाहिँ भलिबल हो है। धन्यवाद धन्यवाद धन्यवाद, धेरै धेरै धन्यवाद, धेरै धेरै बधाई छ तपाईँलाई, ल है त, मुरीका मुरी, ल दस ल हस् छुटौँ है त, हस् हस् हस् ओके। उहाँ हुनुहुन्थ्यो सुमन गुरुङ, हामीलाई रामबजारदेखि फोन गर्नुभएको थियो, र उहाँले नम्बर 4 रोज्नुभयो, नेपालको राष्ट्रिय खेल कुन हो भन्ने प्रश्नमा रहेर हामी कुराकानी गर्यौं। 11:39 गएको छ स्टुडियो घड़ीमा कार्यक्रम पोखरा कल इन सुनिरहनु भएको छ। एफएम ब्यान्डको 93.4 मेगा सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी के साथ लाइभमा धेरैजना साथीहरूले सुनिरहनु भएको छ र बाहिरको अवस्था के छ? घाम लागिरहेछ, अघि घाम लागिरहेछ जस्तो मलाई लाग्यो, पानी पर्छ भन्ने सम्भावना थियो, तर अब सम्भावनाको कुरा सम्भावनामै रहन पनि सक्छ, पर्न पनि सक्छ, यस्तै यस्तै हो। के छ त अरू नानी होला, खबर तपाईँको के गर्दै हुनुहुन्छ, कसो गर्दै हुनुहुन्छ, होइन? एउटा गीत सुनौ होला है, के छ? कोही साथी आउनुभयो भने त कुराकानी गर्न पाइन्थ्यो। अघि हामीलाई शिवले एउटा गीत बोज्नु भएको छ, तिनै हुन् तिनै मेरी आमा भन्ने, यही गीत सुनाउन मन लाग्यो मलाई पनि, होइन? छोटो रहेछ गीत चाहिँ, होइन? एकजना साथीसँग कुराकानी गर्नु भए रमाइलो हुन्थ्यो। कोही सुन्दै हुनुहुन्छ? तपाईँ फुर्सदमा हुनुहुन्छ होला, होइन? एक कल फोन गर्नुहोस्, मसँग कुरा गर्नुहोस्, होइन? 0165-43-0040 हाम्रो स्टुडियोको टेलिफोन नम्बर हो, कोही टक्क सुन्दै हुनुहुन्छ भने भन्ने कुरा हो। ल ठिक छ, त्यसो भए एकजना गीतै सुनौ, त्यस पछाडि म आउँछु है त।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-074-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ए नानी आइपुग्यो, आज त पहिलो जागिरको पहिलो महिनाको तलब खाएर आएकी होली नि मेरी छोरी।
3: तलब खाएर होइन बाबा, तलबले भविष्यलाई ढुक्क पारेर आएकी छु नि। हो बाबा, पहिलो महिनाको तलब पाउना साथ मैले आफ्नो जीवनलाई सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन् नि। भाइको लागि बाल भविष्य योजना, तपाईँ र आमाको रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, अनि मेरो भविष्यको लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिलो तलबले सबैको लागि एकैचोटि गर्न सम्भव नै भएन, त्यसैले अहिलेलाई आफ्नै जीवन सुरक्षित गरेर सुरु गरे।
2: ठिक गर्यो छोरी, आफैबाट सुरुवात गर्नुपर्छ। हाम्रो पालामा त यस्तो सचेतना नै थिएन, तर तिमीहरूको पुस्ताले त समय अनुसार स्मार्ट डिसिजनका साथ भविष्य सुनिश्चित गरी अघि बढ्न थालेछ।
3: बाबाको अनुभव र मेरो सचेतना मिलेर हाम्रो परिवार अझै सुरक्षित हुन्छ नि, हैन र बाबा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिँड्छ। थप जानकारीका लागि हाम्रा बिमा अभिकर्ता, नजिकैको शाखा कार्यालय वा फोन 01-5970-217 सम्पर्क राख्नुहोला।
4: फिस्टेल आइबेर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
5: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
6: ओहो नासर बे, कति छाप डिजाइन बे मारेकन खिनानी खनी तोला
7: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुन चाँदी दुकान, महेन्द्र फुलारी तोला।
6: ए नै स्याबा मार दोकान पो मोना, नै प्रेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै त हो नि जग्गा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई भिसनारी बेल्ले छ्याबा कोपिम ओछे।
7: हजुर किमे झोको लाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
6: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुन चाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
7: तमुताई रवा ता क्रिवा ज्याल जाति क्रिवा छतैरा न त खैमा बिलन चन्नै यामो
6: तोई निल तुई विश्या रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
7: छतैरा त तान मी भिम्द
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाकोट
0: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको स्पेशल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
5: विशेषज्ञ सेवाहरू
0: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा दाँत रोग, पेट छाती तथा मुटु रोग,
5: डायबिटिज, थायराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
0: हाड जोड्ने, मेरुदण्ड तथा बात रोग, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, ताजा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
5: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
0: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली, पोखरा 4 गैरापाटन, फोन 061-577-553-578-900।
4: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
9: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
9: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
10: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
9: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
11: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-754-689, 452-715।
12: हेलो, पोखरा कलिङ।
13: ओके, पोखरा कलिनमा यहाँलाई फेरि पनि स्वागत छ। कार्यक्रमको अन्त्य अन्त्यतर भइसकेका छौँ। अब आजको कार्यक्रममा तपाईँ कुरा गर्छु भने पनि पाउनुहुन्न कि? ओके, आजको कार्यक्रमबाट छुट्नु पर्ने बेला हुन्छ। यहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच ज जसले फोन गर्नुभयो। एउटा मिठो गीत यहाँहरूको लागि मैले प्रस्तुत गर्दै कार्यक्रमबाट छुट्नु पर्ने हुन्छ। यो गीत विमल राज छेत्रीले गाउनु भएको, कठै मेरो जिन्दगी तनावै तनाव भन्ने छ, होइन पिरै पिर भन्ने थियो नि, त्यस्तै तनावै तनाव भन्ने छ। आज फोन गर्नुभयो गणेश गुरूङ माटेवानीबाट, सुमन गुरूङ राम बजारबाट। दुवैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु। र फेसबुक लाइभमा भने हामीलाई धेरैजना साथीहरूले सम्झिनुभयो, शिव, सूर्य, होइन त्यस्तै विष्णु, कृष्ण, गफाडी केटी, त्यस्तै सबैजना हुनुहुन्थ्यो। गजब गीत बज्यो ल, विमला छेत्रीको आवाज तपाईँको लागि छोड्दै आजको यो श्रृङ्खलाबाट सबिन अर्को श्रृङ्खलासम्मको लागि छुटिन्छु। यहाँहरूको दिन शुभ तरिकाले लाभ भएर बितोस्। जय होस्।
14: जन्मिएर बुझ्ने भाषी समस्याको ओइरो आउन थाल्यो जिन्दगीमा, पिरै पिरको पहिरो टाउकै ठोकी ढोगे।

0: मानव देश विखल तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेशन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू पोखरा।
5: फोन 061-590-162 590-163।
6: घुट्नु खुट्टु पियो या सिपमा रमायो,
7: अब गर दियो लाइकी चीजको हर्ने।
8: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
10: टाइम चेक।
11: यति बेला मध्याह्नको 12 बजेको छ।
12: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
13: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
1: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
0: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
2: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
0: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
0: सम्पर्क मोबाइल 9560-19218 9800-58-57-710।
4: ओहो नासर बे, कति छाबा डिजाइन बे मारे खाना खिनानी खानी तोला
5: खानै दिवा नासर बे, रूपाकोट ज्योति सुनचाँदी दुकान।

0: pula ditola.
1: Ngai siapa mara tokan pomona? Ngai presola ini cara cura raya, onti, homela, joka, tos, tigri, hartan, cene itu tuh ni. Jaga matra angi. Kaima kaima sama siap perdira mara cual tuh ibu senari belle cara kopi oce.
2: Hajar. Kini joko lainnya. छावा छावा छावा मारे डिजाइन गहना सही दी मो बिशा वा सुवल तो ये बिशा रूपाकोट ज्योति सुनसादी दुकान पोखरा महेंद्र पुलारी खोओ जो दुकान पोखरा महेंद्र पुलाई विशाल बाजार गेट गोलो धीताई पालिके चौके यहाँ क्यार मोहई
1: जगह मात्रा आंगी रूपाकोट ज्योति सुनसादी दुकाने घीस ताका पोखरा महेंद्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मोहई आसुम लिया दो
2: समुदाय रवा ताक्रीवा जाला जाति क्रीवा छतैरा नता खैमा दिलन चन्न यामो
1: तोय मिल तुई बिश्या रूपाकोट ज्योति सुनसादी दुकान महेंद्रपुल पोखरा संपर्क 061-5880-815 98-5-60-35-815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान नि भिम्द
3: बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाकोट
4: Admission are open.
5: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bazar Pokhara has been the trusted choice of our parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admission forms are available at this school. For more details,
4: phone 061-576-361, mobile 98461-57144.
5: Contact school administration, GEF Secondary School. Education for enlightenment.
6: डिजिटल ठगीबाट बचौं
5: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन् बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनु होला
6: ध्यान दिनु होला बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन
5: वित्तीय सचेतनाका लागि सांग्री Development Bank of Pahal.
7: 93.4

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्कमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड़कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-265-8-34-34।
6: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम।

0: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
1: सल्लाहकार
2: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
0: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
4: मम्मी गर्मी भयो के, चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्दे,
5: गर्मीमा नयाँ ट्विस्ट,
4: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
5: चिसो हर्दे।
6: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
7: शिखर इन्सुरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।
8: 93.4

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो स्थानीय रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता स्थानीय रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण प्रदर्शन। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
1: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्भमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-256-5-53-8-34।
5: महिन्द्रा ब्रान्डका कुनै पनि गाडी खरिद बिक्री तथा एक्सचेन्जका लागि विश्वासिलो एउटा नाम अग्नि आस्था प्राली। अग्नि आस्थामा गाडी बिक्री गर्दा पाइनेछ वैज्ञानिक मूल्यांकन विधि र बिना कुनै झन्झट बिक्री प्रक्रिया अनि उत्कृष्ट मूल्यांकन र तुरन्तै भुक्तानी। यदि तपाईँ आफ्नो महिन्द्राको पुरानो गाडी बेच्ने योजनामा हुनुहुन्छ र कहाँ बेच्दा राम्रो फाइदा हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने अग्नि आस्थामा ढुक्क भएर सम्पर्क गर्न सक्नुहुनेछ। साथै अग्नि आस्थामा गाडी बिक्रीसँगै महिन्द्राको गाडी खरिद समेत गर्न सकिनेछ। गाडी खरिदमा तपाईँले पाउनुहुनेछ थप वारेन्टी, निशुल्क सर्भिसिङ, सजिलो फाइनान्सिङ, दक्ष प्राविधिकद्वारा 200-point चेक जाँच भएको, मिटर छेडछाड नभएको र जेन्युन स्पेयर पार्ट सहितको नयाँ जस्तै गाडी। अग्नि आस्था प्राली तपाईँको सहज यात्राको सारथी। थप जानकारीका लागि सम्पर्क नम्बर 061-41-16-05, 98-20-114-952। अग्नि आस्था, विजयपुर पोखरा, अग्नि ग्रुप।
2: भर्ना खुल्यो
6: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
2: 21औं शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आरामदायक
7: स्थायी कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, विज्ञहरूद्वारा रुटिन बेस्ड आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको।
8: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सीसी क्यामेरा जडान गरिएको छ।
9: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ,
10: फोन 061-434-9000, मोबाइल 98-560-70-705।
11: हरेक स्पेन्डिङमा कलेक्टिङ पॉइंट्स

0: नेपाल टेक क्यूआरमा आबद्ध हुन आजै आफ्नो ब्याङ्क, वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आईपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।
1: गोयल मेटल इन्डस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: ਮੰਮੀ ਗਰਮੀ ਭਾਇ ਕੇ ਚੀ ਸੋ ਪਿਉ ਨਾ
1: ਪਿਉ ਨਾ ਲਾਈ ਚੀ ਸੋ ਉਠਾਉ ਹਰਦੇ
2: ਹਰਦੇ ਗਰਮੀ ਮਨਾਇਆ ਤੇ
1: ਰਿਫਰੈਸ਼ਮੈਂਟ ਬਾ ਨਿਊਟ੍ਰੀਸ਼ਨ ਮੀਟ
2: ਚੀ ਸੋ ਹਰਦੇ
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
4: तपाईको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै

0: आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू:
0: हृदयघात,
1: हाई ब्लड प्रेसर,
0: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
0: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
0: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
0: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
0: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
0: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी, महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: डिजिटल ठगीबाट बचौं।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
4: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3D TESA मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3D MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।
7: मम्मी, गर्मी भयो के, चिसो पिउनलाई चिसो उठाउ हर्लिक्स।
8: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
9: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
8: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
9: शिखर इन्सुरेन्सको सहकार्यमा
8: अस्पताल खर्च सहाराले गर्छ।
9: ई सेवा सबै सधैँ सँगै।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंसुरेन्स को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंसुरेन्स खुले जियौ
1: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
3: उपचार हुने समस्याहरू
4: हृदयघात
3: हाई ब्लड प्रेसर
4: हार्ट फेल
3: छातीको दुखाइ तथा थकान
4: मुटुको भल्भमा समस्या
3: मुटुको बाथ रोग
4: हाई ट्राइग्लिसेराइडिटिजी
3: मुटुको धड्कनमा अनियमितता
4: हाई कोलेस्ट्रोल
3: पेसमेकर राखेको वा राख्नु पर्ने
4: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 553 834

0: खै जन्मदाता दिनुस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
1: पहिला कसैले भनेनन्
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: सुवर्ण अवसर
7: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
6: उपचार हुने रोगहरू
7: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
6: अपरेसन पश्चात दुखाई कम हुने
7: उपचार गरेपछि छिटो निको हुने
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
7: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
8: फोन 061-590-162-590-163
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
10: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
11: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ
10: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
11: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513559928 विजिट www.landmarknepal.com
12: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2 शर्माजीको परिवार सबैले डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील

0: हजुर हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-74-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
3: थाहा छ।

0: टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोवेभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्ले
4: हर्ले गर्मीमा नयाँ ट्रिक
3: रिफ्रेशमेन्ट बार न्यूट्रिशन मिक्स
4: चिसो हर्ले।
5: होम केयर सेवा, होम केयर सेवा।
6: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
5: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
6: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
6: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
6: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856799277।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम चिसो
1: ए नानी आइपुग्यो आज त पहिलो जागिरको पहिलो महिनाको तलब खाएर आएकी होली नि मेरी छोरी
2: तलब खाएर होइन बाबा तलबले भविष्यलाई ढुक्क पारेर आएकी छु नि हो बाबा पहिलो महिनाको तलब पाउना साथ मैले आफ्नो जीवनलाई सुरक्षित बनाएकी छु सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन् नि भाइको लागि बाल भविष्य योजना तपाईँ र आमाको रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना अनि मेरो भविष्यको लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिलो तलबले सबैको लागि एकैचोटि गर्न सम्भव नै भएन त्यसैले अहिलेलाई आफ्नै जीवन सुरक्षित गरेर सुरु गरे
1: ठिक गर्यो छोरी आफैबाट सुरुवात गर्नुपर्छ हाम्रो पालामा त यस्तो सचेतना नै थिएन तर तिमीहरूको पुस्ताले त समय अनुसार स्मार्ट डिसिजनका साथ भविष्य सुनिश्चित गरी अघि बढ्न थालेछ
2: बाबाको अनुभव र मेरो सचेतना मिलेर हाम्रो परिवार अझै सुरक्षित हुन्छ नि हैन र बाबा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिँड्छ थप जानकारीका लागि हाम्रा

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
3: मम्मी गर्मी भयो के चिसो पिउन
4: पिउनलाई चिसो उठाउ हटे
3: हले गर्मीमा नयाँ ट्रिक
4: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
3: चिसो हले
5: ओहो नासर बे कति छाब डिजाइन बे मारे गन किन नि खनि तोला
6: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलाडी तोला
5: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्यार चुरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनाइ तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिङ ओछे
6: हजुर किने झोको लाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
5: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
6: समुदाय रबा ताक रिबा ज्याल जाति कृबा छतैरा नत खैमा बिलन चन्नै यामो
5: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-8-15 98-565-35-8-15 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा त तान नि भिम्द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाकोट।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
0: सुत्केरी नवजात शिशु को हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-9972-77।
2: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
3: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाइ।
3: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू,
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाइ तथा थका,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
7: माउन्ट अन्नपूर्ण माविको भर्ना सम्बन्धी सूचना।
8: विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा तीन नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा प्ले ग्रुपदेखि कक्षा 9 सम्म शैक्षिक सत्र 2083 को लागि नयाँ भर्ना खुलियो।
7: विद्यालयका विशेषताहरू: शहरको केन्द्रबिन्दुमा अवस्थित आफ्नै सुविधा सम्पन्न भौतिक पूर्वाधार,
8: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
7: आधुनिक शिक्षण विधिको प्रयोग,
8: गायन नृत्य तथा संगीतका कक्षाहरू,
7: खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू,
8: व्यावहारिक तथा प्रयोगात्मक शिक्षणमा जोड,
7: गरिब तथा जिम्मेदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था।
8: सम्पर्क माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा 3 नदीपुर बीसी मार्ग।
7: फोन नम्बर 061570718, मोबाइल 98463323636, इमेल info@mass.edu.np। लभ टु लर्न, लिभ टु सर्भ।
9: मम्मी गर्मी भयो के चिसो पिउना
10: पिउनालाई चिसो उठाउ हले
11: हले गर्मीमा नयाँ ट्रिक
10: रिफ्रेशमेन्टमा न्युट्रिस।

0: घरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: मम्मी गर्मी भयो के, चिसो पिउ न, चिसो उठाउ हटे, गर्मीमा नयाँ ट्रिक, रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स, चिसो हटे।
3: भर्ना खुल्यो
4: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
3: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आराम कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
5: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सीसी क्यामेरा जडान गरिएको छ।
4: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय माबी पोखरा 15 नयाँ गाउँ,
6: फोन 01634349000, मोबाइल 98560705।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम को।
1: अब आयो है राष्ट्रिय वाणिज्य बैंक लिमिट को सुव्यवस्था। अब घरमा पठाउनुस् पैसा,
2: हटाउनुस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईको परिवारको खाँचो हामीले बुझ्यौ रीति।
1: सदरमुकाम गाउँगाउँमा छन् शाखा हरेक ठाउँमा। तपाईको पैसाको यात्रा हामीले देखाउने बाटो। राष्ट्रिय वाणिज्य बैंक लिमिट, विश्वास र गर्वको नातो।
2: राष्ट्रिय वाणिज्य बैंक, तपाईको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
0: विस्तृत जानकारीको लागि
2: 061-5673-61 98461-5744 98460-1796
0: संस्थापक प्राचार्य जीईएफ गिफ सेकेन्डरी इङ्ग्लिस स्कुल स्ट्रिट नम्बर 5 पोखरा 9 नयाँ बजार
3: होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: माउन्ट अन्नपूर्ण माविको भर्ना सम्बन्धी सूचना।
4: विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा तीन नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा प्ले ग्रुपदेखि कक्षा 9 सम्म शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलियो।
3: विद्यालयका विशेषताहरू: शहरको केन्द्रबिन्दुमा अवस्थित आफ्नै सुविधा सम्पन्न भौतिक पूर्वाधार,
4: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
3: आधुनिक शिक्षण विधिको प्रयोग,
4: गायन नृत्य तथा संगीतका कक्षाहरू,
3: खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू,
4: व्यावहारिक तथा प्रयोगात्मक शिक्षणमा जोड,
3: गरिब तथा जिहेन्दार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था।
4: सम्पर्क माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा तीन नदीपुर बीसी मार्ग।
3: फोन नम्बर 061570718, मोबाइल 9843632836, इमेल info@mass.edu.np। लभ टु लर्न, लिभ टु सर्भ।
1: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा,
2: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061411777, मोबाइल 9856899277।
6: खुट्टू खुट्टू पियो या सिप मा रमायो, अब गर्दी लाइक किंग चीसो हर्डी, वाट चीसो हर्डी,
7: गर्मी हैन रिफ्रेशमेंट संगै न्यूट्रिशन दीना आयो मौसम चीसो हर्डी।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-5-91-728, मोबाइल 98-560-27-29।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स,
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
4: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
5: एक्सेलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा, फोन 061-588-364, 580-725।

0: कोलगेट मैक्स फ्रेश निंद्रा भगाओ ताजगी जगाओ।
1: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: फिस्टल आइबेर केन्द्रमा जाऊ, अब बाजोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
5: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
6: यसो बसी बियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
5: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
6: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजीब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
5: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
6: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
5: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाई तथा थकान,
9: मुटुको भल्भमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नुपर्ने,
9: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
10: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
4: आहा,
11: कस्तो मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
12: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
13: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
14: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
15: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
14: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
15: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
16: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
14: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
15: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
14: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
17: सुवर्ण अवसर।
18: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
17: उपचार हुने रोगहरू
18: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
17: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
18: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
17: अपरेसन पश्चात दुखाइ कम हुने,
18: उपचार गरेपछि छिटो निको हुने,
17: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
18: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा,
2: फोन 061-592-162, 592-163।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

0: सुन न, हामी कति दिन यसरी लुकेर भेट्ने होला है?
1: बरु हामी सर्दैन, त्यहाँ त छुट्टी संसार हुन्छ नि।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
0: पोखरा ग्रामरी स्कूल उज्जवल भविष्यको सही शुरुआत।
1: पोखरामा अनुशासन मूल्य र गुणस्तरीय शिक्षाको नयाँ गन्तव्य पोखरा ग्रामर स्कूल वेबसाइटमा अब सञ्चालनमा।
0: फिस्टेल समूहद्वारा व्यवस्थापन,
1: आधुनिक प्रविधि र अनुभवी शिक्षक,
0: स्टेम र अनुसन्धानमा आधारित सिकाइ,
1: जापानी अनुशासन, समय पालन र आत्म जिम्मेवारी,
0: कला संगीत योग माइन्डफुलनेस र मार्शल आर्ट।
1: नयाँ शैक्षिक सत्र 2083 का लागि कक्षा 9 सम्म भर्ना खुल्ला।
0: स्थान पोखरा 17 ड्याम साइड, फिस्टेल एकाडेमीको पुरानो परिसर। सम्पर्क 97-135-45-357।
1: पोखरा ग्रामर स्कूल सिकाइ मात्र होइन जीवनको तयारी।
3: फिस्टेल आइबेप केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेप केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइभीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424-9804-46-525।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: मम्मी गर्मी भयो के चिसो पिउना
2: पिउनालाई चिसो उठाउ हरले
1: हरले
3: गर्मी मनाया त्यै
2: रिफ्रेशमेन्ट मा न्यूट्रिशन मिस
3: चिसो हरले
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834

0: Colgate Max Fit. Mintra Bhagao. Tazgi Zagao.
1: Ramudai, परिवारे लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
2: यसो बसी बियालो पनि हुन्छ डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको
1: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
3: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
1: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
1: सम्पर्क मोबाइल 9556019218 9808557710 होम केयर सेवा होम केयर सेवा
4: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
1: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
4: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
4: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार फोन 061411777 मोबाइल 9856799277
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: अनि कति बेला बस्नुहुन्छ डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
4: अरू होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
3: किन एएसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98012-35444
5: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 98560-027-29।
2: हरेक

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालको नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
5: विस्तृत जानकारीको लागि
8: 061-567-94-144-97-460-97-4-60-1-97-7-96
5: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
9: डिजिटल ठगीबाट बचौं।
10: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
9: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
10: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
11: मम्मी गर्मी भयो के, चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्ले,
12: हर्ले गर्मीमा नयाँ ड्रिंक,
11: रिफ्रेशमेन्टमा न्यूट्रिशन मिक्स, चिसो हर्ले।
13: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा।
14: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
13: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने। छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
14: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
9: होम केयर सेवा, होम केयर सेवा।
10: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
14: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
10: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
14: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
10: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
14: सुत्केरी नवजात शिशुको हेरचाह,
10: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
14: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
10: डाक्टर ल्याब सेवा,
14: औषधि डेलिभरी सेवा,
10: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77।
12: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
12: उपचार हुने समस्याहरू
6: हृदयघात,
12: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
12: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
12: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
12: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
12: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
12: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
12: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2-65-53-834।

0: नेपाल राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: तपाईको शिक्षा हाम्रो जिम्मेवारी।
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको साथ बनाऊ उज्जवल भविष्यको तयारी।
4: आवश्यक रकमका लागि सहज प्रक्रिया। राष्ट्रिय वाणिज्य ब्याङ्कमा रु 5 लाखदेखि 1 करोडसम्मको पाउनुहोस् कर्जा सुविधा।
3: अब नलिनु चिन्ता, न कुनै डर।
2: शिक्षित बनी बनौ आत्मनिर्भर। शिक्षित बनी आमा बुबाको मुहार बनाउनुहोस् हँसिलो।
3: हामी छौ तपाईको साथ, बनाउनु तपाईको आत्मबल बलियो।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको साथ पाउनुहोस् सजिलो सलुसन।
3: अब पढाइका लागि पैसाको नो टेन्सन।
2: शैक्षिक खर्च तथा शुल्क, हवाई टिकट, खाना, मसलन्द आदि खर्चको 80% गर्छ ब्याङ्कले कभर। निर्धक्क भएर गर्नु आफ्नो आमा बुबाको सपना साकार र सबै रहर।
3: समय बचत, प्रक्रिया सहज।
2: राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।

0: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम सहरको।
1: 93.4 घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट

0: मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: माउन्ट अन्नपूर्ण माविको भर्ना सम्बन्धी सूचना।
4: विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा 3 नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा प्ले ग्रुपदेखि कक्षा 9 सम्म शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलियो।
3: विद्यालयका विशेषताहरू: शहरको केन्द्रबिन्दुमा अवस्थित आफ्नै सुविधा सम्पन्न भौतिक पूर्वाधार,
4: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
3: आधुनिक शिक्षण विधिको प्रयोग,
4: गायन नृत्य तथा संगीतका कक्षाहरू,
3: खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू,
4: व्यावहारिक तथा प्रयोगात्मक शिक्षणमा जोड,
3: गरीब तथा जिहेन्दार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था।
4: सम्पर्क माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा 3 नदीपुर बीसी मार्ग।
3: फोन नम्बर 061570718, मोबाइल 9843632336, इमेल info@mass.edu.np। लभ टु लर्न, लिभ टु सर्भ।
5: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
6: सल्लाहकार
7: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
5: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
8: भर्ना खुल्यो।
9: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कूलदेखि कक्षा 9 सम्म भर्ना खुलिसकेको छ।
10: हाम्रा विशेषताहरू:
9: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा, फोन 061574513552976। पुनश्च विद्यालय प्रशासन बिहान 9 बजेदेखि पूर्वाह्न 4 बजेसम्म खुला रहने जानकारी गराउँदछौ।
11: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि सिमलचौर पोखरा।
12: सुवर्ण अवसर।
13: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
12: उपचार हुने रोगहरू:
13: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
12: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
13: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
12: अपरेशन पश्चात दुखाइ कम हुने,
13: उपचार गरेपछि छिटो निको हुने,
12: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
13: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061 590 162 590 163।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: पोखरा ग्रामर स्कूल उज्जवल भविष्यको सही शुरुआत
3: पोखरामा अनुशासन मूल्य र गुणस्तरीय शिक्षाको नयाँ गन्तव्य पोखरा ग्रामर स्कूल डेमसाइटमा अब सञ्चालनमा
2: फिस्टेल समूहद्वारा व्यवस्थापन
3: आधुनिक प्रविधि र अनुभवी शिक्षक
2: स्टेम र अनुसन्धानमा आधारित सिकाई
3: जापानी अनुशासन समय पालन र आत्मा जिम्मेवारी
2: कला संगीत योग माइन्डफुलनेस र मार्शल आर्ट
3: नयाँ शैक्षिक सत्र 2083 का लागि कक्षा 9 सम्म भर्ना खुल्ला
2: स्थान पोखरा 17 ड्याम साइड फिस्टेल एकाडेमीको पुरानो परिसर सम्पर्क 97135453
3: पोखरा ग्रामर स्कूल सिकाइ मात्र होइन जीवनको तयारी

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापक द्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ
2: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
0: Ghar hos ya office, hotel hos ya restaurant, chito ra bharpardo internet sewa, Pokhara Internet, Pokhara ko brand. 25 वर्षको विश्वास गति सहपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
4: ए बुढा हामीले लघु वित्तबाट लिएको ऋण त मिना हुने भएछ नि
5: होइन कसले भन्यो
4: गाउँभरि हल्ला चलिरहेछ त
5: अरे हल्लाको पछि लागेर नि हुन्छ कै कागले कान लग्यो भन्दैमा
4: कागको पछि लाग्ने त
5: एकचोटि त्यो दिन सम्झौ त बुढी हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी
4: कस्तो मान्छे नै कुरा गर्यो बुढा खोला तरेपछि लौ

0: त भएन नि, हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
1: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नु भन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
0: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
2: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
3: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने दिप्रोक्सको उद्देश्य।
2: दिप्रोक्स लघु वित्तीय संस्था लिमिटेड।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्कमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड़कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5534-34।
7: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हरले, हरले गर्मीमा नयाँ ट्रिक रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स

मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम स्वाभाविकको।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
5: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन एएसी लाइट ब्रिक नै?
5: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तो रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट, एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35444।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0615901625961363।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 0615917828, मोबाइल 9956007729।

0: ಕಾಂಪೌಂಡ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ.
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला. काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला. पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा. ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 9853555928. विजिट www.landmarknepal.com.
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्. नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन. विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर. थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530.
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो.
5: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ. भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ.
4: विस्तृत जानकारीको लागि
5: 0761-5736-98-41-94-60-97-460-1690.
4: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार.
6: डिजिटल ठगीबाट बचौ.
7: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला.
6: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन.
7: वित्तीय सचेतनाको लागि शांग्रीला डेभलपमेन्ट बैंकको पहल.
8: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हर्ले
9: हर्ले गर्मीमा नयाँ ड्रिंक
8: रिफ्रेशमेन्ट पार्क न्यूट्रिशन मिक्स
9: चिसो हर्ले.
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना.
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला.
4: उपचार हुने समस्याहरू
10: हृदयघात,
4: हाई ब्लड प्रेसर,
10: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
10: मुटुको भल्भमा समस्या,
4: मुटुको बाथ रोग,
10: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
10: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
10: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
11: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म.
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ.
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 0167-587-253-5338-34.
12: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स.
13: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन. सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज. न कुनै फाइनेन्सियल तनाव, न त क्यासकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट.
12: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
13: शिखर इन्स्योरेन्सको सहकार्यमा
12: अस्पताल खर्च सहाराले गर्छ.
13: ई सेवा सबै सधैँ सँगै.
14: भर्ना खुल्यो।
5: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
14: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आरामदायी कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
15: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सीसी क्यामेरा जडान गरिएको छ।
5: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ,
16: फोन 0164349000, मोबाइल 98560705।

0: ऑन पॉइंट संघ सदैव रिवॉर्डेड।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
0: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856997277।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्विस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: नेपालीको गौरव,
5: नेपालीको पहिचान,
4: पालिखले ढाका टोपी
5: जसले शिरको शोभा बढाउँछ,
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
6: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल,
4: पालिखले ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा, फोन 526483।
5: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
4: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी।
7: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्ले
8: हर्ले,
7: गर्मीमा नयाँ ड्रिङ्क रिफ्रेसमेन्ट बार न्युट्रिसन मिक्स
8: चिसो हर्ले।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
3: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
4: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
5: थाहा छ
6: सल्लाहकार के अरे के अचेल
5: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
4: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
3: मम्मी गर्मी भयो के चिसो पिउ न
4: पिउ न लाई चिसो उठाउ हर्ने
3: हर्ने गर्मी मनाया ट्रिक
4: रिफ्रेशमेंट बा न्यूट्रिशन मीट
3: चिसो हर्ने
5: पोखरा ग्रामर स्कूल उज्जवल भविष्य को सही शुरुआत
6: पोखरा में अनुशासन मूल्य र गुणस्तरीय शिक्षा को नया गंतव्य पोखरा ग्रामर स्कूल डेमसाइट में अब संचालन में
5: फिस्टेल समूह द्वारा व्यवस्थापन
6: आधुनिक प्रविधि र अनुभवी शिक्षक
5: स्टीम र अनुसंधान में आधारित सिकाई
6: जापानी अनुशासन समय पालन र आत्मा जिम्मेवारी
5: कला संगीत योग माइंडफुलनेस र मार्शल आर्ट
6: नया शैक्षिक सत्र 2083 का लागि कक्षा 9 सम्म भर्ना खुल्ला
5: स्थान पोखरा 17 ड्याम साइड फिस्टेल एकेडेमी को पुरानो परिसर सम्पर्क 97135453
6: पोखरा ग्रामर स्कूल सिकाइ मात्र होइन जीवनको तयारी।
7: हेलो
8: हजुर नमस्कार।
7: हेलो
8: नमस्कार काका सुन्नु भएन?
7: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
8: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
7: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
8: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
8: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
7: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
8: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
7: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433

0: 342-433-640.
1: घुट्टू खुट्टू पियो या सिर्फ मरम आयो
2: अब गाड़ी लाइकी चीज तो होली
3: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्भमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2665-5384-834।
7: होम केयर सेवा, होम केयर सेवा,
8: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
7: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
7: सुत्केरी नवजात शिशुको हेरचाह,
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
7: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
8: डाक्टर ल्याब सेवा,
7: औषधि डेलिभरी सेवा,
8: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98569-2-77।
9: भर्ना खुल्यो
10: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
9: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
10: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सीसी क्यामेरा जडान गरिएको छ। विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ,
9: फोन 061-434-900, मोबाइल 98-560-70-705।
11: घरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
12: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
11: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
12: शिखर इन्स्योरेन्सको सहकार्यमा
11: अस्पताल खर्च सहाराले गर्छ।
12: ई सेवा सबै सधैँ सँगै।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो,
10: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
7: विस्तृत जानकारी को लागी
10: 061-573-61-9461-5744 98460-61-7690
7: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेंडरी इंग्लिश स्कूल स्ट्रीट नंबर 5 पोखरा 9 नया बाजार
8: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
0: सर्टिफिकेट इन डेन्टल साइन्स
13: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी
0: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
13: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने
0: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला
13: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन
8: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ
13: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364, 580-725.

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: मम्मी गर्मी भाई के चीसो पीना पीना लाई चीसो उठाओ हटे गर्मी मनाया ड्रिंक रिफ्रेशमेंट बार न्यूट्रिशन मिक्स चीसो हटे
2: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30
1: घुट्यो खुट्टो पियो या सिपमा रमायो अब गर्मी लागि चिसो हुने चिसो हुने गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चिसो हुनेको
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
4: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
3: किन एएसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ फोन 01-591-3596-98-092-35-444
5: पोखरा ग्रामर स्कूल उज्जवल भविष्य को सही शुरुआत
6: पोखरामा अनुशासन मूल्य र गुणस्तरीय शिक्षा को नया गंतव्य पोखरा ग्रामर स्कूल रेमसाइट मा अब संचालन मा
5: फिस्टेल समूह द्वारा व्यवस्थापन
6: आधुनिक प्रविधि र अनुभवी शिक्षक
5: स्टेम र अनुसन्धान मा आधारित सिकाई
6: जापानी अनुशासन समय पालन र आत्मा जिम्मेवारी
5: कला संगीत योग माइन्डफुलनेस र मार्शल आर्ट
6: नयाँ शैक्षिक सत्र 2083 का लागि कक्षा 9 सम्म भर्ना खुल्ला
5: स्थान पोखरा 17 ड्याम साइड फिस्टेल एकेडेमी को पुरानो परिसर सम्पर्क 97-135-45-357
6: पोखरा ग्रामर स्कूल सिकाइ मात्र होइन जीवनको तयारी
7: माउन्ट अन्नपूर्ण माविको भर्ना सम्बन्धी सूचना
8: विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा 3 नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा प्ले ग्रुपदेखि कक्षा 9 सम्म शैक्षिक सत्र 2083 को लागि नयाँ भर्ना खुलियो
7: विद्यालयका विशेषताहरू शहरको केन्द्रबिन्दुमा अवस्थित आफ्नै सुविधा सम्पन्न भौतिक पूर्वाधार
8: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
7: आधुनिक शिक्षण विधिको प्रयोग
8: गायन नृत्य तथा संगीतका कक्षाहरू
7: खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू
8: व्यावहारिक तथा प्रयोगत्मक शिक्षणमा जोड
7: गरिब तथा जुहेन्दार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था
8: सम्पर्क माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा 3 नदीपुर बिसी मार्ग
7: फोन नम्बर 01-5705-718 मोबाइल 98-463-32-836 इमेल info@mass.edu.np लभ टु लर्न लिभ टु सर्भ
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
1: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हटे गर्मीमा नयाँ ड्रिंक रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स चिसो हटे
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू
6: हृदयघात,
9: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
9: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
10: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
11: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम भर्ना खुल्यो।
1: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
0: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
1: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सीसी क्यामेरा जडान गरिएको छ। लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ।
2: फोन 0164349000, मोबाइल 9856070705।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0615917728, मोबाइल 9856007729।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
5: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
6: बाफ्रे,
5: अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
5: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
7: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: ओहो नासर बे, कति छ्याबा डिजाइन बे मारेगा न किन नि खनि तोला
6: खनाई दिवा ना सर्वे रूपाकोट ज्योति सुनचाती दुकान महेन्द्र पुलाडी टोला
11: ए नई स्याबा मार दोकान पो मोना नई प्रेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई भिस्यानारी बेल्ले छ्याबा पोपिम ओछे
6: हजुर तिमी झोको लाइनी छाबा छाबा छाबा मारे दिजान गहना सैदी मिशा वा चुबल दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
11: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
6: समुदाय रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा न त खैमा बिलन चन्ने यामो
11: तोय निल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-568-15 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा त तान नि भिम्द
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
13: पोखरा युनाइटेड एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना
14: पोखराकै रमणीय स्थल भद्रकाली मार्गमा अवस्थित एवं मर्यादित वातावरणमा पढाइ हुने
15: यस पोखरा युनाइटेड एकेडेमीमा शैक्षिक सत्र 2083 का लागि प्री नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खोलिरहेको जानकारी गराउँदछौ
13: फर्म वितरण भइरहेको छ अभिभावक तथा विद्यार्थीहरूले चाहेको अवस्थामा फर्म भरि तत्काल इन्ट्रान्स दिन सक्नेछन्
14: हाम्रा विशेषताहरू
13: बाल मैत्री विद्यालय भवनका साथै कक्षा कोठाको व्यवस्था
14: सुविधा सम्पन्न कक्षा कोठा एवं अत्याधुनिक प्रयोगशालाहरू
13: स्वच्छ तथा शान्त वातावरणमा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने
14: अतिरिक्त क्रियाकलापको साथै छात्र छात्राहरूका लागि छुट्टा छुट्टै छात्रावासको व्यवस्था
13: पोखरा नगर क्षेत्र भरि यातायातको सुविधा भएको
16: सम्पर्क पोखरा युनाइटेड एकेडेमी
15: फोन 061-552-4091-578-877 मोबाइल नम्बर 98-560-20059
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
17: होम केयर सेवा होम केयर सेवा
18: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
17: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
18: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
17: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
18: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
17: सुत्केरी नवजात शिशुको हेरचाह
18: क्यान्सर सर्जरी राहतकारी हेरचाह
17: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
18: डाक्टर ल्याब सेवा
17: औषधि डेलिभरी सेवा
18: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-89-277
19: पोखरा ग्रामर स्कूल उज्जवल भविष्यको सही शुरुआत
20: पोखरामा अनुशासन मूल्य र गुणस्तरीय शिक्षाको नयाँ गन्तव्य पोखरा ग्रामर स्कूल डेमसाइटमा अब सञ्चालनमा
19: फिस्टेल समूहद्वारा व्यवस्थापन
20: आधुनिक प्रविधि र अनुभवी शिक्षक
19: स्टेम र अनुसन्धानमा आधारित सिकाइ
20: जापानी अनुशासन समय पालन र आत्म जिम्मेवारी
19: कला संगीत योग माइन्डफुलनेस र मार्शल आर्ट
20: नयाँ शैक्षिक सत्र 2083 का लागि कक्षा 9 सम्म भर्ना खुल्ला
19: स्थान पोखरा 17 ड्याम साइड फिस्टेल एकाडेमीको पुरानो परिसर सम्पर्क 97-135-45-357
20: पोखरा ग्रामर स्कूल सिकाइ मात्र होइन जीवनको तयारी
0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
21: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
21: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 01605901625

0: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्विस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752 छ।
1: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9856019218 9808557710।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।

0: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
1: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
0: नेपाल आदिवासी जनजाति महासंघ
2: न्यू ग्यालेक्सी मावि नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना, शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढ़ाई हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सीमित सिटका लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा,
3: फोन 061-570-2107-585-307।
2: Be the Galaxians, be the different, dedicated to academic excellence since 1994.
4: Uhu la,
5: la la la, la morning kya ho?
4: Yeh toh rogati rogat bo, chhamo toh kisse yerna ni sokdi na.
5: Teri ka, kus toh zebra cross baato baato kaatu parre, kahan beach baato bo baato kaate ko.
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
6: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
9: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको छ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
5: टाइम चेक।
6: यति बेला साँझको 6 बजेको छ।
7: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्रीको अनुपस्थितिले राज्य व्यवस्था समिति अनिर्णयको बन्दी बनेको कांग्रेसको आरोप, तत्काल निकास दिन सरकारको ध्यान आकर्षण। नीति तथा कार्यक्रमले विद्यमान गम्भीर प्रश्नहरूको उत्तर दिन नसकेको एमाले संसदीय दलका नेता थापाको भनाई, अध्यादेश जारी गरिनु लोकतन्त्रका लागि सुखद नभएको उल्लेख। सुकुम्बासी र निमुखा वर्गलाई विकासका बाधकका रूपमा नहेर्न प्रचण्डको सरकारलाई आग्रह। सुकुम्बासीलाई विकासको अवरोधक ठान्ने दृष्टिकोण स्वीकार्य नहुने चेतावनी। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको महाधिवेशन पक्रामा जारी, अध्यक्षमा दुईजनाको उम्मेद्वारी भोटिङ मेसिन मार्फत भोलि मतदान हुने। पोखराका आयुर्वेद अस्पतालमा अनुगमन, गैर कानूनी औषधि छ्यापछ्याप्ती भेटियो। इजरायलले अक्टोबर 7 को आक्रमणमा संलग्नलाई सजाय दिने कानून पारित। थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा जेलमुक्त र नेपालको एटोलीले भारतको उत्तराखण्डमा हुने उत्तराखण्ड गोल्ड कप खेल्ने। अब समाचार विस्तारमा सुन्नुहोस्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका कारण राज्य व्यवस्था तथा सुशासन समितिको काम कार्यवाही ठप्प भएको आरोप लगाएको छ। कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले गृह मन्त्रालय सम्हाल्ने मन्त्री वा प्रधानमन्त्रीको अनुपस्थितिको कारण समितिको बैठक बस्न नसकेको बताउनु भएको हो। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले देशमा विकसित पछिल्ला दर्दनाक घटनाहरूका विषयमा संसदमा प्रश्न उठाउनुपर्ने अवस्था रहे भने सम्बन्धित मन्त्रीको अभावमा समिति अनिर्णयको बन्दी बनेको उल्लेख गर्नुभयो। समितिका सभापतिले बैठकका लागि पटक पटक आग्रह गरे पनि सम्बन्धित मन्त्रालयको नेतृत्व नहुँदा आफूहरू सहभागी हुन नसकेको कांग्रेस संसदीय दलका नेता आङदेम्बेको भनाई छ। प्रधानमन्त्रीको कार्यव्यस्तता र अनुपस्थितिले समितिको बैठकमा अवरोध सिर्जना भएको भन्दै उहाँले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाउनुभयो। एउटा महत्वपूर्ण मन्त्रालयमा मन्त्री समेत नियुक्त गर्न नसक्ने सरकारले नागरिकका गम्भीर समस्या र जिम्मेवारीलाई कसरी सम्बोधन गर्छ भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो। उहाँले भन्नुभयो, देशमा घटेका विभिन्न घटनाका सम्बन्धमा हामीले समितिमा प्रश्न उठाउनुपर्नेछ, तर जवाब दिने मन्त्री नै हुनुहुन्न। यदि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै छ भने उहाँ आफै समितिमा उपस्थित हुनु पर्यो, अन्यथा तत्काल गृहमन्त्री नियुक्त गरिनुपर्छ। सांसदहरूले राखेको चासोमा नागरिकको अभिव्यक्ति लुकेको भनी चर्चा गर्दै नेता आङदेम्बेले समितिलाई बढ़को संवेदनशीलतामाथि प्रश्न उठाउनुभयो। एउटा महत्वपूर्ण मन्त्रालयमा मन्त्री समेत नियुक्त गर्न नसक्ने सरकारले नागरिकका गम्भीर समस्या र जिम्मेवारीलाई कसरी सम्बोधन गर्छ भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो।

को ध्यान आकर्षण गराउनुभयो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमले विद्यमान अवस्थाका प्रश्नको उत्तर दिन नसकेको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा नेता बादलले निर्धारित संसदको अधिवेशन स्थगित गरी 8 वटा अध्यादेश जारी गरिनु लोकतन्त्रको लागि सुखद नभएको बताउनुभयो। ऋण लिएर विकास नहुने भएकाले नीति तथा कार्यक्रमलाई परिवर्तन आवश्यक रहेको उहाँको भनाइ थियो। तत्कालीन राजनैतिक दलहरूको कमजोरीको कारण स्थापित नयाँ दलले नागरिकको आकांक्षा पूरा गर्नुपर्नेमा जोड़ दिँदै उहाँले सरकारको पछिल्लो गतिविधिले त्यस्तो लक्षण नदेखाएको टिप्पणी गर्नुभयो। नेता थापाले सरकारको नीति तथा कार्यक्रमले देशको समग्र विकास, स्थायी शान्ति र लोकतन्त्रको रक्षा गर्न नसकेको आरोप पनि लगाउनुभयो। पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गरीब सुगमवासी र निमुखा वर्गलाई विकासको बाधकका रूपमा नहेर्न सरकारलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा संयोजक प्रचण्डले गरीब र सुगमवासीलाई विकासको अवरोधक ठान्ने सरकारको दृष्टिकोण स्वीकार्य नहुने चेतावनी दिनुभयो। उहाँले बिना योजना र पूर्व तयारी जबरजस्ती सुगमवासी बस्ती खाली गराउने कार्यले देशको मुहार नफेरिने भन्दै वैज्ञानिक र व्यवस्थित माध्यमबाट भूमि सम्बन्धी समस्याको हल गरिनुपर्नेमा जोड़ दिनुभयो। गरीब मजदूर किसान र निमुखा वर्गले गणतन्त्र स्थापनामा ठूलो योगदान दिएको भन्दै उनीहरूलाई न्याय दिनु सरकारको प्रमुख जिम्मेवारी भएको प्रचण्डको भनाइ छ। उहाँले भन्नुभयो, म सरकारसँग आग्रह गर्न चाहन्छु, गरीबहरू समृद्धिका बाधक होइनन्, सुगमवासीहरू विकासका अवरोधक होइनन्। बिना कुनै योजना, बिना कुनै पूर्व जानकारी जबरजस्ती बस्ती खाली गरेर देशको मुहार फेरिन्न, जसको कोही हुन्न उसको सहारा राज्य बन्नुपर्छ भनेर नै नेपाली नागरिकले लामो लड़ाई लड़ेर संविधानमा आवासको अधिकार र गरीबको अधिकार लेख्न सफल भएको हो। नागरिकलाई उठीवास लगाएर बिचल्लीमा पारेर लोकतन्त्रको सर्भिसिङ हुनै सक्दैन, यसमा सरकारले पुनर्विचार गरोस् उहाँले भन्नुभएको छ। पोखरामा संचालित आयुर्वेद अस्पताल क्लिनिकमा गैर कानूनी तथा गुणस्तरहीन औषधि निर्वाध रूपमा बिक्री वितरण भइरहेको पाइएको छ। जिल्ला प्रशासनकारले कास्कीको नेतृत्वमा आज गरिएको अनुगमनका क्रममा पोखरा महानगरपालिका 10 बुद्धचोक क्षेत्रमा रहेका आयुर्वेद अस्पताल र क्लिनिकमा त्यस्ता औषधि छ्यापछ्याप्ती भेटिएका हुन्। औषधि व्यवस्था विभागबाट स्वीकृत नलिएका र म्याद गुज्रिएका औषधि बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले जानकारी दिनुभएको छ। अधिकांश अस्पताल र क्लिनिकमा गैर कानूनी औषधि बिक्री वितरण भइरहेको पाइएको छ। उहाँले भन्नुभएको छ, आयुर्वेद उपचारको नाममा विकृति मौलाउँदै गएपछि अनुगमनमा कड़ाई गरिएको हो, गलत गर्नेलाई कानून अनुसार कार्यवाही हुन्छ। अनुगमनका क्रममा तोकिएको मापदण्ड पूरा नगरेका, दर्ता नवीकरण नभएका, दररेट नराखेका चिकित्सक र स्वास्थ्यकर्मीलाई नियुक्ति पत्र नदी काममा लगाएका अस्पताल तथा क्लिनिकलाई आवश्यक कागज पत्र सहित बुधबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको सहायक प्रमुख जिल्लाधिकारी बरालले बताउनु भएको छ। संचालन अनुमति पत्र नदेखिएपछि फेमिली आयुर्वेदिक क्लिनिकलाई बन्द गराई आवश्यक प्रक्रिया पूरा गरी अनुमति पत्र लिन सचेत गराइएको उहाँको भनाइ छ। अनुगमन टोलीमा रहनुभएका गण्डकी आयुर्वेद अस्पतालका चिकित्सक विपिन बन्धु आचार्यले औषधि व्यवस्था विभागबाट अनुमति नलिए उत्पादन गरिएका कुनै पनि औषधि बेच्न नपाइने बताउनुभयो। कानूनी मान्यता नपाएका र गुणस्तरहीन आयुर्वेद औषधि बजारमा भित्रिने गरेको छ। औषधि किन्ने बेलामा अस्पताल स्वयं सचेत हुनुपर्छ उहाँले भन्नुभएको छ। औषधि व्यवस्था विभागमा दर्ता छैन निश्चित गरेर मात्र औषधि खरिद गर्नुपर्छ, किनकि क्लिनिक र फार्मेसीहरूमा आयुर्वेद विषयको ज्ञान नै नभएका व्यक्तिले औषधि बिक्री गर्ने गरेको समेत पाइएको चिकित्सक आचार्यले बताउनुभएको छ। पोखरामा हेल्दी होम्सका कविराज अस्मिना बन्जराले अनुमति नलिए आयुर्वेद औषधि उत्पादन र बिक्री वितरण गर्ने कम्पनीलाई राज्यले कार्यवाहीको दाउरामा ल्याउनुपर्ने बताउनुभयो। कतिपय कम्पनीले औषधि व्यवस्था विभागमा दर्ता छ भनेर झुक्क्याउन सक्छन्, अबदेखि अस्पताल र क्लिनिकहरू यसमा सचेत हुनुपर्छ उहाँले भन्नुभएको छ। धेरैजसो आयुर्वेद अस्पताल र क्लिनिक पोखरा 10 बुद्धचोक, अमरसिंह चोक लगायतका क्षेत्रमा सञ्चालित छन्। अस्पताल भनेर सञ्चालन गरे पनि कतिपयमा अस्पतालको न्यूनतम पूर्वाधार पनि नरहेको पाइएको अनुगमनमा सहभागी उपभोक्ता मंच कास्कीका सचिव कमल पौडेल अथकले बताउनुभएको छ। अनुगमनलाई थप कड़ाई गर्दै दोषी भेटिएका जो कोहीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ छ। यस्तै मापदण्ड विपरीत अनावश्यक रूपमा होर्डिङ बोर्ड राखिएका क्लिनिकलाई त्यस्ता बोर्ड तत्काल हटाउन भनिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बुद्धचोकको नेचर केयर आयुर्वेद अस्पताल, साधन आयुर्वेद क्लिनिक, आरोग्य होमियो फार्मेसी, आरोग्य होमियोप्याथिक अस्पताल, पञ्चम आयुर्वेद, पोखरा हेल्दी होम्स, रश्मी आयुर्वेद क्लिनिक र फेमिली आयुर्वेदिक क्लिनिकको अनुगमन गरिएको थियो। अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका, गण्डकी आयुर्वेद अस्पताल, प्रादेशिक जनस्वास्थ्य केन्द्र, वडा प्रहरी कार्यालय बैदाम, उपभोक्ता मंचका प्रतिनिधि लगायत संचारकर्मीको सहभागिता रहेको थियो।

सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। मंगलबार अधिवक्ता प्रेमराज सिलवालले रिट दायर गर्नुभएको छ। सरकारले गठन गरेको आयोग खारेज गर्न माग गर्दै यस अगाडि वैशाख 15 पनि रिट दायर भएको थियो। त्यस रिटमा वैशाख 16 गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले कारण देखाओ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको थियो। सरकारले वैशाख 2 गते सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा सम्पत्ति छानबिन आयोग गठन गरेको थियो। आयोगले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भूमिका र कार्यक्षेत्रमा हस्तक्षेप गर्ने दावी रिट निवेदकको छ। न्यूनतम क्षेत्राधिकार समेत मिचेर पूर्व प्रधान न्यायाधीश र न्यायाधीशको सम्पत्ति आयोगले छानबिन गर्ने तथा बहालावालाको हकमा समेत आयोगमा उजुरी गर्न सकिने व्यवस्थाले न्यायाधीशलाई सरकारले त्रास डर र आशमा राखी स्वतन्त्र तथा सक्षम न्यायपालिकामाथि असंवैधानिक एवं गैर कानूनी हमला गर्ने काम गरेको निवेदकको जिकिर छ। आयोग क्षेत्राधिकार विहीन र गैर कानूनी भएकाले खारेज गर्न माग गरिएको छ। अर्घाखाँचीमा बस दुर्घटना हुँदा 4 जनाको ज्यान गएको छ। दुर्घटनामा 26 जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पाँडिनी गाउँपालिका वडा नम्बर 8 दुर्गा फाँड कुण्डेलेमा धएक 504 नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनाका घाइते 20 जनाको मिशन अस्पताल पाल्पा र 6 जनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पर्वत जिल्लाको मोदी गाउँपालिका पातीचौरबाट अर्घाखाँची जिल्लाको सुपा देउराली दर्शन गर्न गएको दर्शनार्थी सवार बस सड़कबाट अन्दाजी 120 मिटर तल खसेर दुर्घटना भएको हो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिना द्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्कमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-265-8-34-834।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेशन पश्चात दुखाई कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162 590-163।
8: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
10: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
9: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
10: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
11: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको आगामी चार वर्ष कार्यकालको लागि अध्यक्षका लागि दुईजनाले उम्मेद्वार दिएका छन्। पोखरामा जारी महासंघको सातौं अधिवेशन अन्तर्गत हालका वर्तमान वरिष्ठ उपाध्यक्षहरू हरिशरण केसी र पुण्य प्रसाद सिटौला सरोजले उम्मेद्वारी दिनुभएको छ। निर्वाचन समितिले उम्मेद्वारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ। कोषाध्यक्षमा दुईजना, वरिष्ठ उपाध्यक्षमा तीन पदको लागि छजना, उपाध्यक्ष सात पदको लागि बाह्रजना, उपाध्यक्ष मालवाहक एक पदमा दुईजना, महासचिव एक पदमा तीनजनाको उम्मेद्वारी परेको छ। यस्तै तीन उपमहासचिवको लागि पाँचजना, तीन सचिवको लागि सातजनाको साध्यक्ष एक पदको लागि तीनजना, एक सहको साध्यक्षको लागि दुईजनाको उम्मेद्वारी परेको छ। यस्तै खुल्ला सदस्यहरू र प्रदेश र विभाग अन्तर्गतका सदस्यहरूमा समेत आवश्यक भन्दा बढ़ी आकांक्षी रहेकाले सबै पदमा निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ। समितिले भोलि बिहानदेखि शुरू हुने निर्वाचनको लागि उम्मेद्वारी दर्तापछि दावी विरोध नाम फिर्ता लगायतको प्रक्रिया सम्पन्न भई अन्तिम नामावली प्रकाशन गरेको हो। पहिलेकै तालिका अनुसार आज निर्वाचन हुने भनिए पनि प्राविधिक कारणले निर्वाचन एक दिन पछाडि सरेको गण्डकीका निवर्तमान संयोजक केदार प्रसाद पौडेलले जानकारी दिनुभएको छ। वैशाख 27 पोखरामा शुरू भएको महाधिवेशन अन्तर्गत नेतृत्व चयनको लागि भोलि मतदान हुनेछ। मतदान विद्युतीय भोटिङ मेसिन मार्फत हुने जनाइएको छ। निर्वाचन समितिले सम्पूर्ण उम्मेद्वार तथा मतदातालाई निर्वाचन आचार संहिता पालना गर्न आग्रह गरेको छ। सातामा दुई दिने विदा निर्णयलाई ध्यानमा राखेर सरकारले स्कूलमा हिउँदे र वर्ष विदा घटाउने परिपत्र गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार सबै शिक्षा विकास तथा समन्वय इकाई स्थानीय तह र विद्यालयलाई परिपत्र गरेको हो। केन्द्रका निर्देशक डाक्टर श्यामप्रसाद आचार्यले पठाएको पत्रमा शिक्षण संस्थामा शनिबार र आइतबारको विदा दिन भनिएको छ। दुई दिने विदाले गर्दा पाठ्यक्रमले तोके अनुसारको कार्यघण्डालाई असर नपर्ने गरी अन्य व्यवस्था गर्न छ बुधे निर्देशन दिइएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा एएससीईमा नन ग्रेडेड विद्यार्थीको लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री पोखरेलले सरकारले एक महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै अब परीक्षामा असफल हुने विद्यार्थीको लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भएको हो। सोमबार प्रकाशित नतिजा अनुसार 2,84,160 विद्यार्थी ग्रेडेड भई 65.98% विद्यार्थी सफल भएका छन्। 1,46,507 विद्यार्थी नन ग्रेडेड भएका छन्। नन ग्रेडेड भएका विद्यार्थीले ग्रेड वृद्धि मौका परीक्षाको लाभ लिनेछन्। पोखरा महानगरपालिकाले शैक्षिक सत्र 2083का लागि कक्षा 11 भर्ना प्रक्रिया सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ। महानगरको शिक्षा महाशाखाले आज सूचना जारी गर्दै भर्नाको लागि निश्चित समय र शर्तहरू तोकेको हो। नयाँ नियम अनुसार विद्यालयले शुरूमै आफ्ना विद्यार्थीलाई भर्ना गर्नुपर्नेछ। महानगरको निर्देशन अनुसार वैशाख 30 जेठ 8 विद्यालयहरूले आफ्नै संस्थाबाट माध्यमिक शिक्षा परीक्षा एएससी उत्तीर्ण गरेका विद्यार्थीलाई मात्र भर्ना गर्न पाउनेछन्। यो अवधिमा बाहिरका विद्यार्थीलाई भर्ना लिन पाइने छैन। आफ्ना विद्यार्थीलाई भर्ना गरिसकेपछि बाँकी रहेको कोटामा मात्र खुल्ला भर्ना प्रक्रिया अगाडि बढ़ाउन भनिएको छ। खुल्ला भर्ना भने जेठ 11 मात्र शुरू गर्न पाइने सूचनामा उल्लेख छ। पोखरा महानगर नगरपालिका अन्तर्गतका विद्यालयको माध्यमिक शिक्षा परीक्षा एएससी 2082 नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार महानगरका 238 विद्यालयबाट 9,014 विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये 7,386 अर्थात 79.31% विद्यार्थी ग्रेडेड हुन सफल भएका छन्। महानगरका 22 विद्यालयका 64 विद्यार्थीले उच्चतम 4 GPA हासिल गरेका छन्। 1,628 विद्यार्थी भने नन ग्रेडेड एनजी भएका छन्। विवरण अनुसार 3.6 4 GPA ल्याउने विद्यार्थीको संख्या 1,696 छ। त्यस्तै 3.2 3.6 GPA ल्याउने 2,593 जना रहेका छन्। 4 GPA ल्याउने विद्यार्थी संख्याको आधारमा मदरल्याण्ड सेकेण्डरी स्कूल पहिलो स्थानमा देखिएको छ। यहाँका 12 विद्यार्थीले 4 GPA ल्याएका छन्। त्यसै गरी गण्डकी बोर्डिङ स्कूल र प्रतिभा आवासीय माविका 5-5 विद्यार्थीले 4 GPA ल्याएका छन्। ग्लोबल कलेजिएट स्कूल, शान्तिनिकेतन स्कूल र छोरीपाटन माविका 3-3 विद्यार्थीले 4 GPA ल्याएका छन्। सृजना सेकेण्डरी स्कूल, शिशुनिकेतन सेकेण्डरी, त्रिवेणी पब्लिक माविका 2-2 विद्यार्थीले यो सफलता पाएका छन्। यस्तै शिशु कल्याण इंग्लिश स्कूल, बाराई सेकेण्डरी स्कूल, एसयूएस हर्मन माइनर, त्रिभुवन शान्ति मावि र कुमदिनी होम्सका 1-1 विद्यार्थीले 4 GPA ल्याएका छन्। रेनबो एकाडेमी होम्स, भास्कर मेमोरियल स्कूल, बेसलाइन एकाडेमी, सैनिक आवासीय महाविद्यालय, सगरमाथा निकेतन स्कूल, राइजिङ स्टार एकाडेमी, डिजनील्याण्ड एकाडेमी, वेलल्याण्ड एकाडेमी र फेवासी चेसोदनका 1-1 विद्यार्थीले पनि 4 GPA हासिल गरेर विद्यालयको गरिमा बढ़ाएका छन्।
पोखरा महानगरपालिका वडा नम्बर 4 मा रहेको कुमदिनी गम्स माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि सदन विभाजन गरिएको छ। कक्षा 4 देखि 10 कक्षासम्म अध्ययनरत विद्यार्थीलाई विभिन्न चार सदनमा विभाजन गरी सदन नेता र उपनेता तथा शिक्षक नेता तथा उपनेता चयन गरिएको शिक्षक सुरेन्द्र सदीक्षाले जानकारी दिनुभएको छ। हिजो बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्ची आज 39.44 अंकले घटेर 2744.40 बिन्दुमा झरेको छ। आज नेप्ची घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.61 अर्ब कारोबार भएकोमा आज 338 कम्पनीका 1,06,00,000 कित्ता सेयर 4,66,00,00,000 रूपियाँमा किनबेच भएको छ। इजरायलले सन् 2023 अक्टोबर 7 मा भएको आक्रमणमा संलग्न व्यक्तिहरूलाई मृत्युदण्ड र सार्वजनिक मुद्दा चलाउन अनुमति दिने कानून पारित गरेको छ। इजरायलले अक्टोबर 7 मा भएको प्यालेस्टाइनी विद्रोही समूह हमास नेतृत्वको आक्रमण र सामूहिक बन्दक बनाउने कार्यमा संलग्नहरूलाई मृत्युदण्ड दिने र सार्वजनिक मुद्दा चलाउने नयाँ कानून पारित गरेको बीबीसीले जनाएको छ। इजरायलको संसद नेसेटमा यो कानून 93 मतले पारित भएको हो। यो कानूनको विपक्षमा एकमत पनि परेन। बाँकी 27 जना सांसद अनुपस्थित थिए। थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गरी मुक्त हुनुभएको छ। उहाँ हिजो राजधानी बैंककको जेलबाट रिहा हुनुभएको हो। भ्रष्टाचारको आरोपमा 1 वर्षको सजाय पाउनुभएका थाक्सिनले 8 महिना जेल सजाय भोगिसक्नु भएको छ। न्याय मन्त्रालयको एक समितिले उहाँको राम्रो आचरण, बढ़दो उमेर र पुनः अपराधको कम सम्भावनालाई ध्यानमा राख्दै उहाँको लागि प्यारोल स्वीकृत गरेको छ। नेपालको ए टोलीले भारतको उत्तराखण्डमा हुने उत्तराखण्ड गोल्ड कप खेल्ने भएको छ। नेपाल ए टोलीका मुख्य प्रशिक्षक राजु बस्नेतले उत्तराखण्ड गोल्ड कप खेल्ने जानकारी दिनुभएको छ। त्यहाँ जहिले पनि राम्रा टोलीहरू हुनु गर्छन्। हाम्रो पुल साइडमा रणजी ट्रफी खेल्ने गोवा र पंजाबका टोली छन्, बस्नेतले भन्नुभएको छ। उनीहरूसँग राम्रो खेल हुन्छ, त्यसपछि ए टोलीलाई क्रिकेटमा नै राखिराख्ने भन्ने तयारी भइरहेको छ। त्यसैले अन्य खेलहरू पनि खेल्छौ होला, उहाँले भन्नुभएको छ। नेपाल ए टोलीले घरेलु मैदानमा आईसीसी विश्वकप लीग टू खेल्न आउने टोलीसँग अभ्यास खेल खेल्दै आएको छ। भर्खरै सम्पन्न अमेरिका र स्कटल्याण्डसँग 2-2 खेलको अभ्यास खेलमा पनि नेपाल ए टोलीले 4 खेल जितेको थियो। नेपाल ए टोलीले अमेरिकालाई पहिलो खेलमा 45 र दोस्रो खेलमा 7 रनले पराजित गरेको थियो। स्कटल्याण्डलाई पहिलो खेलमा 45 र दोस्रो खेलमा डीएलए मेथडमा 9 रनले पराजित गरेको थियो। साँझ 6 बजेको अनुवर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्रीको अनुपस्थितिले राज्य व्यवस्था समिति अनिर्णयको बन्दी बनेको कांग्रेसको आरोप, तत्काल निकास दिन सरकारको ध्यान आकर्षण। नीति तथा कार्यक्रमले विद्यमान गम्भीर प्रश्नहरूको उत्तर दिन नसकेको एमाले संसदीय दलका नेता थापाको भनाई, अध्यादेश जारी गरिनु लोकतन्त्रका लागि सुखद नभएको उल्लेख। सुकुम्बासी र निमुखा वर्गलाई विकासको बाधकका रूपमा नहेर्न प्रचण्डको सरकारलाई आग्रह, सुकुम्बासीलाई विकासका अवरोधक ठान्ने दृष्टिकोण स्वीकार्य नहुने चेतावनी। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ महाधिवेशन पोखरामा जारी, अध्यक्षमा 2 जनाको उम्मेद्वारी, भोटिङ मेसिन मार्फत बुधबार मतदान हुने। पोखराका आयुर्वेद अस्पतालमा अनुगमन, गैर कानूनी औषधि छ्यापछ्याप्ती भेटियो। इजरायलले अक्टोबर 7 को आक्रमणमा संलग्नलाई सजाय दिने कानून पारित। थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा जेलमुक्त र नेपालको ए टोलीले भारतको उत्तराखण्डमा हुने उत्तराखण्ड गोल्ड कप खेल्ने। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: डिजिटल ठगीबाट बचौ।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
9: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
10: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
9: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
10: ल, तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
9: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
10: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
9: सम्पर्क मोबाइल 9856019218, 9008857710।
11: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू:
11: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
12: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
11: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
12: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
11: न्युरो सर्जरी सेवा,
12: बाल रोग,
11: नाक कान तथा घाँटी रोग,
12: मानसिक तथा स्नायु रोग,
11: प्रसूति तथा रोग,
12: छाला, यौन तथा कुष्ठ रोग,
11: नेत्र रोग,
12: दाँत तथा मुख रोग,
11: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
12: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
11: सुविधा सम्पन्न आईसीयू सेवा,
12: डिजिटल एक्स रे,
11: सिटी स्क्यान सेवा,
12: भिडियो एक्स रे, इको कार्डियोग्राफी,
11: एन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
12: फिजियोथेरापी, युरोफ्लोमेट्री,
11: केमोथेरापी,
12: सुरक्षित गर्भपतन सेवा,
11: होल बॉडी चेकअप, हेल्थ पैकेज,
12: मेट्रो सिटी हॉस्पिटल प्राली, पोखरा आर सृजना चौक कास्की।
11: फोन 061-572-648-579.
13: हेलो
14: हजुर नमस्कार।
13: हेलो
14: नमस्कार काका, सुन्नु भएन?
13: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
14: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
13: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
14: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
13: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
14: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
13: अनि कति बेला बस्छन् त डाक्टर?
14: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्।
13: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
11: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
15: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
16: हाँ यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
15: किन अत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
16: साँच्चै हो र?
15: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
16: हो त?
15: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
17: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ, पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ, यो त सबैको विश्वासिलो पाइप हो।
18: सल्लाहकार
19: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
17: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
20: भर्ना खुल्यो।
11: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
20: 21औं शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आराम कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको।
11: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ। विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि, पोखरा 15 नयाँ गाउँ।
20: फोन 061-434-9000, मोबाइल 98-560-70-705।
21: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता।
18: त्यो ठुलो रुखको फेदमा बसौ।
21: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
22: हो र?
21: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
22: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
21: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
22: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
21: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषा पुस्त्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव, आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
25: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
26: सर्टिफिकेट इन डेन्टल साइन्स,
27: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
26: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
27: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
26: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
27: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
25: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
27: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
28: न्यू ग्यालेक्सी मावी नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना, शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढाइ हुने यस न्यू ग्यालेक्सी मावी नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि फारम वितरण भइरहेको छ।
25: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा।
26: फोन 061-570-210-585-307।
28: Be the Galaxians, be the different. Dedicated to academic excellence since 1994.
25: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
26: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
25: त्यसैले साधारण MRI होइन, थ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
26: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
25: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोतियो MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
26: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
25: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
0: विस्तृत जानकारीको लागि
25: 0165736391 9841 9846061796
0: संस्थापक प्राचार्य जीईएफ गिफ सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
24: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कुलदेखि कक्षा 9 सम्म भर्ना खुलिसकेको छ।
2: हाम्रा विशेषताहरू
24: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा फोन 0165745 पुनश्च विद्यालय प्रशासन बिहान 9 बजेदेखि पूर्वाह्न 4 बजेसम्म खुला रहने जानकारी गराउँदछौ।
25: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि, सिमलचौर पोखरा।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको स्पेशल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
2: विशेषज्ञ सेवाहरू
1: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा दात रोग, पेट छाती तथा मुटु रोग,
2: डायबिटीज, थायराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मन रोग,
1: हाड जोड्ने, मेरुदण्ड तथा बात रोग, नाक कान घाटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, ताजा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
2: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली, पोखरा 4 गैरापाटन, फोन 061-577-553-578-9900।
3: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि।
4: के ल्याएर अफर?
3: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 MBPS वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा।
4: ए, अनि त्यो नयाँ एन्टी एप बाटे सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
3: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा सेयर गरे क्लिक सेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने, अनि 22 वटा सरकारी विद्यालयमा त एआई र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
4: वाह, प्रविधि पनि, शिक्षा पनि र उपहार पनि।
3: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्। डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
6: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
6: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
6: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
6: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिङ्गलेढुङ्गा पोखरा, निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-77।
7: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
8: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
7: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानु पर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 98-560-48-082, 98-461-48-082।

0: छोरा छोरी भर्ना गर्ने बेला भइसक्यो। आफू भने कुन स्कुलमा भर्ना गर्ने, नि त गर्नै सके होइन।
1: स्कुल भनेको शिक्षा मात्रै होइन, संस्कार पनि हो। स्कुल भनेको पढाइ मात्र होइन, स्वस्थ हुर्काई पनि हो। त्यसैले असल संस्कार र आनी बानी भएको स्कुल रोज्नु पर्छ क्या।
0: अहिलेको समयमा त्यस्तो स्कुल कहाँ छ र?
1: बीएम मन्टेसोरी एन्ड ब्लिस मिमोसा स्कुल रानीपोवा छ नि।
2: सफा स्वच्छ अनि सुन्दर वातावरणमा रचनात्मक शैक्षिक क्रियाकलाप एवं खेलहरू, पौष्टिक आहार, अनुभवी एवं दक्ष शिक्षक शिक्षिका सहित अडियो भिडियोको माध्यमद्वारा अन्तर्क्रियात्मक सिकाइ, बालमैत्री वातावरणबाट पढाइ हुने अनि विद्यालयको सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि विद्यार्थीहरूको गतिविधिलाई अवलोकन गर्नका लागि सीसीटीभी पनि जडान गरिएको छ नि।
3: हजुर, तपाईँहरू पनि आफ्नो नानी बाबुहरूको भविष्यको लागि बीएम मोन्टेसोरीमै जानुहोला।
2: बीएम मोन्टेसोरी एन्ड एलिमेन्ट्री स्कुल रानीपौवा पुरानो धारबाट सीटीभी फुलबारी जाने बाटोमा।
1: फोन 061-578-788 98-461-17-230।
4: आवर स्कुल्स मोटो इज प्ले, लर्न, ग्रो एन्ड अचीव।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
0: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
0: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
11: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
12: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
11: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
12: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
11: 24 घण्टा इमर्जेन्सी सेवा,
12: सम्पूर्ण ओपीडी सेवा,
11: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
12: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
11: रेटिना सम्बन्धी जाँच एवं उपचार,
12: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
11: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
12: आँखा छर्केको सिधा पार्ने सर्जरी,
11: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
12: लेजर सर्जरी सम्बन्धी सेवा,
11: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
12: बच्चादेखि वृद्धमा आँखाबाट तथा आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
11: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
12: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
11: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार,
12: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
13: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
11: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
12: स्वस्थ आँखा स्वच्छ दृष्टि।
10: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
14: एउटा हामीले लघु वित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
15: होइन, कसले भन्यो?
14: ल, गाउँभरि हल्ला चलिरहेछ त।
15: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ, कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त। एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
14: कस्तो मन छाने कुरा गर्यो बुढा, खोला तरेपछि लौर बिर्सन त भएन नि। हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
15: हो त, अहिले समयमै किस्ता तिरेको पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
14: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
16: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
17: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
18: डिप्रोक्स लघु वित्तीय संस्था लिमिटेड।
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको।
19: टाइम चेक,
20: यति बेला साँझको 7 बजेको छ।
21: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
22: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
4: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
3: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
5: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड।

0: इन्टरनेट तपाईको पहिलो रोजगार।
1: डिजिटल ठगीबाट बचौं।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
3: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।

0: రేడియో అన్నపూర్ణ 93.4.
1: फेस्टल आयुर्वेद केन्द्र में जाऊ अब बाजोपन को नैराश्यता खुशी में बदलाऊ
2: हाँ यो कसरी संभव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फेस्टल हस्पिटल में खुले फेस्टल आयुर्वेद केन्द्र समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्द सँग परामर्श लिनु
2: साच्चै हो र
1: ए बाबा हो वहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोग को विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेज एमबीबीएस फातिमा यूनिवर्सिटी फिलिपिन्स मास्टर्स र नयाँ दिल्ली इन्डिया
3: असिस्टेड रिप्रोडक्टिव टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या
1: विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि सुरु भइसकेको छ
2: हो त
1: हत्तेरी हो नि बरु आजै गइहालौ फेस्टल आयुर्वेद केन्द्र फेस्टल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-84-46-5525
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
5: उपचार हुने रोगहरू
4: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
5: अपरेशन पश्चात दुखाइ कम हुने
4: उपचार गरेपछि छिटो निको हुने
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
4: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
6: फोन 061-590-162-590-163
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स,
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
4: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
5: एक्सेलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-364-580-725।
6: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
7: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
6: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
7: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
6: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
7: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
6: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9560-0279-29।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: Admission are open.
6: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF, GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
5: phone 061-576-361, mobile 9846-1-57144.
6: Contact school administration, GEF Secondary School.
7: Education for enlightenment.
8: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: न्यू गैलेक्सी मावी नदीपुर पोखरा को भर्ना संबंधी सूचना शैक्षिक क्षेत्र में समर्पित व्यक्तित्व को व्यवस्थापन में संचालित विद्यार्थी में अंतर्निहित बहुआयामिक प्रतिभा को खोजी विकास करते विद्यार्थी केन्द्रित शिक्षण विधि में पढ़ाई होने इस न्यू गैलेक्सी मावी नदीपुर पोखरा में प्ले ग्रुप देखि कक्षा 9 सम्म सीमित सीट का लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारी का लागि न्यू गैलेक्सी स्कूल प्लस टू कलेज अफ साइंस मैनेजमेंट कंप्यूटर टूरिज्म एंड होटल मैनेजमेंट नदीपुर पोखरा
1: फोन 061-570-210-585-307
0: बी द गैलेक्सियंस बी द डिफरेंट डेडिकेटेड टू एकेडेमिक एक्सीलेंस सिंस 1994।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फियोताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513559928, विजिट www.landmarknepal.com।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेशन पश्चात दुखाई कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
1: फोन 061-590-162-590-163।
7: Entertaining the nation.

0: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: मम्मी गर्मी भयो के चिसो पिउन
2: पिउनलाई चिसो उठाउ हर्ने
3: गर्मीमा नयाँ ट्विस्ट
2: रिफ्रेसमेन्टमा न्युट्रिसन मिक्स
3: चिसो हर्ने
4: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
5: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
4: नेपाल आदिवासी जनजाति महासंघ
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
6: उपचार हुने समस्याहरू
7: हृदयघात
6: हाई ब्लड प्रेसर
7: हार्ट फेल
6: छातीको दुखाई तथा थकान
7: मुटुको भल्भमा समस्या
6: मुटुको बाथ रोग
7: हाई ट्राइग्लिसेराइडिटिजी
6: मुटुको धड्कनमा अनियमितता
7: हाई कोलेस्ट्रोल
6: पेसमेकर राखेको वा राख्नु पर्ने
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
8: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834
9: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना किसानका लागि सुनौलो छ यो सपना
10: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ अब मेहनतको फल झन् मिठो हुन्छ
9: 70% लगानी अब चिन्ता किन बाली राम्रो फल्छ आमदानी बढ्ने दिन
10: 10 वर्षसम्म सहज किस्ता कहिल्यै नहोस् भार ब्याज दर पनि न्यून कृषकको राम्रो आधार
9: राष्ट्रिय वाणिज्य बैंक
10: तपाईँको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ
11: हेलो
12: हजुर नमस्कार
11: हेलो
12: नमस्कार काका सुन्नु भएन
11: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
12: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
11: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
12: ओ यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
11: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
12: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
11: अनि कति बेला बस्छन् त डाक्टर
12: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
11: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
13: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नया गाउँ। फोन 061-433-342-433-640।
14: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560192018 9028557710।
3: रेडियो अन्नपूर्ण 93.4।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: ट्रिंग ट्रिंग जब घंटी बजो
3: छोरा छोरी भर्ना गर्ने बेला भइसक्यो,
4: आफू भने कुन स्कुलमा भर्ना गर्ने, नि त गर्नै सके होइन।
5: स्कुल भनेको शिक्षा मात्रै होइन, संस्कार पनि हो। स्कुल भनेको पढाइ मात्र होइन, स्वस्थ हुर्काई पनि हो। त्यसैले असल संस्कार र आनी बानी भएको स्कुल रोज्नु पर्छ क्या।
3: अहिलेको समयमा त्यस्तो स्कुल कहाँ छ र?
5: बीएम मन्टेसोरी एन्ड ब्लिस मिमोसा स्कुल रानीपोवा छ नि।
6: सफा, स्वच्छ अनि सुन्दर वातावरणमा रचनात्मक शैक्षिक क्रियाकलाप एवं खेलहरू, पौष्टिक आहार, अनुभवी एवं दक्ष शिक्षक शिक्षिका सहित अडियो भिडियोको माध्यमद्वारा अन्तर्क्रियात्मक सिकाइ, बालमैत्री वातावरणबाट पढाइ हुने अनि विद्यालयको सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि विद्यार्थीहरूको गतिविधिलाई अवलोकन गर्नका लागि सीसीटीभी पनि जडान गरिएको छ नि।
7: हजुर, तपाईँहरू पनि आफ्नो नानी बाबुहरूको भविष्यको लागि बीएम मोन्टेसोरीमै जानुहोला।
6: बीएम मोन्टेसोरी एन्ड एलिमेन्ट्री स्कुल रानीपौवा पुरानो धारबाट सीटीभीटी फुलबारी जाने बाटोमा।
5: फोन 061-578-788, 98-461-17-230।
8: आवर स्कुल मोटो इज प्ले, लर्न, ग्रो एन्ड अचीभ।
9: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
10: थाहा छ, थाहा छ।
11: सल्लाहकार के रे के भन्छ?
10: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
9: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
12: होम केयर सेवा, होम केयर सेवा।
13: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
12: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
13: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
12: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
13: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
12: सुत्केरी नवजात शिशुको हेरचाह,
13: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
12: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
13: डाक्टर ल्याब सेवा,
12: औषधि डेलिभरी सेवा,
13: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा, पोखरा, निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-2।

0: कोलगेट मैक्स फ्रेश, मिंत्रा भगाओ, ताजगी जगाओ।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कुलदेखि कक्षा नौ सम्म भर्ना खुलिसकेको छ।
3: हाम्रा विशेषताहरू
2: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा फोन 061574013552976। पुनश्च विद्यालय प्रशासन बिहान 9 बजेदेखि पूर्वान्न 4 बजेसम्म खुला रहने जानकारी गराउँदछौ।
4: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि, सिमलचौर पोखरा।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल्स नम्बर वन ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियता ले गर्दा नक्कली जिन्दल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
2: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
3: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
2: नेपाल आदिवासी जनजाति महासंघ।
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
5: यति बेला रातिको 8 बजेको छ।
6: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्रीला डेभलपमेन्ट बैंकको पहल।
2: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ರಿಫ್ರೆಶ್ಮೆಂಟ್ ಸಂಗೈ ನ್ಯೂಟ್ರಿಷನ್ ದಿನ ಆಯೋ ಮೌಸಮ್.
2: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है.
3: लो किन नि, के भयो सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन.
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ.
3: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु. नमस्ते म्याडम, म रिनाको बुवा.
4: नमस्ते. कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए.
4: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो. विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ. म साइन्सको सरलाई सम्झाउँछु. रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न.
2: हस् म्याडम.
5: नेपाल सरकार विज्ञापन बोर्ड.

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
4: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कुलदेखि कक्षा 9 सम्म भर्ना खुलिसकेको छ।
2: हाम्रा विशेषताहरू
1: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा फोन 061-574-513-552-796। पुनश्च विद्यालय प्रशासन बिहान 9 बजेदेखि पूर्वान्न 4 बजेसम्म खुला रहने जानकारी गराउँदछौ।
3: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि सिमलचौर पोखरा।
4: होइन कसको अनि कस्तो छु?
5: नेपाल लाइफ इन्सुरेन्स 2500 वर्षमा प्रवेश गरेको अवसरमा बेटी बिमा लेख नवीकरणमा लाग्ने विलम्ब शुल्कमा 50% छुट छ है। यति धेरै छुट पाइँदैन फेरि? भुक्तानी गरौ ढिला नगरी। थप जानकारीका लागि नेपाल लाइफ इन्सुरेन्सको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।
0: भर्ना खुल्यो
3: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
0: 21औं शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आराम कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको।
6: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ।
3: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ
7: फोन 061-434-9000 मोबाइल 98-560-70-705।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाइ तथा थकान,
9: मुटुको भल्भमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइड,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नुपर्ने,
9: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
1: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
10: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
11: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
10: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
11: खै के गर्ने दिदी,
12: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
15: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
14: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
15: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
16: भर्ना खुल्यो।
17: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
16: विस्तृत जानकारीको लागि
17: 0168-5731-98461-94-60-61-7690।
16: संस्थापक प्राचार्य जीईएफ गिफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
15: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
18: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
17: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
19: हाम्रा सेवाहरू:
17: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
19: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
17: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
19: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
17: न्युरो सर्जरी सेवा,
19: बाल रोग,
17: नाक कान तथा घाँटी रोग,
19: मानसिक तथा स्नायु रोग,
17: प्रसूति तथा स्त्री रोग,
19: छाला, यौन तथा कुष्ठ रोग,
17: नेत्र रोग,
19: दाँत तथा मुख रोग,
17: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
19: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
17: सुविधा सम्पन्न ICU सेवा,
19: डिजिटल एक्सरे,
17: सिटी स्क्यान सेवा,
19: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
17: इन्डोस्कोपी, ECG, EEG, PTA,
19: फिजियोथेरापी, युरोफ्लोमेट्री,
17: केमोथेरापी,
19: सुरक्षित गर्भपतन सेवा,
17: होल बडी चेकअप, हेल्थ प्याकेज,
19: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8, सृजना चोक, कास्की।
17: फोन 061-572-648-572-849।
20: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
21: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
20: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
21: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
22: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
23: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
22: नेपाल आदिवासी जनजाति महासंघ।
24: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा। अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375256।
25: के भयो, के को हल्ला खल्ला हो यो?
26: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
27: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
25: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
27: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
26: हो त है, हामीले त ध्यानै नदिएको।
27: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
28: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-076-044-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
1: छोरा छोरी भर्ना गर्ने बेला भइसक्यो, आफू भने कुन स्कुलमा भर्ना गर्ने नि त गर्नै सके होइन।
3: स्कुल भनेको शिक्षा मात्रै होइन, संस्कार पनि हो। स्कुल भनेको पढाइ मात्र होइन, स्वस्थ हुर्काई पनि हो। त्यसैले असल संस्कार र आनी बानी भएको स्कुल रोज्नु पर्छ क्या।
1: अहिलेको समयमा त्यस्तो स्कुल कहाँ छ र?
3: बीएम मन्टेसोरी एन्ड ब्लिस मिमोसा स्कुल रानीपोवा छ नि।
4: सफा, स्वच्छ अनि सुन्दर वातावरणमा रचनात्मक शैक्षिक क्रियाकलाप एवं खेलहरू, पौष्टिक आहार, अनुभवी एवं दक्ष शिक्षक शिक्षिका सहित अडियो भिडियोको माध्यमद्वारा अन्तर्क्रियात्मक सिकाइ, बालमैत्री वातावरणबाट पढाइ हुने अनि विद्यालयको सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि विद्यार्थीहरूको गतिविधिलाई अवलोकन गर्नका लागि सीसीटीभी पनि जडान गरिएको छ नि।
5: हजुर, तपाईँहरू पनि आफ्नो नानी बाबुहरूको भविष्यको लागि बीएम मोन्टेसोरीमै जानुहोला।
4: बीएम मोन्टेसोरी एन्ड एलिमेन्ट्री स्कुल रानीपौवा पुरानो धारबाट सीटीभीटी फुलबारी जाने बाटोमा।
3: फोन 061-578-788, 98-461-17-230।
6: आवर स्कुल्स मोटो इज प्ले, लर्न, ग्रो एन्ड अचीभ।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
8: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
9: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार, आजको पास त उतै होला छ यार।
8: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड बरु, मेरो ब्यागमा गएर आइहालम।
9: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98560-48082, 98461-48082।

कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: इजी बुकिङ गर्न, सिट छान्न, टिकट काट्न इजी। न लाइन बस्नु पर्ने, न त कुर्नै पर्ने। मोबाइलमै टिकट डिजिटल नै मिल्ने। माइक्रोबस वा हायस, सबै आफ्नो चोइस। अब जानै पर्दैन टिकट काउन्टर, बस टिकट काट्न ई सेवा नै बेटर। अब झन्झट लिनै पर्दैन, ई सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस्। बस टिकट अब सजिलै ई सेवाबाटै। ई सेवा सबै सधैँ सँगै।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै, हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
3: रेडियो अन्नपूर्ण 93.4।

0: बीबीसी नेपाली सेवाको साझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधानमन्त्रीले संसदको गरिमा कायम गर्न नसकेको विपक्षीको आरोप।
1: यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला।
2: प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन।
0: विद्यालय शिक्षालाई समयबद्ध सत्रमा सञ्चालन गर्ने तयारी स्वरूप एसईई को नतिजा चाँडै आएको सरकारको भनाई।
3: दुवै सेसनमा लग्ने उद्देश्य पनि हो कर्मश तान्दै ल्याएर पठन पाठन सबै पुग्छ।
0: अनि मार्चमा पाकिस्तानद्वारा अफगानिस्तानमा भएको एक हमलामा 269 जना भन्दा धेरै मारिएको राष्ट्रसंघद्वारा जानकारी। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
4: अशोक दाहालबाट समाचार सुन्नुहोस्। दलभित्रैबाट राजीनामा माग भएपछि युकेका प्रधानमन्त्री कियर स्टारमरले आफ्नो पद जोगाउन संघर्ष गरिरहेका छन्। गृह मन्त्रालयकी वरिष्ठ अधिकारी जेस फिलिप्स सहित उनको सरकारका 3 अधिकारीहरूले राजीनामा दिएका छन्। गत साता सम्पन्न स्थानीय निर्वाचनमा लेबर पार्टीको नतिजा कमजोर भएको भन्दै दलका 80 भन्दा धेरै सांसदहरूले पनि प्रधानमन्त्री स्टारमरको राजीनामा माग गरेका छन्। उनीहरूले स्टारमरलाई राजीनामा दिन या त्यसको समय सीमा तोक्न भनेका छन्। यसअघिको मन्त्री परिषद बैठकमा स्टारमरले आफूले राजीनामा नगर्ने संकेत गरेका थिए। बीबीसी संवाददाता रब वाटसन भन्छन्, आगामी कदम के हुनुपर्छ भन्ने बारे सत्ताधारी लेबर दलभित्र गम्भीर विमतिका माझ ब्रिटेन गहिरो संकटमा परेको छ। संवाददाता रब वाटसनको भनाई। पाकिस्तानले गएको मार्च 16 काबुल स्थित एक लागू औषध दुर्व्यसनीको उपचार केन्द्रमा कैयौंको ज्यान जाने गरी गरेको आक्रमणलाई युद्ध अपराधको रूपमा छानबिन हुनुपर्ने माग उठेको छ। संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले अफगानिस्तानको उक्त केन्द्रमा भएको हवाई आक्रमणमा मारिनेको संख्या 269 जना भन्दा धेरै रहेको खुलासा गरेको थियो। तर पाकिस्तानले सर्वसाधारणको निशानामा आक्रमण नगरिएको दावी गर्दै सैन्य र आतंकवादी पूर्वाधारलाई मात्रै निशाना बनाइएको दोहोर्याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मे 13-15 चीन भ्रमणमा आउने बेजिङले बताएको छ। झण्डै 1 हुन लागेको अमेरिकी राष्ट्रपतिको चीन भ्रमणलाई विश्वका 2 ठूला अर्थतन्त्र बीचको व्यापारिक सम्बन्धमा निर्णायक क्षणका रूपमा हेरिएको छ। वाशिङटन र बेजिङ बीच व्यापार युद्ध मत्थर भएको समयमा हुन लागेको भ्रमणमा ट्रम्पसँगै अमेरिकाका ठूला व्यापारिक कम्पनीका कार्यकारीहरू पनि चीन जाने ठानिएको छ। ट्रम्पले घोषणा गरेका ट्यारिफका कारण अमेरिकासँगको व्यापार कमजोर बनेपछि चीनले विश्वभरि नयाँ व्यापारिक साझेदारहरू बनाएर यो वर्ष अहिलेसम्मकै उच्च निर्यात गर्न सफल भएको छ। विश्व स्वास्थ्य संगठनले हान्टा भाइरसको संक्रमण ठूलो स्तरमा फैलने कुनै संकेत नदेखिएको जनाएको छ। हान्टा भाइरसको संक्रमण फैलिएको पानी जहाजबाट अन्तिम यात्रुहरूको उद्धार सकिएपछि विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानम गेहेब्रेयेससले संक्रमण पुष्टि भएका मानिसहरूको संख्या भने अझै बढ़न सक्ने बताए। हालसम्म 7 हान्टा भाइरस पुष्टि भएको छ। र भारतमा चिकित्सा शास्त्र प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको भन्दै परीक्षा रद्द गरिएपछि राजधानी दिल्लीमा प्रदर्शन चर्किएको छ। 22,80,000 विद्यार्थीले परीक्षा दिएको केही दिनपछि प्रश्नपत्र बाहिरिएको भन्दै परीक्षा रद्द गरियो। पुनः परीक्षाको मिति अझै घोषणा नहुँदा विद्यार्थी र अभिभावक चिन्तित र आक्रोशित बनेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। सरकारले नीति तथा कार्यक्रम ल्याएको भोलिपल्ट बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले संसदको गरिमा कायम गर्न नसकेको आरोप तथा विपक्षी दल नेकपा एमालेका नेताले सत्ताधारी दल र नेपाली सेनामाथि गरेका टिप्पणीको विषयले चर्को बहस निम्त्याएको छ। विपक्षी नेताले प्रधानमन्त्री अस्वस्थ भएका भए त्यसबारे सदनलाई जानकारी गराउन अनुरोध गरेका छन्। बजेट अधिवेशनको आरम्भमै संसदमा चर्काचर्की निम्तिएको छ। एक रिपोर्ट। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह उठेर हिँडेको विषयलाई आज विपक्षी दलका नेताहरूले प्रतिनिधि सभामा चर्को गरी उठाएका छन्। सामाजिक सञ्जाल तथा अन्य माध्यममा कैयनले प्रधानमन्त्रीको व्यवहारबारे टीका टिप्पणी गरेका बेला संसदमा पनि आवाज उठेका हुन्। शुरूमै यसबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीबाट तत्काल जवाफको माग गरेको थियो। पछि रोस्टमबाट बोल्ने क्रममा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आफ्नै सरकारको नीति कार्यक्रम पेश भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँडेर विश्व कीर्तिमान गर्न खोजेको भन्दै व्यङ्ग्य गरे। उनले प्रधानमन्त्री यदि अस्वस्थ भएको भए स्वास्थ्य जाँच गरेर सदनलाई जानकारी दिनुपर्ने बताए।
1: यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला, किनभने हामीलाई खबरमा त्यस्तै खालको समाचारहरू आएपछि फेरि डिलेट भयो भन्ने पनि सुन्यौं हामीले सभामुखपदै। त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्। सम्माननीय प्रधानमन्त्री अब राष्ट्रपाको मात्रै रहनु भएन, उहाँ हाम्रो पनि सम्पत्ति हो, उहाँको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ।
0: उनी पछि बोलेका नेकपाका संयोजक पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको व्यवहारलाई संसदको गरिमासँग जोडे।
2: संसदको मर्यादा गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै हामीले अगाडि जान सक्दछौ। हिजोको जे गतिविधि देखियो, अघि नै प्रमुख प्रतिपक्षी दलको नेताले जे कुरा राख्नुभयो म त्यसलाई समर्थन गर्दै, प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन। यसमा हामी सबैको ध्यान जाओस्, हामी सबैको भविष्य जोडिएको छ प्रधानमन्त्रीका कार्यशैली।
0: अघिल्लो अधिवेशनमा गरेको टिप्पणीका कारण आफ्नै पार्टीभित्र विवादित भएका नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले आजको बैठकमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई अराजक जमातको अस्थायी गठजोड मात्र भनेनन्, गत भदौको आन्दोलनका बेला नेपाली सेनाको भूमिकालाई लिएर पनि प्रश्न गरे।
5: देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मुक दर्शक बन्यो।
0: उनले बोले लगत्तै रासोपाका सांसद मनिष खनालले नियमापत्ति प्रकट गरेका थिए। नेपाली सेनाबारे गरेको टिप्पणीप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले पनि आपत्ति जनाइन्।
6: नेपाली सेना बारेको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन, त्यो राष्ट्रिय मनोबलमाथिको प्रहार हो र उहाँबाट यो निरन्तर भइरहेको छ, त्यसमा म खेद प्रकट गर्न चाहन्छु। यस्तो अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउन स्पष्ट माग राख्दछु।
0: आफ्नो सम्बोधनका क्रममा रासोपाका संसदीय दलका उपनेता गणेश पराजुलीले प्रधानमन्त्रीको कार्यशैलीबारे उठेका प्रश्नको त जवाफ दिएनन्, तर अध्यादेश जारी गर्नुपर्ने तथा सुकुम्बासीको व्यवस्थापन गर्नुपर्ने कारणको चाहिँ बचाउ गरे।
7: जनहितमा जनपक्षमा राष्ट्रहितमा अध्यादेश ल्याएको छ, वन ऐन सुधारको लागि ल्याएको छ, सार्वजनिक खरिद ऐन सुधारको लागि ल्याएको छ, सहकारी पीडा न्याय दिनको लागि ल्याएको छ। ती सुकुम्बासी भूमिहीन सोबासी र राज्यले आफैले दमन गरेर सुकुम्बासी बन्न बाध्य बनाएकाहरूलाई पनि भूमिमाथिको अधिकार सुनिश्चित गर्नको लागि भूमि ऐन संशोधन गर्नको लागि अध्यादेश ल्याएको छ। यहाँ अपराध कहाँ भयो? यहाँहरू कम्तीमा अध्यादेशको कन्टेन्टमा गइदिनुहोस् न।
0: पराजुलीले गरेका टिप्पणी पनि विवादरहित भने भएनन्। सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भएर बुधबार छलफल हुने कार्यतालिका रहेको छ। अब अर्को प्रसंग, यस वर्ष माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा अघिल्लो वर्षभन्दा करिब डेढ महिना अगावै सार्वजनिक भएको विषयलाई क्रमशः पूरै विद्यालय शिक्षालाई एउटै समयमा शुरू र अन्त्य हुने सत्रमा सञ्चालन गर्ने तयारीका रूपमा हेरिनुपर्ने सरकारले बताएको छ। बीबीसीसँग कुरा गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेलले भने,
3: पछि हामीले विशेष गरी विद्यालय शिक्षालाई एउटै सेसनबाट शुरू गर्दै लग्ने हो, एक बाह्र विद्यालय शिक्षा पनि भयो, अनि विद्यालय शिक्षा भएको हुँदाखेरि चाहिँ त्यसलाई एउटै दुईटा सेसन किन गर्ने, एउटै सेसनमा लग्ने भन्ने उद्देश्य पनि हो कर्मश तान्दै ल्याएर, त्यसपछि पठन पाठन क्रेडिट आवर सबै पुग्छ नि।
0: करिब 4,30,000 विद्यार्थी सहभागी भएको सो परीक्षामा 65.98% वा 2,84,000 विद्यार्थी कक्षा 11 पढ्न पाउने ग्रेड ल्याउन सफल भएका छन्। चाँडै नतिजा आउँदा त्यसले खास गरी विद्यार्थीलाई जाँचपछिको समयमा रहने मनोवैज्ञानिक चापलाई कम गर्न सहयोग गर्ने र शैक्षिक संस्थाहरूलाई पाठ्यक्रम पूरा गर्न राहत दिने अधिकारी तथा विज्ञहरूले बताएका छन्। यसै सन्दर्भमा साथी प्रदीप बस्यालले राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्याललाई यसपालि बोर्डले चाँडै नतिजा ल्याउनुपर्ने कारणबारे सोधेका छन्।
8: शैक्षिक क्यालेन्डरहरूलाई मिट गर्नुपर्छ भन्ने हिसाबले नै नतिजालाई पनि चाँडो प्रकाशन गर्नुपर्छ भन्ने लक्ष्य हो सरकारको, होइन? विद्यार्थीको पोइन्ट अफ भ्यूबाट हामीले हेर्ने त गरेका छैनन्, तर पक्कै पनि उनीहरू धेरै लामोसँग प्रतीक्षामा बसिराखेको भन्दा चाँडै नतिजा प्रकाशन हुँदा उनीहरूको सपना बुनिराखेको पनि खुसी नै छन् होला जस्तो लाग्छ।
9: पहिला पहिलाका वर्षमा चाहिँ जुन 11 कक्षाको पाठ्यक्रम पनि बलजस्ती तन्काएर सकिने, समय नपुग्ने जस्ताको गुनासाहरू हुने गर्थे, अब यो छिटो एसईको परीक्षा फल सार्वजनिक हुँदाखेरि चाहिँ त्यसलाई पनि अलिकति सहज पुग्ने आशा गर्न सकिन्छ।
8: पक्कै पनि अगाडि शैक्षिक क्यालेन्डर अगाडि आइसकेपछि त अहिले भर्ना भएर जाने विद्यार्थीहरूको पछि परीक्षा कहिले लिने कहिलेबाट शिक्षक सुरु हुने भन्ने हिसाबले अफर गर्ला पाठ्यक्रमको कुराहरू भनेको चाहिँ क्रेडिट आवर अनुसार त पढाउनै पर्छ अनि अहिले सार्वजनिक विधा दिएको सन्दर्भ क्रेडिट आवरलाई कसरी समायोजन गर्ने भन्ने कुरो पाठ्यक्रम विकास केन्द्रबाट आउला नै हाम्रो बाटो भनेको राष्ट्रिय परीक्षा बोर्डको चाहिँ मूल्याङ्कनको बाटो मात्रै भयो नतिजा चाँडो हुन सक्दो रहेछ गर्दाखेरि भन्ने हिसाबले त्यो आशा चाहिँ पलाएको छ लाग्दाखेरि यो परीक्षा भनेको एउटा तहबाट एउटा निकायबाट मात्रै हुने होइन ठुलो संयन्त्रको संलग्नताले हुने हो र विशेष गरी त विद्यालय र शिक्षकको संलग्नताले नै भएको छ त्यो सबैजना त्रुटिरहित परीक्षा सञ्चालन गर्न नतिजा प्रकाशन गर्नको लागि र विश्वसनीय नतिजा दिन पनि शिक्षकको नै हात हुन्छ
9: अब यसपटक जुन कोडिङहरू नगरिकन परीक्षा केन्द्रमै जाँचेर नतिजा ल्याइयो छिटो ल्याउनमा त्यो पनि एउटा मुख्य कारण थियो त्यसको अनुभव चाहिँ कस्तो रह्यो
8: विश्वसनीय किसिमले परीक्षण नहोला भन्ने किसिमले नि गुनासो आएको थियो राष्ट्रिय परीक्षा बोर्डलाई पनि एक किसिमको चुनौती थियो तर अहिलेको सन्दर्भमा हामीले सरसर्ती अब विस्तृत रूपमा विषयगत रूपमा विद्यालयगत रूपमा अध्ययन अनुसन्धान हुन त बाँकी नै छ तर समग्रमा हेर्दाखेरि विश्वसनीय किसिमले परिचित भएको छ भन्ने हामीलाई लागेको छ सबै शिक्षकहरूले आफ्नो विषय विज्ञता परीक्षण राम्रोसँग त्रुटिरहित गर्नको लागि र विश्वसनीयता कायम गर्ने किसिमले नै परीक्षण गर्नुभएको छ भन्ने चाहिँ अहिले राष्ट्रिय परीक्षा बोर्डलाई लागेको छ
9: अब यो ग्रेड वृद्धि परीक्षा पनि यसै गरी छिटो भएर छिटो नतिजा आइहाल्ने खालको तयारी हुन्छ कि त्यसमा
8: त्यो पक्कै नै आउँछ किनभने हामीले असार 1 गतेदेखि गर्ने नै भने छौँ परीक्षा अहिलेको भन्दा पनि चाँडो परीक्षाको नतिजा दिनुपर्छ भन्ने हिसाबले नै हामी लागिरहेका छौँ
9: त्यो भनेको असारको अन्तिम समयमा त कम्तीमा नतिजा आउने अपेक्षा गर्न सकिन्छ
8: हामी चाँडो नतिजा दिनुपर्छ भन्ने हिसाबले नै लागेको छौँ
9: जस्तो कक्षा 11 को भर्नाको लागि कतिको तयारी अवस्थामा छन् उच्च माविहरू चाहिँ
8: अब 12 जाने विद्यार्थीहरूको परीक्षा सञ्चालन हुँदैछ जेठ 1 गतेबाट उहाँहरूको कक्षा छोड्ने बित्तिकै त विद्यालयहरू पनि कक्षा 11 खाली हुन्छ अनि भर्ना अभियानमा लाग्नु होला एउटा कहिलेबाट भर्ना गर्ने कक्षा सुरु गर्ने भन्ने किसिमको आउँछ पनि निर्देशन सोही अनुरूप जागरुकै हुन्छ जस्तो लाग्छ पहिला साउनबाट सुरु भइसक्छ भनेदेखि अहिले चाहिँ अब दुईटै विद्यार्थीहरूले साउनबाट ग्रेड वृद्धिको पनि आइसकेका हुन्छन्
0: उनी थिइन् राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्याल साथी प्रदीप बस्यालसँग कुरा गर्दै अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले पाकिस्तानले गत मार्चमा अफगानिस्तानको एक उपचार केन्द्रमा गरेको हवाई आक्रमणमा मारिनेको संख्या 269 भन्दा धेरै रहेको खुलासा गरेको छ राजधानी काबुल स्थित लागु पदार्थ दुर्व्यसनीहरूको उपचार गर्ने एउटा केन्द्रमा भएको उक्त हमला पछिल्लो 2 दशक यता अफगानिस्तानमा भएको सबैभन्दा ठूलो आक्रमण रहेको बताइएको थियो बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट
10: केही महिनादेखि चलिरहेको पाकिस्तान र अफगानिस्तान बीचको युद्धमा सयौंको संख्यामा मानिसहरूले ज्यान गुमाएका छन् अधिकांशको मृत्यु पाकिस्तानी हवाई हमलाबाट भएको विवरण छ इस्लामाबादले सशस्त्र लडाकु समूहलाई आश्रय दिएको आरोप तालिबान सरकारमाथि लगाउँदै आएको छ तर काबुलले यो आरोप अस्वीकार गर्दै आएको छ लागु औषध दुर्व्यसनीको उपचार केन्द्रमा भएको आक्रमणमा भएको क्षति लामो समय हिंसाबाट गुज्रिएको अफगानिस्तानमा पछिल्ला वर्षहरूमा भएको सबैभन्दा ठूलो घटना थियो घटना लगत्तै त्यहाँ पुगेको संयुक्त राष्ट्रसंघ र बीबीसीको अफगान सेवाको टोलीले गैर सैनिक संरचनामा आक्रमण भएको पुष्टि गरेका छन् तर पाकिस्तानले सर्वसाधारणको निशानामा आक्रमण नगरिएको दावी छोडेको छैन बीबीसीसँग पनि उसले सैन्य र आतंकवादी पूर्वाधारमा आक्रमण गरिएको दोहोर्याएको छ आक्रमणमा परेको उपचार केन्द्र अमेरिकी र नेटो सैनिकहरूले छोडेर गएपछि खाली भएको तालिम केन्द्रमा स्थापना भएको थियो उक्त केन्द्रमा पाकिस्तानले मार्च 16 3 बम खसालेको अस्पतालमा कार्यरत एकजना डाक्टरले बीबीसीसँग बताएका थिए संयुक्त राष्ट्रसंघको प्रतिवेदनले छर्रा र आगोका कारण उपचार केन्द्रमा मानिसहरूको मृत्यु भएको उल्लेख गरेको छ बीबीसी आक्रमणमा परेको उक्त केन्द्रमा पुग्दा त्यहाँ लागेको आगो निभिसकेको थिएन 30 भन्दा बढी शव स्ट्रेचरमा राखेर बाहिर निकाल्दै गरेको त्यसबेला देखिएको थियो
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही समाप्त हुन्छ भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजरामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्रीको अनुपस्थितिले राज्य व्यवस्था समिति अनिर्णयको बन्दी बनेको कांग्रेसको आरोप, तत्काल निकास दिन सरकारको ध्यान आकर्षण। नीति तथा कार्यक्रमले विद्यमान गम्भीर प्रश्नहरूको उत्तर दिन नसकेको एमाले संसदीय दलका नेता थापाको भनाई, अध्यादेश जारी गरिनु लोकतन्त्रका लागि सुखद नभएको उल्लेख। सुकुम्बासी र निमुखा वर्गलाई विकासका बाधकका रूपमा नहेर्न प्रचण्डको सरकारलाई आग्रह, सुकुम्बासीलाई विकासका अवरोधक ठान्ने दृष्टिकोण स्वीकार्य नहुने चेतावनी। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको महाधिवेशन पोखरामा जारी, अध्यक्षमा 2 जनाको उम्मेद्वारी, भोटिङ मेसिन मार्फत भोलि मतदान हुने। पोखराका आयुर्वेद अस्पतालमा अनुगमन, गैर कानून औषधि छ्यापछ्याप्ती भेटियो। इजरायलले अक्टोबर 7 को आक्रमणमा संलग्नलाई सजाय दिने कानून पारित, थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा जेलमुक्त, र आईसीसी क्रिकेट विश्वकप लीग 2 नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित, नेपालको यो टोलीले भारतको उत्तराखण्डमा हुने उत्तराखण्ड गोल्ड कप खेल्ने। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कारण राज्य व्यवस्था तथा सुशासन समितिको काम कार्यवाही ठप्प भएको आरोप लगाएको छ। कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले गृह मन्त्रालय सम्हाल्ने मन्त्री वा प्रधानमन्त्रीको अनुपस्थितिको कारण समितिको बैठक बस्न नसकेको बताउनु भएको हो। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले देशमा विकसित पछिल्ला दर्दनाक घटनाहरूका विषयमा संसदमा प्रश्न उठाउनुपर्ने अवस्था रहे पनि सम्बन्धित मन्त्रीको अभावमा समिति अनिर्णयको बन्दी बनेको उल्लेख गर्नुभयो। समितिका सभापतिले बैठकका लागि पटक पटक आग्रह गरे पनि सम्बन्धित मन्त्रालयको नेतृत्व नहुँदा आफूहरू सहभागी हुन नसकेको कांग्रेस संसदीय दलका नेता आङदेम्बेको भनाइ छ। प्रधानमन्त्रीको कार्यव्यस्तता र अनुपस्थितिले समितिको बैठकमा अवरोध सिर्जना भएको भन्दै उहाँले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाउनुभयो। एउटा महत्वपूर्ण मन्त्रालयमा मन्त्री समेत नियुक्त गर्न नसक्ने सरकारले नागरिकका गम्भीर समस्या र जिम्मेवारीलाई कसरी सम्बोधन गर्छ भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो। उहाँले भन्नुभयो, देशमा घटेका विभिन्न घटनाका सम्बन्धमा हामीले समितिमा प्रश्न उठाउनुपर्नेछ, तर जवाफ दिने मन्त्री नै हुनुहुन्न। यदि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै छ भने उहाँ आफै समितिमा उपस्थित हुनु पर्यो, अन्यथा तत्काल गृहमन्त्री नियुक्त गरिनुपर्छ। सांसदहरूले राखेको चासोमा नागरिकको अभिव्यक्ति लुकेको हुने चर्चा गर्दै नेता आङदेम्बेले समितिलाई बन्धक नबनाई तत्काल निकास दिन सरकार र सत्तारूढ़ दलको ध्यानाकर्षण गराउनुभयो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमले विद्यमान अवस्थाको प्रश्नको उत्तर दिन नसकेको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा नेता बादलले निर्धारित संसदको अधिवेशन स्थगित गरी 8 अध्यादेश जारी गरिनु लोकतन्त्रका लागि सुखद नभएको बताउनुभयो। ऋण लिएर विकास नहुने भएकोले नीति तथा कार्यक्रमलाई परिवर्तन आवश्यक रहेको उहाँको भनाइ थियो। तत्कालीन राजनीतिक दलहरूको कमजोरीको कारण स्थापित नयाँ दलले नागरिकको आकांक्षा पूरा गर्नुपर्नेमा जोड़ दिँदै उहाँले सरकारको पछिल्लो गतिविधिले त्यस्तो लक्षण नदेखाएको टिप्पणी गर्नुभयो। नेता थापाले सरकारको नीति तथा कार्यक्रमले देशको समग्र विकास, स्थायी शान्ति र लोकतन्त्रको रक्षा गर्न नसक्ने आरोप लगाउनुभयो। पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गरीब, सुकुम्बासी र निमुखा वर्गलाई विकासको बाधकका रूपमा नहेर्न सरकारलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा संयोजक प्रचण्डले गरीब र सुकुम्बासीलाई विकासका अवरोधक ठान्ने सरकारको दृष्टिकोण स्वीकार्य नहुने चेतावनी दिनुभयो। उहाँले बिना योजना र पूर्व तयारी जबरजस्ती सुकुम्बासी बस्ती खाली गराउने कार्यले त्यसको मुहार नफेरिने भन्दै वैज्ञानिक र व्यवस्थित माध्यमबाट भूमि सम्बन्धी समस्याको हल गरिनुपर्नेमा जोड़ दिनुभयो। गरीब, मजदूर, किसान र निमुखा वर्गले गणतन्त्र स्थापनामा ठूलो योगदान दिएको भन्दै उनीहरूलाई न्याय दिनु सरकारको प्रमुख जिम्मेवारी भएको प्रचण्डको भनाइ छ। उहाँले भन्नुभयो, म सरकारसँग आग्रह गर्न चाहन्छु, गरीबहरू समृद्धिका बाधक होइनन्, सुकुम्बासीहरू विकासका अवरोधक होइनन्। बिना कुनै योजना, बिना कुनै पूर्व जानकारी जबरजस्ती बस्ती खाली गरेर देशको मुहार फेरिन्न, जसको कोही हुन्न उसको सहारा राज्य बन्नुपर्छ भनेर नै नेपाली नागरिकले लामो लड़ाई लड़ेर संविधानमा आवासको अधिकार र गरीबको अधिकार लेख्न सफल भएको हो। नागरिकलाई उठीवास लगाएर बिचल्लीमा पारेर लोकतन्त्रको गरीब, मजदूर, किसान र निमुखा वर्गले गणतन्त्र स्थापनामा ठूलो योगदान दिएको भन्दै उनीहरूलाई न्याय दिनु सरकारको प्रमुख जिम्मेवारी भएको प्रचण्डको भनाइ छ। उहाँले भन्नुभयो, म सरकारसँग आग्रह गर्न चाहन्छु, गरीबहरू समृद्धिका

कानूनी तथा गुणस्तरहीन औषधि निर्बाध रूपमा बिक्री वितरण भइरहेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा आज गरिएको अनुगमनका क्रममा पोखरा महानगरपालिका 10 बुद्धचोक क्षेत्रमा रहेका आयुर्वेद अस्पताल र क्लिनिकमा त्यस्ता औषधि छ्यापछ्याप्ती भेटिएका हुन्। औषधि व्यवस्था विभागबाट स्वीकृत नलिएका र म्याद गुज्रिएका औषधि बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले जानकारी दिनुभएको छ। अधिकांश अस्पताल र क्लिनिकमा गैर कानूनी औषधि बिक्री वितरण भइरहेको पाइएको छ। उहाँले भन्नुभएको छ, आयुर्वेद उपचारका नाममा विकृति मौलाउँदै गएपछि अनुगमनमा कडाई गरिएको हो, गलत गर्नेलाई कानून अनुसार कार्यवाही हुन्छ। उहाँले भन्नुभएको छ, अनुगमनका क्रममा तोकिएको मापदण्ड पूरा नगरेका, दर्ता नवीकरण नभएका, दर रेट नराखेका चिकित्सक र स्वास्थ्यकर्मीलाई नियुक्ति पत्र नदी काममा लगाएका अस्पताल तथा क्लिनिकलाई आवश्यक कागजपत्र सहित बुधबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको सहायक प्रमुख जिल्लाधिकारी बरालले बताउनु भएको छ। सञ्चालन अनुमति पत्र नदेखिएपछि फेमिली आयुर्वेदिक क्लिनिकलाई बन्द गराई आवश्यक प्रक्रिया पूरा गरी अनुमति पत्र लिन सचेत गराइएको उहाँको भनाइ छ। अनुगमन टोलीमा रहनुभएका गण्डकी आयुर्वेद अस्पतालका चिकित्सक विपिन बन्धु आचार्यले औषधि व्यवस्था विभागबाट अनुमति नलिई उत्पादन गरिएका कुनै पनि औषधि बेच्न नपाइने बताउनुभयो। कानूनी मान्यता नपाएका र गुणस्तरहीन आयुर्वेद औषधि बजारमा भित्रने गरेको छ। औषधि किन्ने बेलामा अस्पताल स्वयं सचेत हुनुपर्छ उहाँले भन्नुभएको छ। औषधि व्यवस्था विभागमा दर्ता छ छैन निश्चित गरेर मात्र औषधि खरिद गर्नुपर्छ। क्लिनिक र फार्मेसीहरूमा आयुर्वेद विषयको ज्ञान नै नभएका व्यक्तिले औषधि बिक्री गर्ने गरेको समेत पाइएको चिकित्सक आचार्यले बताउनुभयो। पोखरामा हेल्दी होम्सका कविराज अस्मिना बन्जराले अनुमति नलिए आयुर्वेद औषधि उत्पादन र बिक्री वितरण गर्ने कम्पनीलाई राज्यले कार्यवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो। धेरैजसो आयुर्वेद अस्पताल र क्लिनिक पोखरा 10 बुद्धचोक अमरसिंह चोक लगायतका क्षेत्रमा सञ्चालित छन्। अस्पताल भनेर सञ्चालन गरे पनि कतिपयमा अस्पतालको न्यूनतम पूर्वाधार पनि नरहेको पाइएको अनुगमनमा सहभागी उपभोक्ता मंच कास्कीका सचिव कमल पौडेल अथकले बताउनु भएको छ। अनुगमनलाई थप कडाई गर्दै दोषी भेटिएका जो कोहीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ छ। यस्तै मापदण्ड विपरीत अनावश्यक रूपमा होर्डिङ बोर्ड राखेका क्लिनिकलाई त्यस्ता बोर्ड तत्काल हटाउन भनिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। मंगलबार अधिवक्ता प्रेमराज सिलवालले रिट दायर गर्नुभएको हो। सरकारले गठन गरेको आयोग खारेज गर्न माग गर्दै यसअगाडि वैशाख 15 पनि रिट दायर भएको थियो। त्यस रिटमा वैशाख 16 गते न्यायाधीश बालकृष्ण ढकालको इजलासले कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको थियो। सरकारले वैशाख 2 गते सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा सम्पत्ति छानबिन आयोग गठन गरेको थियो। आयोगले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भूमिका र कार्यक्षेत्रमा हस्तक्षेप गर्ने दावी रिट निवेदकको छ। न्यूनतम क्षेत्राधिकार समेत मिचेर पूर्व प्रधान न्यायाधीश र न्यायाधीशको सम्पत्ति आयोगले छानबिन गर्ने तथा बहालवालाको हकमा समेत आयोगमा उजुरी गर्न सकिने व्यवस्थाले न्यायाधीशलाई सरकारले त्रास, डर र आशमा राखी स्वतन्त्र तथा सक्षम न्यायालयमाथि असंवैधानिक एवं गैर कानूनी हमला गर्ने काम गरेको निवेदकको जिकिर छ। आयोग क्षेत्राधिकारविहीन र गैर कानूनी भएकाले खारेज गर्न माग गरिएको छ। अर्घाखाँचीमा बस दुर्घटना हुँदा 4 जनाको ज्यान गएको छ। दुर्घटनामा 26 यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पाँडिनी गाउँपालिका वडा नम्बर 8 दुर्गा फाँट कुडैलैमा ध 1 ख 504 नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनाका घाइते 20 जनाको मिशन अस्पताल पाल्पा र 6 जनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पर्वत जिल्लाको मोदी गाउँपालिका पातीचौरबाट अर्घाखाँची जिल्लाको सुपा देउराली दर्शन गर्न गएको दर्शनार्थी सवार बस सड़कबाट अन्दाजी 120 मिटर तल खसेर दुर्घटना भएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको आगामी 4 वर्ष कार्यकालका लागि अध्यक्षका लागि 2 जनाले उम्मेद्वार दिएका छन्। पोखरामा जारी महासंघको 7 अधिवेशन अन्तर्गत हालका वर्तमान वरिष्ठ उपाध्यक्षहरू हरिशरण केसी र पुण्यप्रसाद सिटौला सरोजले उम्मेद्वार दिनुभएको हो। निर्वाचन समितिले उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरेको छ। कोषाध्यक्षमा 2 जना, वरिष्ठ उपाध्यक्षमा 3 पदको लागि 6 जना, उपाध्यक्ष 7 पदको लागि 12 जना, उपाध्यक्ष मालवाहक 1 पदमा 2 जना, महासचिव 1 पदमा 3 जनाको उम्मेद्वारी परेको छ। यस्तै 3 उपमहासचिवको लागि 5 जना, 3 सचिवको लागि 7 जना, कोषाध्यक्ष 1 पदको लागि 3 जना, 1 सहकोषाध्यक्षको लागि 2 जनाको उम्मेद्वारी परेको छ। यस्तै खुल्ला सदस्यहरू र प्रदेश र विभाग अन्तर्गतका सदस्यहरूमा समेत आवश्यक भन्दा बढ़ी आकांक्षी रहेकाले सबै पदमा निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ। समितिले भोलि बिहानदेखि शुरू हुने निर्वाचनको लागि उम्मेद्वारी दर्तापछि दावी विरोध, नाम फिर्ता लगायतका प्रक्रिया सम्पन्न भई अन्तिम नामावली प्रकाशन गरेको हो। पहिलेकी तालिका अनुसार निर्वाचन हुने भनिए पनि प्राविधिक कारणले निर्वाचन एक दिन पछाडि सरेको गण्डकीका निवर्तमान संयोजक केदार प्रसाद पौडेलले जानकारी दिनुभएको छ। यी वैशाख 27 देखि पोखरामा शुरू भएको महाधिवेशन अन्तर्गत नेतृत्व चयनको लागि भोलि मतदान हुनेछ। मतदान विद्युतीय
भोटिङ मेसिन मार्फत हुने जनाइएको छ।

0: समितिले सम्पूर्ण उम्मेद्वार तथा मतदातालाई निर्वाचन आचार संहिता पालना गर्न आग्रह गरेको छ। सातामा दुई दिन विदा दिने निर्णयलाई ध्यानमा राखेर सरकारले स्कूलमा हिउँदे र वर्ष विदा घटाउन परिपत्र गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाई स्थानीय तह र विद्यालयले परिपत्र गरेको हो। केन्द्रका निर्देशक डाक्टर श्यामप्रसाद आचार्यले पठाएको पत्रमा शिक्षण संस्थामा शनिबार र आइतबारको विदा दिन भनिएको छ। दुई दिने विदाले गर्दा पाठ्यक्रमले तोके अनुसारको कार्य घण्टालाई असर नपर्ने गरी अन्य व्यवस्था गर्न छ बुधे निर्देशन दिइएको छ। प्रत्येक दिन प्रार्थना समय 15 मिनट र खाजा समय 30 मिनट व्यवस्थापन गर्ने पत्रमा भनिएको छ। त्यस्तै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्न भनिएको छ। यो सँगै हिउँदे र वर्ष विदाको अवधि 30 दिन कायम गर्न पत्राचार गरिएको छ। यस अगाडि हिउँदे र वर्ष विदा 45 दिन हुने गरेको थियो। यो सँगै पहिलो र दोस्रो त्रैमासिकमा गरिने आन्तरिक मूल्याङ्कनलाई पठन पाठन भएकै दिन वा पठन पाठनमा असर नपर्ने दिनमा गर्ने गरी व्यवस्थापन गर्न भनिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनको लागि शैक्षिक सत्रको अन्तिम 12 दिनलाई उपयोग गर्न सुझाइएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसईमा नन ग्रेडेड विद्यार्थीको लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री पोखरेलले सरकारले एक महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै अब परीक्षामा असफल हुने विद्यार्थीको लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भएको हो। सोमबार प्रकाशित नतिजा अनुसार 2,84,160 विद्यार्थी ग्रेडेड भई 65.98% विद्यार्थी सफल भएका छन्। 1,46,507 विद्यार्थी नन ग्रेडेड भएका छन्। नन ग्रेडेड भएका विद्यार्थीले ग्रेड वृद्धि मौका परीक्षाको लाभ लिनेछन्। मन्त्री पोखरेलले देशभरका सम्पूर्ण विद्यालय भवन, खेल मैदान, शिक्षक, कर्मचारी, विद्यार्थी र अन्य संरचनाको विस्तृत अध्ययन पूरा प्राप्त हुने तथ्यको आधारमा विद्यालय तहको सम्पूर्ण पूर्वाधार पुनर्संरचना गरिने बताउनु भएको छ। बैठकमा सांसदहरूले सुगमवासी बस्तीबाट विस्थापित बालबालिकाको पठन पाठनको लागि सरकारले विशेष व्यवस्था गर्नुपर्ने, शिक्षा विधेयक तत्काल ल्याउनुपर्ने, खेलकुद विश्वविद्यालय स्थापना गरिनुपर्ने र विद्यार्थीहरूको लागि ई बुकको व्यवस्था गर्न सरकारलाई सुझाव दिनुभयो। सांसदहरूले विद्यालय खाजा कार्यक्रममा हुने गरेको अनियमितता रोक्न र विभिन्न 17 प्रकारका शिक्षकका समस्या समाधान गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने विचार व्यक्त गर्दै व्यावसायिक र शिपमूलक शिक्षाको लागि विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। पोखरा महानगरपालिकाले शैक्षिक सत्र 2083का लागि कक्षा 11 को भर्ना प्रक्रिया सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ। महानगरको शिक्षा महाशाखाले मंगलबार सूचना जारी गर्दै भर्नाको लागि निश्चित समय र शर्तहरू तोकेको छ। नयाँ नियमअनुसार विद्यालयहरूले शुरूमा आफ्नै विद्यार्थीलाई भर्ना गर्नुपर्नेछ। महानगरको निर्देशन अनुसार वैशाख 30 गतेदेखि जेठ 8 गतेसम्म विद्यालयहरूले आफ्नै संस्थाबाट माध्यमिक शिक्षा परीक्षा एसी उत्तीर्ण गरेका विद्यार्थीलाई मात्र भर्ना गर्न पाउनेछन्। यो अवधिमा बाहिरका विद्यार्थीलाई भर्ना लिन पाइने छैन। आफ्ना विद्यार्थीलाई भर्ना गरिसकेपछि बाँकी रहेको कोटामा मात्र खुल्ला भर्ना प्रक्रिया अगाडि बढ़ाउन भनिएको छ। खुल्ला भर्ना भने जेठ 11 गतेपछि मात्र शुरू गर्न पाइने सूचनामा उल्लेख छ। संस्थागत निजी विद्यालयहरूले विद्यार्थी भर्ना गर्दा महानगरले प्रदान गर्ने छात्रवृत्ति कोटा अनिवार्य रूपमा सुरक्षित राख्नुपर्नेछ। छात्रवृत्तिको लागि छुट्याइएका सीटहरूमा कुनै असर नपर्ने गरी मात्र अन्य विद्यार्थी भर्ना गर्न निर्देशन दिइएको छ। साथै सबै संस्थागत विद्यालयले 2083 सालको कक्षा 11 को शुल्क विवरण आफ्नो सूचना पार्टीमा अनिवार्य रूपमा अध्यावधिक गर्नुपर्नेछ। शुल्कमा पारदर्शिता कायम गर्न र अभिभावकलाई जानकारी दिन महानगरले यस्तो कडाई गरेको हो। शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले यी निर्देशनहरूको पूर्ण पालना गर्न महानगरभित्रका सबै विद्यालयलाई आग्रह गर्नुभएको छ। पोखरा महानगरपालिका अन्तर्गतका विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा अनुसार 238 विद्यालयबाट 9,014 जना विद्यार्थी परीक्षामा सहभागी भएका मध्ये 7,386 जना अर्थात 79.31% विद्यार्थी ग्रेडेड हुन सफल भएका छन्। महानगरका 22 वटा विद्यालयका 64 जना विद्यार्थीले उच्चतम 4 GPA हासिल गरेका छन्। 1,628 जना विद्यार्थी भने नन ग्रेडेड एनजी भएका छन्। 4 GPA ल्याउने विद्यार्थी संख्याको आधारमा मदरल्याण्ड सेकेण्डरी स्कूल पहिलो स्थानमा देखिएको छ। यहाँका 12 जना विद्यार्थीले 4 GPA ल्याएका छन्। त्यसै गरी गण्डकी बोर्डिङ स्कूल र प्रतिभा आवासीय माध्यमिक विद्यालयका 5-5 जना विद्यार्थीले 4 GPA प्राप्त गरेका छन्। ग्लोबल कलेजिएट स्कूल र शान्तिनिकेतन स्कूल छोरीबाटन माविका 3-3 जना विद्यार्थीले 4 GPA ल्याएका छन्। सृजना सेकेण्डरी स्कूल, शिशु निकेतन सेकेण्डरी र त्रिवेणी पब्लिक माविका 2-2 जना विद्यार्थीले यो सफलता पाए। यस्तै शिशु कल्याण इंग्लिश स्कूल, बाराई सेकेण्डरी स्कूल, एसयूएस अर्बन माइनर, त्रिभुवन शान्ति मावि र कुमदिनी होम्सका 1-1 जना विद्यार्थीले 4 GPA ल्याएका छन्। रेनबो एकाडेमी होम्स, भास्कर मेमोरियल स्कूल, बेस्ट लाइन एकाडेमी, सैनिक आवासीय महाविद्यालय सगरमाथा निकेतन स्कूल राइजिंग स्टार एकेडेमी डिजनीलैंड एकेडेमी वेलन एकेडेमी र फेवा शिक्षा सदन का एक एक जना विद्यार्थीले पनि फोजीपी हासिल गरेर विद्यालयको गरिमा बढ़ाएका छन्। महानगरका पाँच विद्यालयको नतिजा भने निकै कमजोर देखिएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ वैज्ञापनिक विश्रामको।
1: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
2: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फ्रिस्टल हस्पिटलमा खुलेको फ्रिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपालको नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
6: थाहा छ
7: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
5: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
8: न्यू ग्यालेक्सी मावि नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढाइ हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सीमित सिटका लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, कम्प्युटर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा।
9: फोन 061-570-210-585-307।
8: Be the Galaxians, be the different. Dedicated to academic excellence since 1994.

साथी नौ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका विभिन्न अपुरा तथा अधुरा विकास आयोजनाको लागि आगामी आर्थिक वर्ष 83-84 बजेटमा आवश्यक रकम विनियोजन गर्न माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ। नगर प्रमुख कृष्णराज पण्डितले मुख्यमन्त्री पाण्डेलाई भेटेर नगरपालिकाको रणनीतिक महत्वका सड़क तथा पुल निर्माणको कामलाई प्राथमिकतामा राखी वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्न आग्रह गर्नुभएको हो। जिल्ला प्रहरी कार्यालय कास्की एवं पोखराको बगर स्थित वडा प्रहरी कार्यालयको टोलीले सोमबार साँझ 6 बजेदेखि राति 10 बजेसम्म सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा पोखराका विभिन्न स्थानबाट 23 जनालाई पक्राउ गरिएको जनाइएको छ। प्रहरीका अनुसार पक्राउ पर्ने मध्ये पोखरा महानगरपालिका बगर टुनिखेल बागलुङ बसपार्क नदीपुर तेर्सापट्टीबाट 7 जना पोखरा महानगरपालिकाको पर्स्याङ र हरिचोकबाट 5 जना पोखराको बाटुलीचोर सरङकोट र लामाचोरबाट 11 जना रहेका छन्। हिजो बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 39.44 अंकले घटेर 2744.40 बिन्दुमा झरेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4 अर्ब 61 करोड़को कारोबार भएकोमा आज 338 कम्पनीका 1,06,83 शेयर 4 अर्ब 66 करोड़ रूपियाँमा किनबेच भएको छ। इजरायली सन् 2023 अक्टोबर 7 भएको आक्रमणमा संलग्न व्यक्तिहरूलाई मृत्युदण्ड र सार्वजनिक मुद्दा चलाउन अनुमति दिने कानून पारित गरेको छ। इजरायलले अक्टोबर 7 भएको प्यालेस्टाइनी विद्रोही समूह हमास नेतृत्वको आक्रमण र सामूहिक बन्दक बनाउने कार्यमा संलग्नलाई मृत्युदण्ड दिने र सार्वजनिक मुद्दा चलाउने नयाँ कानून पारित गरेको बीबीसीले जनाएको छ। इजरायलको संसद नेसेटमा यो कानून 93 मतले पारित भएको हो। यो कानूनको विपक्षमा एकमत पनि परेन। बाँकी 27 जना सांसद अनुपस्थित थिए। इजरायली मानवाधिकार समूहहरूले भने नयाँ कानूनको विरोध गरेको खबरमा उल्लेख छ। थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तानी गरी मुक्त हुनुभएको छ। उहाँ हिजो राजधानी बैंकको जेलबाट रिहा हुनुभएको हो। भ्रष्टाचारको आरोपमा 1 वर्षको सजाय पाएका थाक्सिनले 8 महिना जेल सजाय भोगिसक्नु भएको छ। न्याय मन्त्रालयको एक समितिले उहाँको राम्रो आचरण बढ़दो उमेर र पुनः अपराधको कम सम्भावनालाई ध्यानमा राख्दै उहाँको लागि प्यारोल स्वीकृत गरेको छ। दशकौंदेखि विवाद र राजनीतिमा ध्रुवीकरणको केन्द्रमा रहनुभएका थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन स्थानीय समय अनुसार सोमबार बिहानै जेलबाट रिहा हुनुभएको हो। अन्नपूर्ण हाइलाइट्समा अब खेल प्रसंग। आईसीसी क्रिकेट विश्वकप लीग 2 एकदिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग डीएलएस नियमको आधारमा 2 रनले पराजित भएको छ। वर्षाको कारण प्रभावित भएको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित ओभरमा 7 विकेट गुमारे 218 रन मात्र बनाउन सक्यो। नेपालका गुलशन झाले नट आउट 61 दिवेन्द्र सिंह गिरीले 55 रन बनाए। स्कटल्याण्डका ब्राड करीले 3 विकेट लिएका थिए। यसअगाडि किर्तपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। स्कटल्याण्डका जर्ज मुन्सेले 75 रन बनाए। नेपालका सन्दीप लामिछानेले 4 तथा करण केसी र नन्द न्यावदेवले 2-2 विकेट लिएका थिए। यो जितसँग स्कटल्याण्डले 29 खेलमा 36 अंकसहित तालिकाको 10 स्थानमा पुगेको छ। नेपाल 25 खेलमा 18 अंकसहित 7 स्थानमा छ। आजदेखि शुरू भएको लीग 2 श्रृंखलामा नेपाल स्कटल्याण्ड र अमेरिका सहभागी छन्। नेपालले दोस्रो खेलमा जेठ 2 गते अमेरिकासँग, तेस्रो खेलमा जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 मा अमेरिकासँग खेल्नेछ। नेपालको ए टोलीले भारतको उत्तराखण्डमा हुने उत्तराखण्ड गोल्ड कप खेल्ने भएको छ। नेपाल ए टोलीका मुख्य प्रशिक्षक राजु बस्नेतले उत्तराखण्ड गोल्ड कप खेल्ने जानकारी दिनुभएको छ। त्यहाँ जहिले पनि राम्रो टोलीहरू हुने गर्छन्। हाम्रो पुल साइडमा रणजी ट्रफी खेल्ने गोवा र पंजाबका टोली छन्, बस्नेतले भन्नुभएको छ। उनीहरूसँग राम्रो खेल हुन्छ, त्यसपछि ए टोलीलाई क्रिकेटमा नै राखिराख्ने भन्ने तयारी भइरहेको छ। त्यसैले अन्य खेलहरू पनि खेल्छौं होला, उहाँले भन्नुभएको छ। नेपाल ए टोलीले घरेलु मैदानमा आईसीसी विश्वकप लीग 2 खेल्न आउने टोलीसँग अभ्यास खेल खेल्दै आएको छ। भर्खरै सम्पन्न अमेरिका र स्कटल्याण्डसँग 2-2 खेलको अभ्यास खेलमा पनि नेपाली ए टोलीले 4 खेल जितेको थियो। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्रीको अनुपस्थितिले राज्य व्यवस्था समिति अनिर्णयको बन्दी बनेको कांग्रेसको आरोप, तत्काल निकास दिन सरकारको ध्यान आकर्षण। नीति तथा कार्यक्रमले विद्यमान गम्भीर प्रश्नहरूको उत्तर दिन नसकेको एमाले संसदीय दलका नेता थापाको भनाई, अध्यादेश जारी गरिनु लोकतन्त्रको लागि सुखद नभएको उल्लेख। सुकुम्बासी र निमुखा वर्गलाई विकासको बाधकका रूपमा नहेर्न प्रचण्डको सरकारलाई आग्रह। सुकुम्बासीलाई विकासको अवरोधक ठान्ने दृष्टिकोण स्वीकार्य नहुने चेतावनी।
नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ महाधिवेशन पोखरामा जारी अध्यक्षमा दुईजनाको उम्मेद्वारी भोटिङ मेसिन मार्फत बुधबार मतदान हुने पोखराका आयुर्वेद अस्पतालमा अनुगमन गैर कानूनी औषधि छ्यापछ्याप्ती भेटियो इजरायलले अक्टूबर 7 को आक्रमण में संलग्नलाई सजाय दिने कानून पारित थाईलैंड का पूर्व प्रधानमंत्री सिनावात्रा जेलमुक्त र आईसीसी क्रिकेट विश्वकप लीग टू में स्कटलैंडसंग दुई रन ने पराजित नेपालको ये टोलीले भारत को उत्तराखंड में हुने उत्तराखंड गोल्ड कप खेलने अवस्था यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यन सँगै राजारामलाई बिदा दिनुहोस् नमस्कार शुभरात्री।

0: हो।
1: गरेको भए होइन, गरिहाल्नुस्। ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज।
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
3: फोन 061-572-648, 572-849।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखे ढाका टोपी,
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखे ढाका टोपी,
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
7: हजुर, सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: Admission are open.
11: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF Gap Secondary English School, Naya Bazar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
12: phone 061-576-361, mobile 98461-571-44.
11: Contact school administration, Gap Secondary School, education for enlightenment.
10: किन्नुस अब ढुक्कले सुनका गहना आयो अब मेसिन बाट गुणस्तर जाँच्ने जमाना
12: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ यही सुन्दरताको एउटा उदाहरण हो रूपाको ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू
10: भनिन्छ सुन चाँदी नगद सरह हो त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ
12: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 100% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ
10: यी गरगहना बिक्री वा साटफेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ हामी गुणस्तरमा सम्झौता गर्दैनौ यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता
12: फोन
10: 5308 15 5308 15
12: मोबाइल नम्बर 9852268071 महेन्द्रपुर पालिकी चौक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गीत सँगै सञ्चालन भइरहेको छ प्रोपाइटर दशरथ सुनार
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
13: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बिमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
14: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
15: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
14: नेपाल आदिवासी जनजाति महासंघ
16: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
17: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
18: हेलो
19: हजुर नमस्कार
18: हेलो
19: नमस्कार काका सुन्नु भएन
18: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
19: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
18: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
19: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
18: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
19: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
18: अनि कति बेला बस्नुहुन्छ डाक्टर
19: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
18: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
16: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
16: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज को आज को नियमित प्रसारण में स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।